0: ब्लू कोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9856078302।
3: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
8: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव संसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 20 गते मंगलबार, असोज कृष्ण पक्षको एकादशी तिथि, सन् 2026 अक्टोबर 6 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र सादी पसल दुलीगौड़ा स्थित वनकेवा चुकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन राम्रो रहेको छैन। तपाईले आज गरेको कारोबार डुब्ने जोखिम रहेको छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन्। राजनीतिमा संकट आइपर्नेछ। ठूला व्यक्तिको सल्लाह लिएर काम गर्नुहोला। तपाईको आजको दिन राम्रो रहनेछ। घुम्ने लागेको धन हात लाग्नेछ। लगानी गरेको भए राम्रै नतिजा हात लाग्नेछ। सामाजिक सेवाका अवसर मिल्नेछन्। परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ। मिथुन राशि। तपाईको आजको दिन राम्रो रहनेछ। धर्म कर्ममा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट राशि। तपाईको आजको दिन राम्रो रहनेछ। पठन पाठनमा मन जानेछ। शिक्षामा प्रगति हुनेछ। मान सम्मान प्राप्त हुनेछ। अग्रज परामर्श लिएर गरेको काममा फाइदा हुनेछ। सिंह राशि। तपाईको आजको दिन सामान्य रहनेछ। आज खर्च बढ्नेछ। अनावश्यक यात्रा हुनेछ। पठन पाठनमा मन जानेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। आफूले विश्वास गरेका साथीबाट धोका हुन सक्छ। कन्या राशि। तपाईको आजको दिन राम्रो रहनेछ। परिवारमा मेलमिलाप हुनेछ। अनावश्यक काममा सम्पत्ति खर्च हुनेछ। समाजसेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। तुला राशि। तपाईको आजको दिन शुभ रहनेछ। पठन पाठनमा मन जानेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। शिक्षामा प्रगति हुनेछ। वृश्चिक राशि। तपाईको आजको दिन सामान्य रहनेछ। आफन्तबाट अपमान भएको भान हुनेछ। स्वास्थ्यले साथ नदिँदा मन खिन्न हुनेछ। धर्म कर्ममा मन जानेछ। संकटमा साथीको साथ मिल्नेछ। परिवारमा भने खटपटी बढ्नेछ। धनु राशि। तपाईको आजको दिन सामान्य रहनेछ। लगानी गरेको भए घाटा हुने सम्भावना रहेको छ। परिवारको साथ सहयोगमा अघि बढेको कामबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा संकेत आइपर्नेछ। आज यात्रा जोखिमपूर्ण हुनेछ। मकर राशि। तपाईको आजको दिन राम्रो रहनेछ। शिक्षामा जोश सागर बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। परीक्षा लेखिएको भए नतिजा राम्रो प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग रहेको छ। कु
कुम्भ राशि तपाईँको आजको दिन सामान्य रहनेछ। आज सञ्चित धन खर्च हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बढ्नेछन्। बन्धुसँगको कार्यकर्ताले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर बढ्नेछ। मीन राशि तपाईको आजको दिन राम्रो रहनेछ। मन प्रसन्न हुने योग रहेको छ। धार्मिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए सामाजिक क्षेत्रमा फाइदा हुनेछ। आर्थिक र पारिवारिक सम्बन्ध पनि सुमधुर बन्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा आज जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 06-64-14-100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराहित परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोतावृन्दले प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856633998 र 9465610950।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0564143121,
4: मोबाइल 9605078634 र 9701107090।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
10: साल असोजी 20 गते मंगलबार सन् 2026 अक्टोबर 6 तारीख
11: उत्सव मनाउँदै गरेको उदयपुरको रेडियो त्रियुगा 104 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
10: कांग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे, थपिएको वरिष्ठ उपसभापति पदमा विश्व प्रकाश शर्मा निश्चित प्राय।
11: राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा बढ़ायो। स्वास्थ्य बीमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य।
10: काठमाडौँको वडा 18 तेस्रो शिव मेला, बस्ती विस्तारदेखि एआईसम्म बारी विस्तार बारिस्तादेखि एआईसम्मका निशुल्क तालिम चल्दै सिप सिकेपछि व्यवहारमा उतार्न आग्रह।
12: तालिम चाहिँ लिनुहोस् होइन, तालिम अब आफूलाई अब अवसर नगुमाउनुहोस्, त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु।
11: युक्रेनको राजधानी कियेभमा लगातार रूसी आक्रमण, जनजीवन अस्त व्यस्त,
10: र देशभर 27 वटा रंगशाला र कवर्ड हल बनाउन सम्झौता।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
2: विशेषताहरू
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह
2: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: काया कैरनमा अब खबरको सिलसिला 5 वर्ष अघि 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवाले पदाधिकारी संख्या बढ़ाउँदा तत्कालीन महामन्त्री गगन कुमार थापाले विरोध गर्नुभएको थियो गुट व्यवस्थापन गर्न देउवाले पदाधिकारी बढ़ाएको भन्दै उहाँले आपत्ति जनाउनु भएको थियो तर 15 महाधिवेशनमा उहाँ थापाले नै विधान संशोधन गरी 167 सदस्यीय केन्द्रीय कार्य समितिलाई बढ़ाएर 297 सदस्यीय बनाउनु भएको छ जसमा 14 पदाधिकारी संख्यालाई पनि 26 पुर्याइएको छ आकांक्षी बढ़ेपछि व्यवस्थापन गर्न थापाले वरिष्ठ उपसभापति प्रवक्ता लगायत नयाँ पद समेत सिर्जना गर्नुभयो महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले केन्द्रीय कार्य समिति संख्या बढ़ाउने प्रस्ताव सहितको प्रतिवेदन महाधिवेशनको बन्द सत्रमा हिजो प्रस्तुत गर्नुभएको थियो त्यसैलाई बन्द सत्रले पारित गरेसँगै आजदेखि शुरू हुने मनोनयनमा नयाँ व्यवस्था अनुसार विधान कार्यान्वयनमा आउनेछ सदस्यता संख्या बढ़ेको र समावेशी सदस्यता फराकिलो बनाइएका कारण पनि केन्द्रीय कार्य समितिको आकार बढ़ेको महामन्त्री पौडेलले बताउनु भएको छ पदाधिकारी संख्या बढ़ेसँगै आकांक्षीको प्रतिस्पर्धा पनि तीव्र हुने देखिएको छ सभापतिमा गगन थापालाई खासै ठूलो चुनौती छैन उहाँका लागि सबैभन्दा ठूलो चुनौती पार्टी एकीकरण कायम राखेर अघि बढ़नुमा छ पूर्व सभापति देउवा समानान्तर महाधिवेशनमा हुनुहुन्छ देउवासँगै सिंगो कांग्रेसको झण्डै 20% हिस्सा रहेको अनुमान छ महाधिवेशनकै मुखमा झण्डै 55 जना देउवा पक्षका नेताहरू मूलधारमा आएका थिए कांग्रेसमा 100 बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मेहम्मे यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्व प्रकाश शर्मा निश्चित प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
6: नवयुवा प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने नसकिने बारे अध्ययन गर्न गठित समितिले 24 भदौको विध्वंसमा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये अधिकांशको मुद्दा फिर्ता लिन नसकिने राय दिएको छ अधिकतम प्रतिवादीको मुद्दा फिर्ता लिन सकिने गरी प्रतिवेदन तयार पार्न दबाव रहे पनि समितिले 300 जनाको मात्र मुद्दा फिर्ता लिन सकिने राय दिएको छ उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले आन्दोलनसँग सम्बन्धित 445 मुद्दाका 1778 प्रतिवादीमध्ये 300 मुद्दा फिर्ता लिन सकिने तर बाँकी प्रतिवादी गम्भीर प्रकृतिका फौजदारी कसुरमा संलग्न रहेकाले मुद्दा फिर्ता लिन कानूनी व्यवस्था बाधक रहेको राय दिएको छ समितिले 15 असोजमा गृहमन्त्री सुदन गुरूङलाई प्रतिवेदन बुझाइसकेको छ समितिले अध्ययन गरेका मुद्दा मध्ये 53 वटामा अदालतले फैसला समेत सुनाइसकेको छ कान्तिपुरमा खबर छ
5: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सतही सुविधाको सीमा 5 गुणासम्मले बढ़ाएको छ केन्द्रीय बैंकले विदेशी विनिमय संचिति बढ़दै गएको अवस्थालाई ध्यानमा राखी व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गरिने विदेशी मुद्राको सतहीलाई सहजीकरण गर्दै सतही सीमा 5 गुणासम्मले बढ़ाएको हो राष्ट्र बैंकले हिजो विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी गरेको एकीकृत परिपत्र 2082 संशोधन गर्दै मुद्रा सतहीको सीमा 5 गुणासम्मले बढ़ाउनका साथै प्रक्रियागत सहजीकरण समेत गरेको गरेको छ। राष्ट्र बैंकले विदेशी स्थित अस्पतालमा गई स्वास्थ्य उपचारका लागि गरिने खर्च, हवाई जहाजको इन्जन तथा पाठ पूर्जाको आयात, दूरसंचार कम्पनीले लिने सेटेलाइट सेवा भाड़ाको भुक्तानी, विभिन्न संघ संस्थाले भारतबाट लिने सेवाको भुक्तानी लगायतमा विदेशी मुद्राको सटै सीमा बढ़ाएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले खुकुलो नीति लिँदै आएको बताउनुभयो। केन्द्रीय बैंकले चीनका विभिन्न नाकाबाट हुने आयातका क्रममा हुने विदेशी मुद्राको भुक्तानीलाई समेत खुकुलो बनाएको छ। तातोपानी, रसुवागढ़ी वा मुस्ताङ भन्सार बिन्दु मार्फत हुने आयातको भुक्तानी भन्सार जाँच पास हुनुपूर्व मात्र पूर्ण भुक्तानी पठाउनुपर्ने गरी खुकुलो व्यवस्था गरिएको छ। राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पेट्रोलियम पदार्थ सहित इन्धन लगायतका पाँच निर्माण सामग्रीमा भएको मूल्य वृद्धिमा सरकारले निर्माण व्यवसायलाई 90% अनुपातमा क्षतिपूर्ति दिने भएको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद ऐन 2063 को दफा 55 उपदफा 1 क अनुसार विशेष मूल्य समायोजनका लागि कार्यविधि बनाएर यस्तो व्यवस्था गरेको हो। त्यही कार्यविधि अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले सरकारी ठेक्कामा प्रयोग भएको र अन्तर्राष्ट्रिय युद्धले प्रभाव पारेको पाँच वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डण्डीको मूल्यमा भएको मूल्य वृद्धिमा निर्माण व्यवसायले 90% रकम सरकारबाट पाउने भएका हुन्, बाँकी 10% रकम भने निर्माण व्यवसाय आफैले बेहोर्नुपर्नेछ।
6: स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा हुने फेक क्लेम रोक्न एआई र अत्याधुनिक सफ्टवेयर प्रणालीको प्रयोग गर्ने भएको छ। बोर्डले स्वास्थ्य बीमालाई प्रविधि मैत्री, पारदर्शी र व्यवस्थित बनाउन डिजिटल सुधार सम्बन्धी चारवटा विषयमा निर्णय गर्दै त्यसमा एआई को प्रयोग पनि अघि सारेको हो। बोर्डका कार्यकारी निर्देशक डाक्टर सुभाष व्याकुरेलले समयानुकूल र वैज्ञानिक बनाउन विभिन्न तहमा स्वास्थ्य बीमाको भुक्तानी दावीको रुजू गरिने बताउनुभयो। हाल दैनिक स्वास्थ्य बीमामा उपचार गराइएका 35,000-40,000 बीमा दावी कागजात रुजुका लागि बीमा सेवा प्रदायक अस्पतालहरूले बोर्डमा पठाउँछन्। त्यसमध्ये दैनिक 5,000-7,000 मात्रै रुजू गरिन्छ। अन्य दावीहरू पेण्डिङमा रहन्छन्। बोर्डका अनुसार क्लेम भएर आएका मध्ये कतिपय दावी नक्कली समेत देखिएका छन्। नक्कली देखिएका दावी पत्र तथा विवरण बोर्डले अस्पताललाई नै फिर्ता पठाउने गरेको छ। बोर्डले अस्पतालसम्म सेवा प्रदायकलाई असारसम्मको भुक्तानी गरिसकेको छ। कर्मचारीको दरबन्दीकै 25 कर्मचारी थिए। अहिले कर्मचारी थपिएपछि साउनसम्मको क्लेम क्लियर भएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो। उहाँले एआई र मेसिनहरू प्रयोगबारे छलफल भइरहेको बताउनुभयो। पुस्तकी राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको पनि जानकारी दिनुभयो। स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै आजको नयाँ पत्रिकामा खबर छ।
5: काठमाडौँको ओडा 18 चलिरहेको सिप मेला र उद्देश्यबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको
8: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115। ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै
11: दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9800281142।
13: अठार महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: जहाँ फेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घाट, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय, नवयुवा आन्दोलनका 300 आरोपितको मात्र मुद्दा फिर्ताको सिफारिश, गम्भीर मुद्दा फिर्ता नलिन समितिको सुझाव, राष्ट्र बैंकले विदेशी मुद्रा सटै सुविधाको सीमा बढ़ायो, निर्माण सामग्रीको मूल्य वृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन, स्वास्थ्य बीमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै आउँदो पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य लगायतका खबर प्रस्तुत
2: गर्यौं। देशमा रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले संघदेखि प्रदेश र पालिकासम्म विभिन्न सिप विकास तथा व्यावसायिक तालिम सञ्चालन भइरहेका छन्। काठमाडौँ महानगरपालिका उडान नम्बर 18 भने नियमित तालिम भन्दा केही फरक ढाँचामा सिप मेलालाई अघि बढ़ाएको छ। वडा 18 अहिले तेस्रो संस्करणको सिप मेला सञ्चालन गरिरहेको छ, जहाँ उद्यमशीलता, रोजगारी र स्वरोजगारसँग सम्बन्धित विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। साथी महेश गेवालीले वडाबाटै सिप मेला आयोजना गर्ने सोच कसरी आयो भनेर मेला संयोजक तथा वडा सदस्य हीरा शोभा डंगोललाई सोध्नु भएको छ।
3: सिप सिकौं आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ हामीले यो चाहिँ कार्यक्रम अगाडि बढाएको। सिप मेला गर्नुको उद्देश्य के भने एकै थलोमा विभिन्न थरीको हामीले सिप राखेर सिप मेला गर्दैछौ। त्यसो गरेपछि के हुन्छ भने एउटा तालिममा बसेको अर्को तालिममा बस्न नपाउने, यो हप्तामा हामीले एउटा तालिम गर्यो भने अर्को हप्तामा अर्को तालिम गर्यो भने त्यही मान्छे रिपिट भइरहेको हुन्छ कि, मतलब एउटामा मात्रै उहाँहरू सहभागी हुन पाउने भयो होइन, उहाँहरूको माग अनुसार नै हामीले राखेको हो, कसैसँग एक रुपियाँ पनि लिँदैन।
4: जुन सिप मेला हामीले गरिरहेछौँ यो त्यसको संस्करण, त्यसको समय अवधि कति समयदेखि कति समयमा तालिम दिनुहुन्छ?
3: यो चाहिँ एक हप्तादेखि 15 दिनसम्म, नृत्य प्रशिक्षण त एक महिनाकै छ, ड्राइभिङ चाहिँ 2 हप्ताको छ, अनि स्विमिङ पनि 2 हप्ताको छ, अर्को बेकरी बारिस्ता 10 दिनको छ भने अरू चाहिँ नि 1 हप्ता, एआईको चाहिँ 2 हप्ता नै छ हाम्रो। त्यस्तो छ, पर्याप्त नभए पनि फेरि एडभान्स हुन्छ नि, अर्को क्लासमा फेरि उहाँहरूलाई रिपिट गराउँछौ हामी।
4: त्यसको प्रभावकारिता कस्तो पाउनु भएको छ?
3: अघिल्लो र दोस्रो त एकदमै उत्साहजनकै, यही बारिस्ता सिकेर विदेशमा गएर अहिले 2-3 जना त्यही काम गर्दैछ भने गर्नेले मजाले गरिरहेछ। एप्रोन यो झोला सिउने तालिम पनि दियो, त्यो पनि मजाले गरिरहेछ। यो जुत्ता सिउने भयो, विदेशमा सोधे उहाँले निर्यात गर्नुहुन्छ, त्यहाँबाट डिमान्ड आउँछ, हामीलाई यति यति जोर चाहियो भने पनि त्यो बनाएर पठाउनुहुन्छ। अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको बेकरीको काम गरिराख्नु भएको छ, मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने, जस्तै यो सर्प भयो, झोल साबुन भयो, यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भन्यो भने उहाँले बनाएर त्यो चाहिँ नि दिनुहुन्छ। अहिलेको डिमान्ड यिनीहरूको के छ भने एआई, यो बारिस्ता अनि यो भिडियोग्राफी एकदमै उनीहरूको डिमान्ड छ। लोकसेवा तयारीमा क्लास पनि हामीले सञ्चालन गर्नु खोजिराखेका छौँ, को यो मखमलको जुत्ता, बिहेको जुत्ता, यो उता विदेशमा कार्यक्रम भयो भने त्यहाँबाट अर्डर आउँछ, यहाँको दिदीबहिनीलेहरूले गरेर पठाएको छ, त्यसको त्यो देख्दाखेरि अब आफूलाई पनि खुसी लाग्छ है। महिला सशक्तिकरण त पहिला भन्दा त एकदमै अहिले त कार्यक्रम केही गर्न लागि ट्रेनिङ दिन लागि म पनि आउने म पनि आइन पुग्यो भन्नुपर्छ। हामीले सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले, हामीले यो वर्षमा एकचोटि महोत्सव भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ, त्यो ठाउँमा उहाँहरूले आफैहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ। कुनै संघ संस्थालाई यस्तो चाहियो भन्यो भने हामीसँग भएको युवाहरूलाई हामी उहाँहरूसँग माध्यमलाई जोड दिने हो।
4: ल, मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि?
3: उनीहरूले कस्तो भने तालिम लियो चाहिए बेलामा गरौंला भन्ने यस्तो छ होइन, म यो तालिम लिएर मैले यसलाई व्यावसायिक रूपमै लान्छु भन्ने चाहिँ अलिकति सोच कम भएको जस्तो देखिन्छ। तालिम चाहिँ लिनुहोस् होइन, तालिम अब आफूलाई आफू अवसर नगुमाउनुहोस्, त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सर्वे गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु।
1: काठमाडौँ महानगरपालिका वडा 18 सिप मेला संयोजक तथा वडा सदस्य हीरा शोभा डंगोलसँग वडामै सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको प्रभावकारिता, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोडिने अवसर लगायत विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँमा पानी परेको छ, कतै कतै ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कैलालीमा 100 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी जाँझरकोटमा 99 मिलिमिटर, दाङमा 90 मिलिमिटर, बर्दियामा 68 मिलिमिटर वर्षा मापन भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै पहाड़ी भागका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पनि पानी पर्ने क्रम छ, तर लगातार झरी नपर्ने मौसमविद विनु महर्जनले बताउनुभयो। गैराती कतै कतै ठूलो पानी परेको र ती क्षेत्रको आसपासका ससाना नदीमा जलसतह बढ़न सक्ने भएकोले सावधानी अपनाउन नदी तटीय क्षेत्रका बासिन्दालाई बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सर्पको टोकाईबाट बस्न खेतबारीको काम
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्। झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै

0: 41-54-674 र 98-460-23-420
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98-253-9922 98-058-2808 र 98-460-69-246
2: 44-28-242 Come once, you will certainly be benefited.
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नदी किनारबाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय पर्यावरणीय मान्यता छ। नेपालमा भने त्यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। जथाभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्छ, जसले गर्दा छेउछाउका खेतीयोग्य जमीन र बस्ती बगरमा परिणत हुँदै आएका छन्। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध खप्नु परिरहेको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालको सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक बहावलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी उक्त ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरश पालना गर्नुपर्ने बताउनु भएको छ। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा आजको गोर्खापत्रमा खबर छापिएको छ।
3: अब विदेशका खबर। रूसले एक हप्तादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किएवमा जनजीवन अस्तव्यस्त भएको छ। किएवमा रहेका ऊर्जा, दूरसंचार, सड़क तथा रेलमार्गका पूर्वाधारहरू रूसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन्। अस्ति आइतबार रूस विरूद्धको युद्धमा एकीबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिनै अचानक किएव पुग्नु भएको थियो। उहाँ किएव ओर्लिएको छोटो समयमै रूसले डिनप्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गर्यो। पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो, जसका कारण यातायात अव्यवस्थित भएको छ। अस्ति आइतबारको आक्रमणले पुल थप क्षतिग्रस्त भएको किएवका मेयर भिटाली क्लिस्टोरले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आइतबार युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा पनि रूसले आक्रमण गरेको थियो। किएवमा रहेका ऊर्जा, दूरसंचार, सड़क तथा रेल मार्गका पूर्वाधारहरू रूसी ड्रोन तथा मिसाइलको निशानामा परेसँगै जनजीवन अस्तव्यस्त बनेको हो। अर्को विदेशको खबरमा यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उहाँका जर्मन सहकर्मी पीटर एगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। तीनजना वैज्ञानिकले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश कोर्नर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोनेजेनिस क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई पुरस्कार प्रदान गरिने भएको हो। जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। अब आज भौतिक शास्त्र, भोलि रसायन शास्त्र, पर्सि बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ।
4: अब खेल खबर सरकारले खेलकूद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 वटा खेल मैदान तथा कबड्डहल निर्माण गर्ने भएको छ। निर्माण कार्य अगाडि बढ़ाउन शिक्षा तथा खेलकूद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद राखेपबीच समझदारी पत्र एमओयूमा हस्ताक्षर भइसकेको जानकारी

0: दिनुभएको छ। सिंहदरबारमा सोमबार आयोजित मन्त्री परिषदको नियमित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो।
1: अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको छ। भूमि अधिकार, अव्यवस्थित बसोबास व्यवस्थापन र सुकुम्बासीको समस्या समाधान सरकारको प्रमुख प्राथमिकता रहँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल मार्फत 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको जानकारी दिनुभयो। यो शुरूआत हो। अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा छौं, उहाँले भन्नुभएको छ। 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने भन्ने चुनावी वाचा स्मरण गर्दै उहाँले चुनावमा गरेको वाचामा स्पष्ट रहेको र 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने उल्लेख गर्नुभएको छ।
0: इन्टरनेट सेवा प्रदायकहरूले 50 एमबीपीए भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसाय र न्यून आय भएका उपभोक्तालाई मारमा पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता लिन उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेला विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका हुन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूको टिप्पणी छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइसपानले 16 असोजमा विज्ञप्ति जारी गर्दै असोज 19 गतेदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो। दशैं तिहारको मुखमा सेवा प्रदायकहरूले न्यूनतम 50 एमबीपीएस भन्दा कम प्याकेज नदिने घोषणा गरेपछि साना प्रयोगकर्ता मारमा यो उपभोक्तामाथिको सिन्डिकेट रहेको अधिकार कर्मीको दावी। चाडपर्वकै मुखमा महँगियो इन्टरनेट आजको कान्तिपुरमा खबर छ।
1: र प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उहाँसँग संगठन चलाएको अनुभव पनि छ, तर अहिले उहाँसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वाम वामसँगै जाउँ भन्ने अभियान शुरू गर्ने दिशामा हुनुहुन्छ। वाम एकतालाई आफ्नो राजनैतिक अभियानको केन्द्र बनाउने बाटोमा हुनुहुन्छ। जीवनको उत्तरार्धमा उहाँले नयाँ कदम चाल्नु भएको छ। 77 वर्षीय खनालले हिजो वाम एकतामा जोड़ दिँदै घोषणा गर्नुभयो, समाजवादी जागरण अभियान। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
0: वोट अनुसारको फल।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: कांग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे। थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित पराय।
1: राष्ट्र बैंकले विदेशी मुद्रा सटाई सुविधाको सीमा बढ़ायो। स्वास्थ्य बीमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य।
0: काठमाडौँको ओडा 18मा तेस्रो शिव मेला, बारिस्तादेखि एआईसम्मका निशुल्क तालिम चल्दै। शिव सिकेपछि विवादमा उतार्न आग्रह।
1: युक्रेनको राजधानी कियेवमा लगातार रूसी आक्रमण, जनजीवन अस्तव्यस्त।
0: र देशभर 27 रंगशाला र कवर्ड हल बनाउन सम्झौता।
1: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले नयाँ पत्रिकामा बनाउनु भएको, सरकारले अति विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बनाउन लागेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक अति विपन्न परिवार छन्, नजिकै बजिरहेको रेडियोमा उनीहरू घरका लागि अनुदान रकम बारेको खबर सुन्दैछन् अनि भन्दैछन्, यो घर बनाउने पैसो हो कि घरको पोस्टर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सूचना सूचना सूचना श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
1: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया भया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्के बचोक पारिपट्टि छ नि।
2: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
1: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
2: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
3: यो गाद्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
4: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
3: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामा सँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेयर गरिनुका साथै धातु सँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065-414-142 98-560-23-128 98-462-14-726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
2: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मरमत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
2: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोप्राइटर सन्तोष श्रेष्ठ छ। फोन 98-560-56-996 र 97-051-56-996।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
8: नमस्कार, म डाक्टर सुनिल पौडेल, म चाहिँ नेपालको फर्स्ट बिएनवास मेडिकल ग्रेजुएट हो र मेरो मास्टर्स चाहिँ पेन म्यानेजमेन्टमा युकेबाट गरेको, युके युएसएमा काम गरेर म फेरि नेपाल फर्केको छु। केही नगर्नु भन्दा केही गर्नु एकदमै राम्रो हो, होइन? अब बसेर खाछ त्योभन्दा थोरै भए पनि जे व्यायाम गर्नु पनि राम्रो हो, त्यसमा त दुई मत साइन्सको हुनै सक्दैन। तर शरीरलाई आफ्नो प्रकृति हेरी चाहिँ एक्सर्साइजको जरुरत पर्दछ। जस्तै म दिनभरि बस्छु, बसेर बिरामी हेर्छु, बसेर पढ्छु, बसेर पढाउँछु, भन्नाले मेजोरिटी काम त मेरो फ्लेक्सन पोजिसनमा भयो। भन्नुको अर्थ मैले अब फ्लेक्सन एक्सर्साइज गरेर त भएन, म एक्सटेन्सन एक्सर्साइजमा जानु पर्यो, है त। अब हाम्रो देशमा चाहिँ एक्सर्साइज भनेको के होमै कन्फ्युजन छ कि, होइन? अब त्यो हेर्नुहोस्, थुप्रै बिरामीहरू योगा गर्दा गर्दै नसा चातेर म कहाँ आउनु भएको छ। म बिहान 1.5 घन्टा प्राणायाम गर्छु, बेलुका 1.5 घन्टा प्राणायाम गर्छु, रोग चाहिँ सम्पूर्ण छ उहाँलाई। अब हो, प्रिभेन्सन इज बेटर देन क्योर, होइन? रोग लाग्नभन्दा अगाडि नै स्वस्थ हुनु त्यो जति राम्रो त केही पनि भएन। जस्तै न मलाई सुगर छ, न मलाई प्रेसर छ, मलाई के कुनै पनि रोग छैन, तैपनि म बिहान आधी घन्टा योगा गर्छु, आधी घण्टादेखि 45 मिनट जिम जान्छु, बेलुका कार्डियो गर्छु, यो मेरो डेली रुटिन हो। किनकि मैले मेरो बुवा आमा हेरेर, मेरो अगाडिको पिँढी हेरेर चेत्नी होइन र, म कहिले रोग लाग्छ अनि म चाहिँ बल्ल मेन्टेनेन्समा लाग्छु भनेर त भएन नि. त्यस्तै रोग लाग्नै नदिन व्यायाम चाहियो, खानपिन पनि हेर्न पर्यो, तनाव पनि कम गर्न पर्यो, सम्पूर्ण लाइफस्टाइललाई हेर्दाखेरि राम्रो हुन्छ. तर थुप्रै व्यक्तिहरू भ्रममा हुनुहुन्छ, होइन मैले गरे योगा ठिक छ यो नै बेस्ट हो, अथवा मैले वेट उठाइरहेछु यो नै ठिक हो, अथवा म दौडिरहेछु यो नै ठिक हो. होइन, जसरी खानामा कार्बोहाइड्रेटको स्रोतको थोरै जरुरत पर्यो, प्रोटिनको थोरै जरुरत पर्यो, थोरै इसेन्सियल फ्याटको जरुरत पर्यो, त्यसपछि भिटामिन मिनरल्सको लागि साग सलाद तरकारीको जरुरत पर्यो, प्रोटिनको लागि कसैले दाल खान सक्नुहुन्छ, गेडागुडी खान सक्नुहुन्छ, भेजिटेरियनले भने मांसाहारले अण्डा मासु खान सक्नुहुन्छ. होइन, जसरी खानामा ब्यालेन्स चाहियो, कार्बोहाइड्रेट, प्रोटिन, इसेन्सियल फ्याट, भिटामिन्स, मिनरल्स, एन्टिअक्सिडेन्ट चाहिँ नट्स एन्ड सिड्स, साग सलाद तरकारीबाट प्राप्त भयो. यो ब्यालेन्स मिल भयो नि, भात खाएर नि पेट त भरिन्छ नि. तर के त्यो व्यक्ति स्वस्थ हुन सक्छ? जसरी भात मात्रै खाएर व्यक्ति स्वस्थ हुन सक्दैन, एउटा मात्रै एक्सर्साइजले व्यक्ति स्वस्थ हुन सक्दैन. ब्यालेन्स एक्सर्साइज चाहियो. यो ब्यालेन्स एक्सर्साइजको कन्सेप्ट के हो? एक्सर्साइज मुख्यतया तीन प्रकारका छन्. एउटा रेजिस्टेन्स एक्सर्साइज, बुढेसकालमा चाहिने एक्सर्साइज, जवानीमा बलियो हुन चाहिने एक्सर्साइज. भन्नाले तपाईँले खन्न सक्नुहुन्छ, तपाईँले तौल उठाउन सक्नुहुन्छ, घरमै जिम गर्न सक्नुहुन्छ, डम्बेल उठाउन सक्नुहुन्छ, अथवा जिम जान सक्नुहुन्छ. जिम सबैभन्दा उत्तम, किनकि आज मैले आर्म्सको एक्सर्साइज गरेँ भने भोलि सोल्डरको एक्सर्साइज गर्छु, पछि ब्याकको एक्सर्साइज गर्छु, निको पछि अप्पर ब्याकको एक्सर्साइज गर्छु, एक दिन लेगको एक्सर्साइज गर्छु, अर्को दिन छातीको एक्सर्साइज गर्छु, अर्को दिन मैले एप्सको एक्सर्साइज गर्छु. यसरी सबै हाम्रो शरीर त एउटा मात्र चिज बलियो बनाएर त हामी बलियो हुँदैनौँ. सबै चिज बलियो बनाउँदाखेरि हामी बलियो हुने हो. त्यसरी जिम गर्दाखेरि चाहिँ मान्छेले भन्छ नि, होइन म दिनभरि खन्छु मै बलियो, यो पनि रिजिड सोच हो. खन्नु एकदमै राम्रो व्यायाम हो, तर खन्दा खन्दा नसा च्यापिन्छ, हड्डी एकातिर उखिन्छ, त्यसको एन्टीमा एक्सर्साइज गरेर त्यसलाई बलियो बनाउनु पर्यो नि त. खन्ने मान्छेले जिम जाँदाखेरि हप्ताको दुई दिन अप्पर ब्याक र लोवर ब्याक स्ट्रेन्थनिङ गर्यो भने ऊ भयो. अन्य चिज त खन्नेले पनि भइरहेछ, जे काम गर्दाखेरि त्यसैमा व्यायाम भइरहेछ भने त्यसको एन्टीमा एक्सर्साइज गरेर सम्पूर्ण शरीरलाई ब्यालेन्स रूपले बलियो बनाउने हो. अब मसल, अब रेजिस्टेन्स एक्सर्साइजको मुख्य काम के हो? मांसपेशी र हड्डीलाई बलियो बनाउने, र यसले थोरै आन्तरिक अङ्ग र मुटुलाई पनि व्यायाम दिइ नै रहेको हुन्छ, कार्डियो पनि अटोमेटिक भइरहन्छ. यो रेजिस्टेन्स व्यायाम भयो. अब त्यतिले मात्र हुँदैन, किन यसले पुरै कार्डियो व्यायाम त दिन दिइरहँदैन, गराउन सकिन्छ तर यसबाट पूर्ण कार्डियो हुँदैन. कार्डियो भनेको फ्या फ्या हुने एरोबिक्स एक्सर्साइज, होइन सास बढ्ने, मुटुको धड्कन बढ्ने, यो एक्सर्साइजलाई चाहिँ हामी एरोबिक्स एक्सर्साइज भन्छौँ. यसले चाहिँ मुटुलाई स्वस्थ राख्न, रक्त सञ्चार, किनकि रक्त सञ्चार त हाम्रो शरीरको भाइटल बेस भयो, किनकि रक्त सञ्चारै राम्रो भएन भने त शरीर स्वस्थ हुने कुरो भएन. त्यसलाई चाहिँ कार्डियो एक्सर्साइज जरुरत पर्छ. कार्डियो भनेको के? तपाईँ एरोबिक्स गर्न सक्नुहुन्छ, दौडिन सक्नुहुन्छ, उफ्रिन सक्नुहुन्छ, स्विमिङ गर्न सक्नुहुन्छ, खेलकुद गर्न सक्नुहुन्छ, जसले चाहिँ तपाईँको श्वासको गति बढोस्, हृदयको गति बढोस्, यो पनि चाहियो. र हामीले बिर्सेको, हाम्रो आफ्नै संस्कृति बिर्सेका छौँ. हुन त आजभोलि बाबा रामदेवले विम ल्याइदिनु भएको छ, योग सम्पूर्ण इन्टर्नल अर्ग्यानलाई, एउटा एउटा कुना कुनाका अङ्गहरूलाई व्यायाम दिने कहाँबाट? योगबाट. त्यति मात्र होइन कि शरीरले मात्र योग के अरे व्यायाम भएर भयो त, मनलाई पनि त व्यायाम चाहियो, त्यो चाहिँ योगबाट. त्यही भएर यो तीनवटै व्यायामलाई हामीले गऱ्यौँ भने हामीलाई इन्डुरेन्स पनि भयो, रेजिस्टेन्स ट्रेनिङ मसल हड्डीलाई पनि भयो, इन्टर्नल अर्ग्यानलाई पनि भयो, माइन्डलाई पनि भयो, कम्प्लिट ब्यालेन्स प्याकेज भयो. जसरी तपाईँको ब्यालेन्स मिल, ब्यालेन्स खाना हुन्छ, ब्यालेन्स एक्सर्साइजको जरुरत पर्छ, यो दुईटा मिल्यो भने बल्ल मान्छे स्वस्थ हुन्छ. तर हाम्रो देशमा के छ? दौडिने मान्छे दौड्या दौडैछ, धुवा, जिम गर्ने मान्छे जिम्छ, नसा च्यापिया छ, योगा गर्नेले योगा गर्दै नसा च्यापिया छ, हड्डी खिया छ, त्यही भएर रोग लाग्छ. यदि जम्मा आधी घण्टा मात्रै छ भने तपाईँले हरेक दिन फरक एक्सर्साइज गर्नुहोस्, दिनमा दुईटा मात्र एक्सर्साइज गरे काफी छ. 10 मिनट कार्डियो गर्नुहोस्, त्यसपछि अर्को 20 मिनट रेजिस्टेन्स ट्रेनिङ गर्नुहोस् एक दिन, अर्को दिन फेरि 10 मिनट रेजिस्टेन्स ट्रेनिङ गर्नुहोस् अनि 20 मिनट फेरि योगा गर्नुहोस्. त्यही 30 मिनटलाई पनि हामीले त युटिलाइज गर्न सक्छौ नि त. तीन किसिमले एक्सर्साइज गरेको छ, तीन किसिमकै एक्सर्साइज जरुरी पर्छ, होइन भने हामी स्वस्थ हुन सक्दैन. त्यही भएर त्यो 30 मिनटलाई कसरी युटिलाइज गर्ने, तपाईँले साइकलमा गरिरहन सक्नुहुन्छ, त्यसरी पनि स्वस्थ बन्न सकिन्छ. अब समयमै टाइम कुन व्यक्ति हुनुपर्छ, कसको निम्ति जिउने जिरहनु, अर्काको निम्ति काम गरिदिया छ, पैसा कमाइदिया छ अर्कालाई, होइन आफ्नोलाई त पक्कै कमा होइन, कमायो तपाईँले बाई मिस्टेक कमाएर धनी भइहाल्नु भने पनि तपाईँले
9: ब्यानको एउटा सानो पात्र भयो। अब मलाई सोध्ने हो भने एउटा फिट व्यक्तिको लागि हिँड्नु व्यायाम होइन। मेरो विश्वास र थुप्रै एक्सर्साइज साइन्टिस्टहरूलाई सोध्नु भयो भने यो उनीहरू यस कुरामा सहमत हुन्छन् कि मान्छेको जुनी लिएर जन्मेपछि 4-5 हजार पाइला दिनमा हिँडेकै हुनुपर्छ मान्छेले, यो कुनै व्यायाम होइन। त्योभन्दा एक्स्ट्रा तपाईँले गर्नुहुन्छ भने बल्ल व्यायाम भयो। अब क्यालोरी वाइज तपाईँले काउन्ट गर्नुभयो भने पनि गुगल गर्नुहोस्, हिँड्ने र बस्नेमा कति क्यालोरी फरक छ र है त। अनि मैले हिँडेर तौल घटाएँ, यो सबै उत्पट्याङ कुरा हुन्। तौल घटाउन खाएको भन्दा बढी जलाउनु जरुरी छ। त्यो कसरी गर्नुहुन्छ तपाईँमा, खाना कम क्यालोरीको खानुहुन्छ या कम खानुहुन्छ या खानुहुन्न? अब आउटपुटलाई कसरी बढाउनुहुन्छ, भएको तेल भन्नाले यो त तेल हो, डिजल पेट्रोल हालियो, अब त्यसलाई कसरी जलाउनुहुन्छ त्यो? अब मान्छेले के सोध्छ, म देशभरि एक्सर्साइज गर्छु अनि वेट लस गर्छु, एक्सर्साइज गरेर वेट लस गर्न सकिन्न, स्पष्ट भयो हुन्छ। एउटा स्निकर्स नै लिनु न, एउटा चक्लेट, तपाईँले एउटा चक्लेट खाए बराबर एक घन्टा त्यसलाई जलाउनु पर्यो, मानौँ त्यो स्निकर्सलाई जलाउनै पर्यो, त्यसलाई होइन म स्निकर्स खान्छु र यसलाई म एक्सर्साइज गरेर जलाउँछु भन्नलाई तपाईँले एक घन्टा दौडिनुपर्छ, अलमोस्ट 1000 क्यालोरी छ त्यसमा। अनि के मान्छेले एउटा स्निकर्स खाएर एक घन्टा दौडेर त्यसलाई जलाइरहेछ? अनि त्यही भएर एक्सर्साइज गरेर तौल व्यवस्थापन हुँदैन, खाना नै व्यस्त हुँदैन। एक्सर्साइज 20%, डाइट 80%। तपाईँ अनि फेरि मान्छेले भन्छ नखाइ त बाँच्नै सक्दैन, कसले नखानु भने आज टन्न खानुहोस् न बाबा, तर खान पर्ने चिज टन्न खाने हो, खान नपर्ने चिज त कम खान पर्यो नि। त्यही भएर क्यालोरी काउन्ट गर्न पनि हामीले सिक्नुपर्छ। विदेशबाट आएर क्याप्सुलै खान पर्ने यस्तो हुन सक्दैन। आफ्नो देशको चिज नखाने, अमृतै नखाने, प्राकृतिक नीम अनि गौत फर्स्ट क्लास, तितेपाती फर्स्ट क्लास क्लिनरहरू नेपालमा छन्, त्यसको सदुपयोग गर्न सक्नु पर्यो, त्यसलाई ब्रान्डिङ गर्न सक्नु पर्यो। अमेरिकामा तुरुन्तै बिच हाम्रो सिन्की गुन्द्रुकलाई ब्रान्डिङ गर्न पर्यो, मान्छेले त्यही सिन्की गुन्द्रुक के हो त, ब्याक्टेरियल फ्लोरा न हो, स्पोर्ट्स भनेपछि ल्याक्टोबेसिलस फर्मेन्टेसन हो त्यो पनि। अब त्यो ब्याक्टेरिया हाम्रो शरीरमा छैन भने त त्यो त पैदा भएन नि। अनि हजुरले सप्लिमेन्ट खानुपर्छ, भिटामिन खानुपर्छ, यो खानुपर्छ, ऊ खानुपर्छ, जति खाए पनि तपाईँ त रोगीको रोगी नै हुनुभयो। हाम्रो शरीर त्यो बेलामा नराम्रो हुन्छ जब हामीमा बस्ने किटाणुहरू रोग पैदा गर्ने किटाणुमा बदलिन्छ। हाम्रो शरीर कोषहरूले बनेको हुन्छ, सबै हामीलाई थाहा छ, साइन्स पढाएका छौँ। तर साइन्समा के पढाइँदैन भने यो इकोसिस्टम हो र त्यो हाम्रो कोषभन्दा 3-9 गुणा बढी बाह्य कोषहरू हाम्रो शरीरमा हुन्छन्, बाह्य जीवहरू जसलाई चाहिँ हामीले ब्याक्टेरियल फ्लोरा भन्छौँ है। अब सबैभन्दा बढी हाम्रो आन्द्रामा हुनसक्छ, छालामा हुनसक्छ, आँखामा हुनसक्छ, नाकमा हुनसक्छ, यस्ता चिजहरू हुन्छ र यी चिजहरूले हाम्रो निम्ति लडिरहेका हुन्, हाम्रो निम्ति लडिरहने हाम्रा भन्दा बढी यहाँ आर्मीका फोर्सहरू छन् है। यसलाई चाहिँ हामीले जोगाउन सक्नुपर्छ। आजको अप्राकृतिक रहनसहन, अप्राकृतिक खानपान, यसलाई पनि मार्नपर्छ, उसलाई पनि मार्नपर्छ भन्ने ध्वंसात्मक सोच भन्नाले डिसइन्फेक्टेन्टको युज, एन्टिबायोटिकको युज होइन, ओभर सेनिटेसनको युजले यो ब्याक्टेरियल फ्लोरालाई असर गर्छ र यसले हाम्रो शरीरलाई छिण बनाउँछ र रोग लाग्छ। त्यस्तै हाम्रो शरीर त्यो बेलामा नराम्रो हुन्छ जब हामीमा बस्ने किटाणुहरू रोग पैदा गर्ने किटाणुमा बदलिन्छन्। रोगबाट बचाउनु पर्ने, हाम्रो लागि फाइदा दिनुपर्ने किटाणु हुनुपर्ने ठाउँ उल्टो भयो होइन। जस्तै मानौ न, भात थोरै फ्रिज गरेर अथवा बासी बनाएर खाइसकेपछि त्यो भात आन्द्रामा गइसकेपछि आन्द्राको ब्याक्टेरियल त्यसलाई पचाएर त्यसलाई खाएर त्यो प्रिबायोटिकको काम पनि गर्छ र उसले सर्ट चेन फ्याटी एसिड बनाउँछ, फ्यान्टास्टिक तत्त्व हो हेर्नुहोस् है त। अब त्यो ब्याक्टेरिया हाम्रो शरीरमा छैन भने त त्यो त पैदा भएन नि। अनि हजुरले सप्लिमेन्ट खानुपर्छ, भिटामिन खानुपर्छ, यो खानुपर्छ, ऊ खानुपर्छ, जति खाए पनि तपाईँ त रोगीको रोगी नै हुनुभयो, किनकि शरीरलाई स्वस्थ राख्ने ब्याक्टेरिया, भाइरस, फङ्गस जे पनि हुनपर्ने हो त्यो फ्लोरा नै भएन नि त। यसलाई माइक्रोबायोम भन्छन्, माइक्रोबायोटा, माइक्रोबायोम भनेकै यही हो। हामी स्वस्थ हुनलाई हाम्रो माइक्रोबायोम, हाम्रो माइक्रोबायोटा जहाँ बस्ने होस् त्यो स्वस्थ हुनैपर्छ। र त्यो स्वस्थ गर्ने दुनियाँमा एउटा मात्र उपाय छ, प्राकृतिक रहनसहन, प्राकृतिक खानपान। ट्रिलियन संख्यामा हाम्रो शरीरमा यी माइक्रोबायोम, ब्याक्टेरिया, भाइरसहरू बसिरहेका हुन्छन्, हरेक ठाउँमा हुन्छन्। नङमा छुट्टै हुन्छ, नाकमा छुट्टै हुन्छ, आँखामा छुट्टै हुन्छ, आँखा झिल्लीमा छुट्टै हुन्छ, परेलामा छुट्टै हुन्छ, कपालमा छुट्टै हुन्छ, आन्द्राभित्र छुट्टै हुन्छ, मुखभित्र छुट्टै हुन्छ। त्यही भएर तपाईँले भर्खरै पढे लेखेर एमडी एमएस गरेर आएको डेन्टिस्टलाई सोध्नु भने होइन, बढी ब्रस नगर्नु, खाएको तुरुन्तै ब्रस नगर्नु, नयाँ नयाँ कन्सेप्टहरू आउँदैछन् होइन। किन भन्दाखेरि त्यो ब्याक्टेरियाले त हामीलाई फाइदा गर्छ, हाम्रो प्रोटेक्सनको लागि बस्यान हो। हामीले आजभोलि के छ, एन्टी जर्म होइन, जर्मलाई मार्नै पर्छ। खरबौं जर्मले त हामीलाई स्वस्थ राखेको छ, त्यसलाई पनि मारेर न तपाईँ रोगी भए हो, किन मार्ने? त्यो सँगै सँगै हुर्काउन। त्यति मात्र होइन, दुई चारवटा रिसर्च यस्ता छन्, दुई चारवटा होइन सैकडौं रिसर्च यस्ता छन्, उनीहरूले अपराधी र एकदम महन्तमा को आन्द्राको ब्याक्टेरिया लगाएर स्टडी गरे, एकदम फरक। अपराधीमा ब्याक्टेरिया फरक छ, महन्त बाबाहरूमा ब्याक्टेरिया फरक छ, जसको शान्त स्वभाव छ ब्याक्टेरिया आन्द्राको फरक छ। आजभोलि अमेरिकामा त्यो उपचार पद्धति पनि शुरू भइसकेको छ, एकजनाको दिशा लगेर अर्कोमा ट्रान्सप्लान्ट गर्ने, जसलाई चाहिँ फिकल ट्रान्सप्लान्ट भन्छन्। स्वस्थ व्यक्ति बच्चाको आन्द्राको दिशा लगेर अर्को अस्वस्थ व्यक्तिको आन्द्रामा ट्रान्सप्लान्ट गरिदिने, जसरी दही लगेर हामीले दुधमा हालेर दही बनाउँछौं, त्यसरी नै ब्याक्टेरिया हालेर रोगलाई स्वस्थ, रोगीलाई स्वस्थ पार्ने प्रक्रियाको पनि विकास भइरहेछ। हजुरलाई एन्टिबायोटिक चलाएपछि डाक्टरले प्रोबायोटिक दिन्छन् कि दिँदैनन्? जडीबुटी औषधि, हर्बल औषधि, आयुर्वेदिक औषधि प्रायःसो प्रिबायोटिकले भरिपूर्ण हुन्छ वास्तवमा होइन। अनि त्यो खाने बित्तिकै अब मान्छेलाई डायरिया भइरहेछ, बिना एन्टिबायोटिकै त डायरिया आयुर्वेदिक औषधिले कसरी ठिक गर्यो त? त्यो बस्ने इन्भाइरोमेन्ट चेन्ज गर्ने हो कि, जुन चाहिँ ब्याक्टेरिया हुर्किनलाई चाहिने वातावरण छ त्यो चाहिँ जडीबुटी आयुर्वेदिक औषधिले त्यहाँ पैदा गरिदिने हो, अनि रोग ठिक हुन्छ कि? दही भनेको त ल्याक्टोब्यासिलस ग्रुपको ब्याक्टेरिया हाई हुन्छ नि, जसले प्याथोलोजिक ब्याक्टेरियासँग फाइट गरेर हामीलाई स्वस्थ राख्छ त। हाम्रो पूर्वीय विज्ञानको हरेक सानो सानो काममा, सानो सानो त्यो तपाईँले नबुझ्नु होला, हरेक चिजमा विज्ञान लुकेको छ, साइन्स लुकेको छ, सैकडौं वर्षको रिसर्च लुकेको छ, साइन्टिस्टहरूको काम लुकेको छ। त्यो साइन्टिस्ट भनेको ल्याबमा काम गर्ने होइन, हाम्रा ऋषि पनि को हुन् त, सबै साइन्टिस्ट हुन् नि। तपाईँले चाहे त्यो खाना खानु अगाडि यसो यसो गरेर छर्किनुहोस्, जुत्ता चप्पल बाहिर राख्नुहोस्, खाना घर पस्नुभन्दा अगाडि नुहाउनुहोस् है, टोयलेटमा टुक्रुको बसेर टोयलेट गर्नुहोस्, सुखासनमा बसेर खाना खानुहोस्, चप्पल घरभित्र नछिराउनुहोस्, जुत्ता चप्पल हरेक एक चिजमा, कागलाई खुवाउनुहोस्, चरालाई खुवाउनुहोस्, किराहरूलाई खुवाउनुहोस्, हरेक चिजमा विज्ञान लुकेको छ। त्यो विज्ञान हामीले छोड्यौँ अनि त्यसमा पण्डितै छिरिएपछि पाखा मात्र बाँकी भएको छ। हामीले रिसर्च गर्नपर्ने र ब्रान्डिङ गर्नपर्ने हाम्रो कल्चर हो कि, हामीले ब्रान्डिङ गर्नपर्ने त हाम्रो कोदो फापर हो, दुनियाँभरि यो ठाउँको कोदो फापर, त्यो किनकि सर्टेन ठाउँमा पाइने सर्टेन फापरमा सर्टेन केमिकलहरू पाइन्छन् जुन चाहिँले तपाईँलाई एन्टी एजिङ, चाउरी पर्न दिँदैन, हेल्दी राख्छ, यस्ता हजारौं चिजहरू छन् नि त, त्यसलाई ब्रान्डिङ गर्न पर्यो। हाम्रो छ्याङ, हाम्रो जाँडलाई ब्रान्डिङ गर्न पर्यो, हाम्रो सिन्की गुन्द्रुकलाई ब्रान्डिङ गर्न पर्यो। मान्छेले त्यही सिन्की गुन्द्रुक के हो त, ब्याक्टेरियल फ्लोरा न हो, स्पोर्ट्स भनेपछि ल्याक्टोबेसिलस फर्मेन्टेसन हो त्यो पनि। अनि तपाईँले विदेशबाट क्याप्सुल किनेर पचास रुपियाँको एउटा क्याप्सुल खाइरहनु भएको छ रोगबाट बच्न, अनि तपाईँका डक्टरहरूले होइन सिन्की नखाऊ, गुन्द्रुक नखाऊ, मसेरुवा नखाऊ, दही नखाऊ, किन नखाने, के छ त्यसमा चिज, त्यो चाहिँ भन्नुहोस् केमिकल जसले चाहिँ मलाई हानि गर्छ, भन्न सक्नु परेन र? आफ्नो देशको चिज नखाने, अमृतै नखाने, विदेशबाटै आएर क्याप्सुलै खान पर्ने, यस्तो हुन सक्दैन। प्राकृतिक जीवनशैली र रहनसहन बाहेकको कुनै पनि उपाय छैन, र साथसाथै केमिकलहरूबाट बस्नुहोस्, क्लिनर्सहरू, प्राकृतिक नीम अनि गौत फर्स्ट क्लास, तितेपाती फर्स्ट क्लास क्लिनरहरू नेपालमा छन्, त्यसको सदुपयोग गर्न सक्नु पर्यो, त्यसलाई ब्रान्डिङ गर्न सक्नु पर्यो। अमेरिकामा तुरुन्तै बिक्छ, माला माल हुन्छ राम्ररी यसलाई ब्रान्डिङ गरेर एउटा ब्रान्डमा नेपालमा भएको तितेपाती ल नेपालमा भएको निम र गौतको डिसइन्फेक्टेन्ट नेचुरल डिसइन्फेक्टेन्ट देश त रातारात माला माल हुन सक्ने देशमा हामी बसेका छौँ र अर्कालाई अरूसँग भिख माग्छौँ दुर्भाग्य छ
10: देशका विभिन्न भागहरूमा चाहिँ अहिलेको समयमा डेंगू संक्रमित बिरामीको संख्या चाहिँ एकदमै तीव्र गतिमा बढ़िरहेको चाहिँ हामीले देखिरहेका छौं आजको यस भिडियोमा रहेर डेंगू रोग भनेको के हो यो कस्तो प्रकारको रोग हो के कस्ता कारणले चाहिँ हामीलाई चाहिँ डेंगू संक्रमण हुन सक्छ त्यसै गरेर चाहिँ डेंगू संक्रमण भएपछि के कस्ता लक्षणहरू चाहिँ हामीमा देखिने गर्दछ यसबाट बच्ने उपाय र उपचार विधिहरू विशेष गरेर चाहिँ हामीले घरमै पनि डेंगू संक्रमण कम गर्ने उपायहरू रहेका छन् यो बारेमा पनि हामीले चाहिँ डिटेलमा जानकारी लिनेछौं त्यसै गरेर डेंगूको रोकथामका लागि हामीले के कस्ता उपाय अपनाउन सकिन्छ लगायत बारे डेंगू बारेमा आएका जति पनि भ्रम रहेका छन् यथार्थ रहेका छन् यसबारेमा चाहिँ आजको यस भिडियोमा चाहिँ डिटेलमा जानकारी लिनेछौ मेरो यस च्यानल मार्फत स्वास्थ्य सम्बन्धी यस्तै अथेन्टिक इन्फर्मेसनहरू दिने गरेको छु त्यसैले कृपया च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरी शेयर गर्न नभुल्नुहोला है त आउनुहोस् भिडियोलाई शुरू गरौं सबैभन्दा पहिले डेंगू कस्तो प्रकारको रोग हो अब यो बुझौं डेंगू रोग एक प्रकारको भाइरल रोग हो डेंगू भाइरसबाट संक्रमित एडिस एजिप्टाइप जातको चाहिँ पोथी लामखुट्टेको टोकाइबाट चाहिँ यो रोग विशेष गरेर सर्ने गर्दछ भने यो लामखुट्टे अरू लामखुट्टे हेरेर चाहिँ अलि फरक किसिमको हुने गर्दछ यो लामखुट्टे अलि छिर्के मिर्के सेतो कालो रङमा चाहिँ देखिने भएकाले चाहिँ बाहिरैबाट पनि हामीले चाहिँ यस्ता किसिमका लामखुट्टेहरूलाई चाहिँ छुट्याउन सकिन्छ प्राय गरेर वर्षायामको सिजनमा असार साउनदेखि असोज कार्तिकसम्मको समयमा पनि यस किसिमका डेंगू रोगका बिरामीहरू चाहिँ धेरै मात्रामा चाहिँ हामीले देखिरहेका छौँ पोथी जातका लामखुट्टेहरूलाई चाहिँ फूल पार्नका लागि अण्डा पार्नका लागि अत्याधिक मात्रामा चाहिँ उनीहरूलाई प्रोटिनको आवश्यकता पर्ने हुँदाखेरि चाहिँ उनीहरूले चाहिँ पोथी लामखुट्टेले मात्र चाहिँ हामी हाम्रो शरीरबाट चाहिँ रगत चुस्ने गर्दछ र यो भाइरस चाहिँ फैलाउने गर्दछ विशेष गरेर डेंगू भाइरस चाहिँ चार प्रकारका हुने गर्दछन् डेंगू भाइरस 1 डेंगू भाइरस 2 डेंगू भाइरस 3 र डेंगू भाइरस 4 यो लामखुट्टेहरू चाहिँ विशेष गरेर चाहिँ बिहान र बेलुकाको समयमा चाहिँ एक्टिभ भएर चाहिँ टोक्ने गर्दछ भने जुनसुकै उमेर समूह चाहे बालक होस् वृद्ध होस् वयस्क होस् जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि यो रोग लाग्न सक्दछ यो रोगको संक्रमण हुन सक्दछ डेंगू भाइरस कसरी सर्छ त अब यो बुझौं डेंगू ज्वरोका बिरामीहरूलाई टोकेको स्वस्थ लामखुट्टेहरूमा पनि डेंगू भाइरसको संक्रमण हुने गर्दछ र उक्त संक्रमित लामखुट्टेले चाहिँ हामी एक व्यक्तिदेखि अर्को व्यक्तिलाई टोक्दाखेरि चाहिँ ती व्यक्तिहरूमा चाहिँ डेंगू भाइरस चाहिँ सर्ने सम्भावना बढ़िरहन्छ एकपटक डेंगू भाइरस बोकेको लामखुट्टेको प्रत्येक अण्डामा चाहिँ डेंगू भाइरसको रहने भएका कारणले चाहिँ प्रत्येक अण्डाबाट नयाँ लामखुट्टेहरू चाहिँ जन्म लिँदै गर्दाखेरि हरेक नयाँ लामखुट्टेहरूमा पनि डेंगू भाइरसको संक्रमण रहेको हुन्छ डेंगू भाइरस चाहिँ उनीहरूले बोकिरहेका हुन्छन् र यस्ता डेंगू भाइरस बोकेका नयाँ लामखुट्टेहरूले चाहिँ एउटा स्वस्थ व्यक्तिलाई एउटा हेल्दी मान्छेलाई चाहिँ टोक्ने गर्दछ र उक्त व्यक्तिमा पनि डेंगू भाइरसको संक्रमण चाहिँ हुने गर्दछ त्यस्तै गरेर डेंगू रोगीको ब्लड चाहिँ अरू व्यक्तिलाई दिँदाखेरि अरू व्यक्तिमा चाहिँ ब्लड ट्रान्सफ्युजन गर्दाखेरि र अङ्ग प्रत्यारोपण अर्गन ट्रान्सप्लान्ट गर्दा पनि उक्त स्वास्थ्य व्यक्तिमा पनि डेंगू संक्रमण सर्ने जोखिम चाहिँ अत्याधिक मात्रामा हुने गर्दछ के तपाईँलाई पनि अहिलेको सिजनमा अत्याधिक मात्रामा ज्वरो आइरहेको छ एकदमै धेरै टाउको दुख्ने आँखाको गेडीहरू दुख्ने हाड जोड्ने तथा मांसपेशीहरू चाहिँ दुख्ने गल्ने त्यस्तै गरेर चाहिँ शरीरमा बिबिराहरू आउने वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने त्यस्तै गरेर चाहिँ नाक र गिजाबाट चाहिँ रगत बग्ने जस्ता लक्षणहरू तपाईँमा देखिएका छन् यदि त्यसो भने तपाईँलाई चाहिँ डेंगू रोगको संक्रमण भएको हुन सक्छ विश्व स्वास्थ्य संगठन WHO अनुसार चाहिँ डेंगू संक्रमण हुँदाखेरि चाहिँ के कस्ता लक्षणहरू देखा पर्छ अब यो पनि बुझौं विश्व स्वास्थ्य संगठनले डेंगूलाई चाहिँ डेंगू ज्वरो फेब्राइल फेज त्यसै गरेर चाहिँ जटिल डेंगू त्यसलाई चाहिँ हामीले चाहिँ सिभियर डेंगू भनेर भन्ने गरिन्छ त्यसै गरेर चाहिँ अर्को भनेको चाहिँ सुधार उन्मुख रिकभरी फेजमा चाहिँ यसलाई चाहिँ लक्षण हेरेर चाहिँ विभाजन गरेको छ
11: फेब्राइल फेज अर्थात डेंगू ज्वरोको अवस्था यो रोगको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु नै हो यो ज्वरो 2-7 दिनसम्म रहन सक्छ र डेंगू ज्वरो आउँदा शरीरको तापक्रम 102 डिग्रीदेखि 104 डिग्रीसम्म हुने गर्दछ र माथि भनिएका थप लक्षणहरू जति पनि रहेका छन् यो लक्षणहरू पनि देखा पर्दछन् त्यस्तै सिभियर डेंगू अर्थात जटिल डेंगूको अवस्था संक्रमणको 3-7 दिनपछिको समयमा ज्वरो कम हुँदै गएर थप खतरनाक लक्षणहरू जस्तै कि धेरै पेट दुख्ने बान्ता भइरहने श्वास प्रश्वास तीव्र हुने श्वास प्रश्वासमा गाह्रो द्वारा हुने, गिजाबाट रगत बग्ने, छटपटी हुने, त्यसै गरेर चाहिँ बान्तामा चाहिँ रगत देखिने जस्ता लक्षणहरू चाहिँ देखा पर्न सक्छन्। त्यसै गरेर यसपछि चाहिँ बिरामीमा बिस्तारै सुधार आउँदै गर्छ, क्रमिक सुधार आउँदै गर्छ र खाना रुच्न थाल्छ, लक्षणहरू हराउँदै जान्छ भने कतिपयमा चाहिँ शरीरमा एक प्रकारको चाहिँ डाबरहरू देखिने, खटिराहरू देखिने सक्दछ। त्यस्तै गरेर डब्ल्युएचओले चाहिँ यो फेजलाई चाहिँ, यो जुन क्रमिक रूपमा सुधार आइरहेको छ यो फेजलाई चाहिँ रिकभरी फेज भनेर चाहिँ उसले चाहिँ व्याख्या गरेको छ। तपाईँमा डेंगू रोग लागिसकेपछि आउन सक्ने सम्भावित जटिलता र जोखिम के रहेका छन् अब यो बुझौं है त। डेंगू संक्रमित व्यक्तिमा चाहिँ डेंगू हेमरेजिक फिभर, डेंगू सक सिन्ड्रम जस्ता घातक समस्याहरू चाहिँ आउन सक्दछ भने यो अवस्थामा शरीरको ब्लड प्रेसर कम हुने र रगतमा चाहिँ प्लाज्मा लिक भएर पेट तथा छातीमा पानी जम्ने अवस्थाहरू देखा पर्न सक्दछ भने शरीरमा व्हाइट ब्लड सेलको अर्थात सेतो रक्त कोषको मात्रा चाहिँ कम हुने गर्दछ। ब्लडमा प्लेटलेटको मात्रा कम भएर नाक र गिजाबाट चाहिँ सजिलै रगत बग्ने गर्दछ। शरीरमा निलो डामहरू देखा पर्ने गर्दछ। रगत बाक्लो भएर चाहिँ विभिन्न अङ्गहरूमा चाहिँ रगत पुग्न नपाएर चाहिँ अङ्गहरू चाहिँ बिस्तारै खराब हुँदै जाने गर्दछ र यी यस्ता जति पनि संकेतहरू देखिएको छ यो संकेतलाई चाहिँ, यो अवस्थालाई, यो फेजलाई चाहिँ क्रिटिकल फेज भनेर चाहिँ हामीले भन्ने गरिन्छ।
10: डेंगू रोगको उपचारको कुरा गर्नुपर्दाखेरि चाहिँ 85-90% चाहिँ डेंगूका संक्रमण भएका बिरामीहरू चाहिँ घरमै पनि सामान्य उपचार गरेर र रोकथामका विधिहरू अप्नाएर पनि यो रोग चाहिँ ठिक हुने गर्दछ। पर्याप्त मात्रामा झोलिलो पदार्थ सेवन गर्ने, ज्वरोलाई चाहिँ हामीले चाहिँ रोकथाम गर्ने, ज्वरोलाई कम गर्ने उपायहरू अप्नाउने, त्यसै गरेर चाहिँ 9-10 घण्टा चाहिँ हामीले चाहिँ निरन्तर चाहिँ हामीले बेड रेस्टहरू गर्ने गर्नुपर्दछ। ज्वरो घटाउनका लागि र जिउ दुखेको कम गर्नका लागि चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ भने यसबाहेकका ब्रुफिन त्यसै गरेर एस्पिरिन जस्ता औषधिहरूको प्रयोग चाहिँ गर्दै नगर्ने, नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सक वा स्वास्थ्य कर्मीको चाहिँ सल्लाह लिनुपर्दछ र अस्पताल भर्ना हुने सल्लाह दिएमा चाहिँ तुरन्तै हामी चाहिँ अस्पताल भर्ना हुनुपर्दछ। डेंगू ज्वरोको बेलामा के कस्ता खानेकुराहरू खाने अब यो हेरौं। नरिवलको पानी, किवी त्यसै गरेर चाहिँ प्रोटिनयुक्त खानेकुराहरूमा हामीले जोड दिनुपर्दछ भने झोलिलो खानाहरू खाने, त्यसै गरेर चाहिँ पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्दछ, त्यसै गरेर निमको पात, अनार लगायतका फलफूल र तरकारीहरूमा पनि हामीले जोड दिन सकिन्छ। त्यसै गरेर चाहिँ यो अवस्थामा चाहिँ हामी चिल्लो पिरो जस्ता खानाहरूबाट चाहिँ हामी परै रहनुपर्छ, हामीले चाहिँ यस्ता खानाहरूलाई चाहिँ जति सक्दो अवोइड गर्नुपर्दछ।
11: डेंगू संक्रमणको रोकथामका लागि के कस्ता उपायहरू अप्नाउन सकिन्छ अब यो बुझौं। लामखुट्टे पानीमा बस्ने भएकाले घर, कार्यालय र विद्यालय वरपर पानी जम्ने ठाउँहरू जस्तै कि गमला, पानीको ट्याङ्की र कुलरहरूको चाहिँ पानीहरू चाहिँ बेला बेलामा सफा गर्नुपर्दछ, यसलाई चाहिँ सफा राख्नुपर्दछ भने खाली बट्टा, अलकत्रा, खाली ड्रमहरू त्यसै गरेर गाडीका काम नलाग्ने टायरहरू आदिमा चाहिँ पानी जम्न दिनु नै हुँदैन। सुत्दाखेरि अनिवार्य रूपमा चाहिँ झोलको प्रयोग गर्नुपर्दछ भने साथै सासाना बाबु नानीहरूलाई जुनसुकै समयमा पनि झोलभित्र सुताउने गर्नुपर्दछ। अझै कीटनाशक प्रयोग गरिएको झोलहरू प्रयोग गर्दा चाहिँ उचित राम्रो हुने गर्दछ। घरको कुना काप्चा तथा लामखुट्टे बसोबास गर्न सक्ने स्थानहरूमा चाहिँ कीटनाशक औषधिहरूको प्रयोग गर्न सकिन्छ भने लामखुट्टेको टोकाइबाट बच्नका लागि चाहिँ घरको झ्याल ढोकामा जाली लगाउने गर्दाखेरि चाहिँ उचित रहन्छ। त्यसै गरेर लामखुट्टेको सुरक्षाका लागि मस्किटो रेपिलेन्ट्सहरू जस्तै कि लोसनहरूको प्रयोग गर्ने, लामखुट्टे भगाउनको लागि चाहिँ धूपहरूको प्रयोग पनि गर्न सकिन्छ। त्यसै गरेर बेलुकाको समयमा बाहिर निस्किँदाखेरि चाहिँ पुरा बाहुला भएको लामबाहुले सर्टहरू लगाएर शरीरलाई ढाक्ने लुगाहरू चाहिँ हामीले लगाउनु पर्दछ। हवस् त, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र जाँदा जाँदै यदि अझैसम्म पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक गरेर यसलाई चाहिँ जनचेतनाको रूपमा चाहिँ सक्दो आफ्नो फ्यामिली सर्कल्समा, फ्रेन्ड सर्कल्समा चाहिँ सेयर गर्न सक्नुहुन्छ है त। नमस्ते।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्र पाइयो।
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
18: अहिले बिहानको 7 बज्यो। साइन चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
20: धोरबाराही हाइलाइट्स को साथ में
21: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004।

0: नमस्कार, बिहान 7 बजेको ढोरवालाई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज पनि बन्द सत्र चल्नेछ। सोमबार हिजोबाट शुरू भएको बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले राजनैतिक प्रतिवेदन पेश गर्नुभएको छ। उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन पेश गर्नुभएको छ। महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। उक्त प्रतिवेदनमाथि दोस्रो दिनको बन्द सत्रमा छलफल हुनेछ। छलफल खुला मञ्चको 3 हलमा भइरहेको छ। यस्तै कांग्रेसको विभिन्न पदका लागि आजदेखि निर्वाचन कार्यक्रम शुरू हुनेछ। अहिलेसम्म 7,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरिसकेको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। निर्वाचन तालिका अनुसार आज बिहान 10 बजेदेखि उम्मेद्वारी फारम वितरण गरिनेछ। दिउँसो 1 बजेदेखि उम्मेद्वारी दर्ता शुरू हुनेछ। निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्द सत्र पनि चल्ने कांग्रेसले जनाएको छ। दिनभरि बन्द सत्र र प्रचार प्रसार समानान्तर रूपमा हुने जनाइएको छ। 22 गते खुला मञ्च प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा मतदान हुने कांग्रेसले जनाएको छ। त्यसपछि सानेपा केन्द्रीय कार्यालयमा लगेर मतगणना गरिनेछ। न्याय परिषदको बैठक आज बस्दैछ। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गर्ने तयारी सहित परिषदको बैठक बोलाइएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्माले दिउँसो 1 बजेका लागि बैठक बोलाइएको बताउनु भएको छ। बैठकमा सर्वोच्च अदालतमा रिक्त 4 न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिश गर्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ। सर्वोच्च अदालतमा हाल 4 न्यायाधीश पद रिक्त रहेका छन्। ती पदमा नियुक्तिका लागि परिषदले सम्भावित उम्मेद्वारमाथि छलफल गरी सिफारिश गर्ने तयारी गरेको हो। न्यायाधीश विनोद शर्मा अवकाश अबको केही समयपछि अवकाशमा जाँदैछन्। प्रधान न्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा कानून मन्त्री सुविधा गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढ़ेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले हिजो सोमबार सामाजिक सञ्जाल मार्फत भूमिहीन सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने दिशातर्फ अघि बढ़ेको बताउनु भएको हो। उहाँले निर्वाचनका बेलामा 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समाधान गर्ने स्पष्ट वाचा गरेको स्मरण पनि गराउनु भएको छ। प्रधानमन्त्री शाहले सरकारले हालसम्म 5,737 परिवारलाई लालपूर्जा वितरण गरेको पनि बताउनु भएको हो। 7 दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपूर्जा पाउने गरी सरकारको काम अघि बढ़ेको उहाँ बताउनुहुन्छ। प्रधानमन्त्री शाहले भूमि समस्या समाधान समिति गठन भएपछि अहिले देशभरका तथ्याङ्ककृत रूपमा संकलन र प्रशोधन भइरहेको बताउनु भएको हो। उहाँले हालसम्म प्रणालीमा कुल 13,11,197 निवेदन प्रविष्ट भइसकेको तथा ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढ़िसकेको छ, तर अब प्राथमिकता निर्धारण गर्दै समाधानतर्फ अघि बढ़िरहेको उल्लेख गर्नु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा आर्थिक वर्ष 2082-83 1,337 सुधुरी दर्ता भएका छन्। गण्डकी प्रदेशको कार्यक्षेत्रभित्र रहेका 10 जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढ़ी उजुरी कास्कीको पोखरा महानगरपालिका सम्बद्ध रहेको आयोगले जनाएको छ। आर्थिक वर्ष 2082-83 दर्ता भएका 1,150 र अघिल्लो वर्षबाट सरेर आएका 187 गरी कुल 1,337 उजुरी मध्ये 1,160 उजुरी स्क्रिनिङ भई 177 उजुरी फसेट हुन बाँकी रहेको आयोग पोखराका कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले बताउनु भएको छ। विस्तृत अनुसन्धानतर्फ 111 उजुरीहरू अनुसन्धानका क्रममा रहेका छन्। सोमबार आयोगका पोखरा कार्यालय प्रमुख सापकोटाले नेपालको संविधानको धारा 294 उपधारा 3 बमोजिम 36 वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिलीराज भट्ट समक्ष पेश गरेका हुन्। प्रतिवेदन बुझाउँदै सापकोटाले सार्वजनिक पद धारण गरेको व्यक्तिले गर्ने भ्रष्टाचार र अख्तियार दुरूपयोगका उजुरीको प्रारम्भिक छानबिन विस्तृत अनुसन्धान विशेष अदालतमा आरोप पत्र दायर तथा सर्वोच्च अदालतमा पुनरावेदनको कार्य सम्पादन भइरहेको जानकारी दिनुभएको छ। प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी वंशीराज दाहाल निलम्बित हुनुभएको छ। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरिएको हो। सशस्त्र प्रहरी बलले गरेको सिफारिशका आधारमा हिजो गृह मन्त्रालयले दाहाललाई निलम्ब गरेको प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभएको छ। एआईजी दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। छानबिन समितिलाई 3 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै 1 वर्षको अवधिमा 7.2 किलोमिटर सड़क कालोपत्र 10 किलोमिटर ग्राभेल र 9 किलोमिटर नयाँ सड़कको ट्रयाक निर्माण गरेको छ। गाउँपालिकाले सड़क पुल खानेपानी तथा सिंचाई नदी नियन्त्रण पार्क लगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको हो। पछिल्लो 1 वर्षमा मात्रै गाउँपालिकाभित्र 4 पार्क निर्माण भएका छन् भने 7 किलोमिटर ढल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो। अवधिमा 1 किलोमिटर नदी नियन्त्रण 6 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार र 3 पोखरी निर्माण गरिएको छ। त्यस्तै 1 नयाँ विद्यालय भवन र 4 प्रतीक्षालय निर्माण गरिएको छ। सामुदायिक पूर्वाधारतर्फ 4 सामुदायिक वन सम्बन्धी काम भएको थापाले जानकारी दिनुभयो। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि हालसम्म बन्दीपुर गाउँपालिकामा 37.2 किलोमिटर सड़क कालोपत्र भएको छ। 70 किलोमिटर सड़क ग्राभेल र 79 किलोमिटर नयाँ सड़कको ट्र्याक खोलिएको अध्यक्ष थापाले जानकारी दिनुभयो। बेनी जमसुम सड़क अवरूद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन्। बाढ़ी पहिरो र नदी कटानका कारण एक सातादेखि सड़क अवरूद्ध हुँदा स्याउ बाटोमा कुहिन थालेका छन्। मुस्ताङका 5 स्थानीय तहमा स्याउ टिप्ने तथा बजार पठाउने काम चलिरहे पनि सड़क अवरूद्ध भएपछि बाटोमै पाकेका स्याउ झर्न र कुहिन थालेका पीड़ित किसानको गुनासो छ। हाल 80% भन्दा बढ़ी स्याउ बजार पठाउन बाँकी छ। सड़क अवरूद्धका कारण स्याउ ढुवानीमा समस्या भएपछि हिजो सोमबार 5 स्थानीय तहका किसान तथा व्यापारीको समूहले जिल्ला प्रशासन लाई पुगेर सड़क तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ। 3 दर्जन किसान तथा व्यापारीले प्रमुख जिल्ला अधिकारी अजिता शर्मा समक्ष सड़क अवरोधका कारण स्याउ ढुवानीमा परेको समस्या र किसानले बेहोर्नु परेको क्षतिबारे जानकारी गराएका हुन्। थासाङ गाउँपालिका 1 टुकुचे स्थित आईपीएम एप्पल फार्मका संचालक निरज तुलाचन्दले दशैं अघि स्याउ बिक्री हुने मुख्य समयमा सड़क बन्द हुँदा किसानको वर्षभरिको मेहनत खेर जाने अवस्थामा आएको बताउनु भएको छ। पोखराका विभिन्न क्षेत्रमा पर्यटकलाई दुःख दिने 5 प्रहरीले नियन्त्रणमा लिएको छ। पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै झोला तान्ने करकाप गर्ने तथा दुःख हैरानी दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज 17 गते र 18 गते कार्यालय तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले पोखरा महानगरपालिका अन्तर्गत पृथ्वी चोक सभागृह चोक र सृजना चोक क्षेत्रमा स्वीप अपरेशन गरिएको थियो। पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी अनावश्यक दुःख हैरानी दिने तथा अवांछित गतिविधि गर्ने व्यक्तिमाथि निगरानी र कार्यवाहीलाई प्रहरीले नियन्त्रणता दिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायक परीक्षक वीरेन्द्र कुमार पासवानले बताउनु भएको छ। बागलुङमा बाढ़ी पहिरोको कारण ठूलो जनधनको क्षति भएको छ। विपदका कारण जिल्लामा 13 जनाको ज्यान गएको छ भने मुख्य सड़कमा मात्रै 50 करोड़ बराबरको क्षति भएको छ। सड़क डिभिजन कार्यालय अन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयका कार्यालय अन्तर्गतका प्रदेश स्तरीय सड़क पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ। ती सड़कलाई दीर्घकालीन रूपमा निर्माण गर्न रू 1 अर्ब बढ़ी खर्च लाग्ने अनुमान गरिएको छ। विवरण अनुसार सबैभन्दा बढ़ी क्षति मध्य पहाड़ी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ। यस्तै प्रदेश सरकार अन्तर्गतको गलकोट हरिसौर ताराखोला खण्डमा क्षति पुगेको छ। सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिव सुवेदीका अनुसार कालीगण्डकी करिडोर मध्य पहाड़ी लोकमार्ग बागलुङ बेनी सड़क लगायतका राजमार्गमा 30 करोड़को क्षति भएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 6 नाइचेमा निर्माणाधीन 40.27 मेगावाटको सुपर नाङदी जलविद्युत आयोजनामा कार्यरत एक कामदारको भीरबाट खसेर हिजो मृत्यु भएको छ। सप्तरीको सप्तकोशिका नगरपालिका 8 का 37 वर्षीय राजकुमार चौधरीको भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर छेत्रीका अनुसार हिजो बिहान आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकै भीरबाट करिब 20 मिटर तल खसेका थिए। भीरबाट खसेर गम्भीर घाइते हुनुभएका उहाँलाई तत्काल उद्धारका लागि उपचारका लागि अस्पताल पठाइएको हो। उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका सूचना अधिकारी छेत्रीले जानकारी दिनुभएको छ। चौधरीको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको जनाउँदै पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनु भएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सूचना अधिकारी छेत्रीले बताउनु भएको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कैलालीमा 100 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी जाजरकोटमा 99 मिटर, दाङमा 90 मिलिमिटर, बर्दियामा 68 मिलिमिटर वर्षा भएको छ। आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमालको थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै पहाड़ी भागका केही ठाउँ र तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ सहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पनि पानी पर्नेछ, तर लगातार झरी नपर्ने मौसमविद विनु महार्जनले जानकारी दिनुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिम भागमा पश्चिमी वायुको प्रभाव कायम छ। कोशी मधेश र बागमती प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। गैराती ठूलो पानी परेका क्षेत्रमा ससाना नदीमा जलसतह बढ़न सक्ने भएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मनसून बाहिरिँदै गर्दा काठमाडौँ लगायत देशका धेरै ठाउँमा हिजो दिउँसोदेखि पानी परिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा केन्द्रित एउटा नयाँ उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्समा दिइएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लिटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रम्पले गएको सेप्टेम्बर 29 कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिशियल इन्टेलिजेन्स एआई शब्द फेरेर सुपर इन्टेलिजेन्स अर्थात एसआई राख्नु भएको थियो। आर्टिफिशियल भन्दा नक्कली जस्तो सुनिने उहाँको तर्क रहेको छ। यो निकायले सिधै राष्ट्रपति र व्हाइट हाउसकी चीफ अफ स्टाफ अन्तर्गत रहेर काम ओपन एआई र एन्थ्रोपिक सहितका प्रमुख प्रविधि कम्पनीका कार्यकारीहरूले कड़ा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो। तर ट्रम्पले कड़ा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरैजसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोड़िदिनु भनिएको छ। खर्बपति एलन मस्क सहितका प्रविधि दिग्गजहरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन्। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
8: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: सधैँ यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
12: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
13: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै
14: प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0654142333
11: र 98678-68।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
16: म मम्मी भोक लाग्यो खाजा खाम न
17: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
16: हस मम्मी
18: मैले सुने छोरी ल जाम हिँड
17: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउस नै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
18: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
17: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
18: पीजी मोमो हाउस दुलेगौंडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
19: सधैँ पसलबाट बोरा घिसा

0: होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 065414222 र 98560211692।
1: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 98058535337।

0: सरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
6: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
9: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। सुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 को अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौंडा तन हो।
11: हेलो
12: कति बन्यो घर अनि ढलान भयो त?
13: बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
14: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके ल डन।
18: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
20: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
21: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
22: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0065400377, मोबाइल 9856043।

0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
2: म्याडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सूर्येन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठ
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
7: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
7: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
14: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
15: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
14: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
15: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
17: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज। स्टूडियो तालचेर
18: अहिले बिहानको 8 बज्यो
19: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
20: कहिले भरियाको सुस्केर आवाज कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
21: कार्यक्रम लोक भाका
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा

नमस्ते नमस्कार अनि हार्दिक यहाँ लोक साङ्गीतिक अभिवादन बिहानी कार्यक्रम लोक साङ्गीतिक सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodharbaraahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृङ्खलाको साथमा भने आज चाहिँ हामी रहेका छौ मंगलबारको श्रृङ्खलामा र आजको श्रृङ्खलामा रहेर चाहिँ हामीले चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौ. हामीले हाम्रो फेसबुक पेजमा स्टाटस थालिसकेका छौ. यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने आफ्नो साथीभाइलाई सम्झना स्वरूप सन्देश थाल्न मन छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ. हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ. कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु नजरैले तान्छ बोलको भाका जसमा आवाज रहेको छ अर्जुन सापकोटा अनि शान्ति श्री परियारको. अहिलेको लागि भने यो भाका राखेर कार्यक्रमको शुरूआत गर्दैछु. स्वीकार्नुहोला

0: You've got the deadline, your big idea. Now all you've got to do is riff. Riff until it's in your face bold. Riff until the background pops. Until your mom loves it. Until it clicks, lands, sings, sticks. Yeah, there it is. Riff until it's right.
1: हजुर नजर अहिले तान्छ बोलको निकै रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो अर्जुन सापकोटा अनि शान्ति श्री परियारको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु कति पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म सुनेर साथ दिएको होला आज चाहिँ मंगलबारको श्रृङ्खलामा रहेर फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौ हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने हामीलाई कमेन्टमा म्यासेज गर्न सक्नुहुनेछ कमेन्ट स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भन्ने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु आफै हारे म बोलको भाका रहेको छ जसमा बाज रहेको छ देवी खर्ती मगर अनि रामजी खाँडको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला

0: भन्छन् नि नेपालमा घर बनाउन एक्सपर्ट खोज्न कतै जानै पर्दैन, सबै घरमै भेटिन्छन्।
1: ल कुन सिमेन्ट प्रयोग गर्नु? घर पहिलो हुनु पर्यो,
2: नाति नातिनालाई पनि ढुक्क हुनु पर्यो,
3: गुणस्तर र प्रविधिमा नो कन्जुसी।
4: भन त
1: बाबु,
5: नेपालभरि जताततै पाइने सिमेन्ट हुनुपर्छ। मेरो कुरा कसैले सुन्दै सुन्दैन भने
2: सुरक्षित पनि हुनु पर्यो। घर बनाउने भनेको एकचोटि हो,
1: मम्मी नगर्नु न।
4: एक्सपोर्ट क्वालिटी मामा घर हो, राम्रो बना।
6: हजुर, निकै नै रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेको छु। आफै हारेमा बोलको भाका निकै रमाइलो भाका रहेको थियो। फेरि पनि ढिला नगरिकन चाहिँ म हाम्रो श्रोता साथीहरूले कमेन्ट गर्नुभएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ कमेन्ट गर्नुभएको छ मिलन घायल मोटुजीले, उहाँले चाहिँ लेख्नुभएको छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अवर फ्रेन्ड्स फ्रम दुहाको तार भन्नुभएको छ। मिलनजीलाई धेरैभन्दा धेरै धन्यवाद। हाम्रो तर्फबाट पनि हजुरलाई शुभ बिहानी, सधैँ यसरी नै माया गरेर साथ दिनुहोला। यसै गरी हामीलाई सृजना पराजुलीजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, हेलो दिदी, गुड मर्निङ, आरामै हुनुहुन्छ होला नि है, के छ त्यताको खबर भन्नुभएको छ। गुड मर्निङ हजुरलाई पनि, हजुर म एकदमै आरामै छु, अनि यतातिरको खबर ठिकै छ। अनि ती भयो हजुरको दिदी, मौसम चिसो छ दिदी यतातिर। म भिमात पाँचबाट सृजना पराजुली हो, मिल्छ भने गणेश अधिकारीको साँचो मायाको भन्ने गीत प्ले गरिदिनुहोस् ल प्लिज, यो गीत सुनाउन चाहन्छु दिदी। सुनाउन पर्दा फर्स्टमा हजुरलाई, अनि टाढा हुने ममता दिदी र राजकुमार दाईलाई, अनि मेरो प्यारो छोरीलाई सुनाउन चाहन्छु दिदी, हेभ अ नाइस डे अल अफ यू भन्नुभएको छ। सृजनाजीलाई पनि धेरैभन्दा धेरै धन्यवाद यति मिठो कमेन्टको लागि। पक्कै पनि म हजुरको रोजाइमा रहेको यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु, अन्तिमसम्म सुनेर साथ दिनुहोला। र अरू साथीहरूले पनि हामीलाई सुन्न सक्नुहुनेछ र कमेन्ट पनि गर्न सक्नुहुनेछ। आज चाहिँ हामी मंगलबारको श्रृङ्खलामा रहेर चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौ अबको 9 बजेसम्म, अन्तिमसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने म ढिला नगरिकन हाम्रो सृजना पराजुलीजीको रोजाइमा रहेको साँचो मायाको बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ गणेश अधिकारी अनि अस्मिता छेत्रीको। यो भाका सँगसँगै हामी पहिलो छोटो व्यावसायिक विश्वमा जानेछौ, विश्राम लगत्तै उपस्थित हुने नै छौ, सुन्दै गर्नुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौडा सृजना चौक बन्केवा चौकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865878634 र 9781107090।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: सधैँ यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
17: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
15: र 9678168887।
4: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि,
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062629।
22: हजुर, केही बेरको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं मंगलबारको श्रृंखलामा राजाको श्रृंखलामा रहेर तपाईँको रोजाईका भाकाहरूलाई स्थान दिनेछु साथै आफ्ना साथीभाइलाई पनि सम्झना स्वरूप के सन्देश पनि छान्न सक्नुहुनेछ हामीलाई कमेन्ट गर्दै गर्नुहोला अझै पनि थोरै समय बाँकी नै रहेको छ भन्दै अहिलेको लागि भने ढिला नगरिकन अरूको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जन्म कैदी बोलको भाका रहेको छ जसमा आवाज रहेको छ विष्णुआजी अनि गोविन्द पौडेलको अहिलेको लागि भन्ने यो भाका राख्दैछु स्वीकार्नुहोला

हजुर, जन्म कैदी पुलको निकै नै सुमधुर अनि मार्मिक फाका रहेको थियो, जसमा आवाज रहेको थियो गोविन्द पौडेल अनि विष्णु माझीको। यो फाका सँगसँगै हामी चाहिँ कार्यक्रमको अन्तिममा आइपुगेका छौँ। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तिनजनासम्म सुनेर साथ दिनुहुने र कमेन्ट गरेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै चाहिँ रानी फुल बसायो बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ कुशल बेलवासे अनि शर्मिला गुरुङको। यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला। Thank you.

0: 103 থপলো 8
1: অন্তর্মনকো আওয়াজ
2: স্টেশন 1 স্টুডিও টাইচে আইলে বিয়ানাকো 9 বাজিও
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98163 95301
4: नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: कांग्रेस महाधिवेशनमा पेश भएका प्रतिवेदनहरू पारित गरिँदै नयाँ नेतृत्व चयनको लागि आजै उम्मेद्वारी दर्ताको कार्यतालिका।
5: सर्वोच्च अदालतमा रिक्त न्यायाधीश सिफारिशका लागि न्याय परिषद बैठक बस्दै प्रस्तावित राजदूत विरूद्धका उजुरीमाथि छलफल गर्न संसदीय सुनवाई समिति बैठक आज।
4: दशैंको लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खोल्ने तयारी यातायात व्यवस्था विभागमा सरकारवालाहरूसँग छलफलको आयोजना।
5: यमनी सेना हुती समूहको कब्जामा रहेका भूभाग नियन्त्रणमा लिँदै साउदी गठबन्धनद्वारा सना र सदामा हुती लक्षित हवाई आक्रमण तीव्र।
4: र युईएफए नेशन्स लीग फुटबलमा बेल्जियम विरूद्ध फ्रान्सको रोमाञ्चक जीत इटलीसँग टर्की पराजित।
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
5: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि छलफल गरी पारित गरिँदैछ। हिजो शुरू भएको बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापाले पेश गरेको राजनैतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक, महामन्त्री गुरूराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि आज थप छलफल गरी पारित गरिनेछ। विधान भने हिजो नै पारित भएको छ। पारित विधान अनुसार नेतृत्व चयनका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान 10 बजेदेखि उम्मेद्वारी फारम वितरण गरी दिउँसो 1 बजेदेखि उम्मेद्वारी दर्ता शुरू हुने छ। पर्सि 22 गते खुला मंच, प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा मतदान हुने तालिका छ। संशोधित विधान अनुसार नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्यीय हुने भएको छ। विधान अनुसार सभापति 1, वरिष्ठ उपसभापति 1 र उपसभापति 4 जना रहनेछन्। 4 उपसभापति मध्ये 1 जना महिला अनिवार्य गरिएको छ। महामन्त्री 3 जना रहनेछन् जसमा 1 जना महिला अनिवार्य गरिएको छ। सहमहामन्त्री 15 जना रहनेछन्। कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट 1 जना मनोनित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि कुल 7114 प्रतिनिधिले मतदान गर्नेछन्।
4: न्याय परिषदको बैठक आज बस्दैछ। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिश गर्ने तयारी सहित परिषदको बैठक बोलाइएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्माले दिउँसो 1 बजेको लागि बैठक बोलाउनु भएको छ। बैठकमा सर्वोच्च अदालतमा रिक्त 4 न्यायाधीश पदमा नियुक्तिको लागि नाम सिफारिश गर्ने विषयमा छलफल हुने बताइएको छ। सर्वोच्च अदालतमा हाल 4 न्यायाधीश पद रिक्त छन्। ती पदमा नियुक्तिको लागि परिषदले सम्भावित उम्मेद्वारमाथि छलफल गरी सिफारिश गर्ने तयारी गरेको हो। न्यायाधीश विनोद शर्मा अबको केही समय पछि अवकाशमा जाँदै हुनुहुन्छ। प्रधान न्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा कानून मन्त्री सविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहनु भएको छ।
5: संघीय संसद अन्तर्गतका 3 समितिको बैठक आज बस्दैछ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्यसोली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक अहिले केही बेरमा शुरू हुँदैछ। संसद सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी त्रिशूली विपद सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। यस्तै संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ। संसदीय सुनवाई समितिमा विभिन्न देशका लागि सिफारिश भएका भएका राजदूतमाथि परेका उजुरी खोलिँदैछ। बिहान सभा 11 बजे बस्ने बैठकमा प्रस्तावित राजदूत उप प्राप्त उजुरी खोल्ने र प्रस्तावित राजदूतहरूमध्येबाट पेश भएको कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रस्तावित 13 जना राजदूत विरूद्ध 7 वटा उजुरी परेका छन्। 2 वटा उजुरी सबैजना विरूद्ध परेको छ भने 5 वटा एक एकजना व्यक्ति तोकेर परेको छ। असोज 2 गते बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 वटा देशका लागि राजदूतको सिफारिश गर्ने निर्णय गरेको थियो। त्यस्तै दिउँसो 12:15 बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा भने समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ।
4: अर्थमन्त्री स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगा बीच अमेरिकाको वाशिङटन डीसीमा भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्ष बांगाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष बांगा बीच नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक सुरक्षा लगायत विषयमा छलफल भएको हो। भेटका क्रममा अर्थमन्त्री वाग्ले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट क्षतिग्रस्त भौतिक र आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत आर्थिक सुधार तथा एवं सामाजिक सुरक्षाका लागि करिब 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गर्नुभएको थियो। विश्व बैंकका अध्यक्ष बांगाले बाढ़ी विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमको प्रशंसा गर्दै उहाँले पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपालको लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिसलैण्डका अनुसार पछिल्लो 3 दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्री बीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानुस जट र जुनेत अहमद लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।
5: यातायात व्यवस्था विभागले दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न आज सरकारवालाहरूको बैठक बोलाएको छ। बिहान 11 बजे बस्ने गरी यातायात व्यवसायी मजदूर संगठन ट्राफिक परिषदका सरकारवालाको बैठक बोलाइएको हो। बाढ़ी पहिरोका कारण सड़कहरूको अवस्था सुधार हुन समय लागेको तथा यातायात व्यवसायीहरू पनि भोटेको सिबाड़ीबाट मजदूरका साथै यात्रुवाहक लगायत गाड़ीमा ठूलो क्षति बेहोर्नु परेका कारण समस्यामा पर्दा यो वर्ष अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ। विगतका वर्षहरूमा कम्तीमा पनि घटस्थापना भन्दा 15 दिन अगाडि टिकट खोल्ने गरेकोमा यो वर्ष चाडबाड़ नजिकिए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखोल्दा काठमाडौँ उपत्यकाबाट घर फर्किने तयारीमा रहेका यात्रु आजको बैठकले सड़कको अवस्था, सवारी साधनको उपलब्धता लगायतको विश्लेषण गरी एक दुई दिनभित्रै टिकट खुलाउने निर्णय गर्ने यातायात व्यवसाय राष्ट्रिय महासंघले जनाएको छ। कतिपय यात्रु टिकट खुल्नु अगाडि नै काठमाडौँ उपत्यकाबाट बाहिरिन शुरू गरिसकेका छन्। यस वर्ष 10 लाख भन्दा बढ़ीले उपत्यका छोड्ने आकलन गरिएको छ।
4: पछिल्लो मनसून जन्य विपदपछि बाढ़ी पहिरोका कारण क्षत विक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जमसम कोरोला अन्तर्गत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ। पर्वतको कुस्मा नगरपालिका 1 पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरोला नाका जोड्ने 200 किलोमिटर दूरीको बेनी जमसम कोरोला सड़क असोज 2 साताको वर्षातपछिको बाढ़ी पहिरोले 50 भन्दा बढ़ी ठाउँमा अवरूद्ध बनेको थियो। बेनी जमसम कोरोला सड़क आयोजनाका प्रमुख तेजस शर्माले आगामी सोमबारसम्म सवारी साधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रोगो गंगा गाउँपालिका 2 कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगर खण्डको करिब 12 किलोमिटर दूरीमा मर्मत कार्य भइरहेको जानकारी दिनुभयो। सड़क विभाग र निर्माण व्यवसायका 15 वटा एक्सकाभेटर, 12 वटा टिपर र 15 वटा लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो।
5: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बल। मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भर। के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दै छौ आजकल तिम्रो जीवन त खुशी छ नि
9: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
8: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
9: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
10: यो हो हा संचार नेटवर्क समयको आवाज समयको आवाज
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार अमलेखगंज लोथर पेट्रोलियम पाइपलाइनको ल्याण्ड फिलिङको काम धमाधम भइरहेको छ परियोजना अन्तर्गत चितवनको राप्ती नगरपालिका एक लोथरमा अहिले ल्याण्ड फिलिङ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको हो जग्गा व्यवस्थापनसँगै परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीप कुमार यादवले जानकारी दिनुभयो परियोजना अन्तर्गत राप्ती नगरपालिका एक लोथर स्थित करिब 23 बिघा 12 कठ्ठामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ इण्डियन आयल कर्पोरेशन आईओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनको लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिनेछ अमलेखगंजदेखि लोथरसम्म करिब 62 किलोमिटरको दूरीमा 10.75 इन्चको पाइपलाइन बिछ्याइने कार्य हुनेछ निगमले भारतको मतिहारीदेखि 12 को अमलेखगंजसम्म पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याइरहेको छ सोही पाइपलाइनलाई अमलेखगंजदेखि लोथरसम्म विस्तार गर्न लागि हो
5: पोखरा महानगरपालिका 24 हिजो साँझ एक युवाले बोतल प्रहारबाट वृद्धको हत्या गरेका छन् महानगर 24 स्थित तगरामा सामान्य विवादका क्रममा बियरको बोतल प्रहारबाट स्थानीय 72 वर्षीय पूर्णभद्र त्रिपाठीको मृत्यु भएको हो बोतल प्रहारबाट गम्भीर घाइते भएका त्रिपाठीको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ बोतल प्रहार गर्ने 33 वर्षीय जगत दाहालाई प्रहरीले पामे पुल नजिकबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ
4: अब अन्तर्राष्ट्रिय समाचार साउदी नेतृत्वको गठबन्धनको साथ पाएको यमनी सेनाले वर्षौंदेखि हुती विद्रोहीको नियन्त्रणमा रहेका भूभाग फिर्ता लिन थालेको छ हुती विरूद्ध शक्तिशाली कार्यवाही गर्दै यमनको सरकारी सेनाले रणनीतिक बाब अल मन्दीप जलटमार्ग नजिकका धुवाप र मोखा क्षेत्र पुनः नियन्त्रणमा लिएको दावी गरेको छ सरकारी सेनाले लाल सागरको महत्वपूर्ण समुद्री मार्ग नजिकका सैन्य स्थानहरू पनि नियन्त्रणमा लिएको दावी गरेको छ अल जजिराका अनुसार सरकारी पक्षले राजधानी सानातर्फ पनि रणनीतिक सैन्य अभियान शुरू गरेको घोषणा गरेको छ यसैबीच साउदी नेतृत्वको गठबन्धनले साना र उत्तरी सादा प्रान्तमा हुतीका ब्यालेस्टिक क्षेपास्त्रसँग सम्बन्धित संरचनामाथि हवाई आक्रमण गरेको जनाएको छ गठबन्धनका अनुसार सादामा रहेको एउटा भण्डारण केन्द्रमा करिब 20 वटा ब्यालेस्टिक क्षेपास्त्र थिए गठबन्धनले लाल सागरको होडैता क्षेत्रमा हतियार भण्डार विस्फोटक पदार्थ बोकेका डुंगा र समुद्री बारूदका संरचना पनि नष्ट गरेको दावी गरेको छ यमनमा पछिल्लो सैन्य गतिविधिले सन् 2022 पछि तुलनात्मक रूपमा सुस्त रहेको युद्ध फेरि तीव्र बनेको संकेत गरेको छ संयुक्त राष्ट्रसंघका यमन सम्बन्धी विशेष दूतले पनि पछिल्लो अवस्थालाई युद्धको नयाँ र थप जोखिमपूर्ण चरणका रूपमा वर्णन गरेका छन्
5: अब खेल समाचार यूएफए नेशन्स लीग फुटबलमा फ्रान्सले बेल्जियम विरूद्ध शानदार जित हासिल गरेको छ गैराती सम्पन्न खेलमा 1-0 गोलले पछि परेको अवस्थामा फ्रान्सले अन्तिम 13 मिनटमा 4 गोल गर्दै 4-1 गोल अन्तरको रोमाञ्चक जित निकालेको हो खेलको 35 मिनटमा डोडी लुकेबाकियोको गोलबाट बेल्जियमले अग्रता बनाएको थियो 17 मिनटसम्म 1-0ले पछि परेको अवस्थामा डिजेरे डुएले गोल गर्दै फ्रान्सलाई 1-1 गोलको बराबरीमा ल्याए त्यसको 4 मिनटमा रायन चेर्कीले गोल गर्दै गरीब टोली फ्रान्सलाई 2-1 को अग्रता दिलाए 88 मिनटमा मिसेल ओलिसेले गोल थप्दा सजितको अवस्थामा पुगिसकेको फ्रान्सका लागि उनैले इन्जुरी समयको पहिलो मिनटमा अर्को गोल थपे यो जितसँगै फ्रान्स 4 खेलबाट 10 अंक जोड्दै समूह ए एक को शीर्ष स्थानमा छ बेल्जियम भने 4 खेलबाट 6 अंकसहित तेस्रो स्थानमा छ समूहको अर्को खेलमा इटलीले घरेलु मैदानमा टर्कीलाई 3-1 गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ इटलीका लागि जियानोलुका स्कामाकाले शुरूआती गोल गर्दै टर्किएका अराल सिमसिरीले बराबरी फर्काए पनि रिकार्डो कालाफियोरीले हेड मार्फत इटलीलाई पुनः अग्रता दिलाएका थिए पियो एस्पोसिटोले तेस्रो गोल थप्दै इटलीको जीत सुनिश्चित गरे
4: र र अब मौसम मनसूनी वायुका साथै स्थानीय वायुको प्रभावले हिजो अपरान्हदेखि देशका विभिन्न स्थानमा परेको पानी रोकिएको छ। अहिले बिहान केही प्रदेशका एक दुई स्थानमा हल्का मात्रै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। देशका बाँकी भूभागमा मौसम आंशिक बदलिरहेको छ। मनसून नेपालबाट बाहिरिने क्रम शुरू भए पनि वर्षाको गतिविधि बढ़ेको छ। पछिल्लो 12 घण्टामा कैलाली, पर्दिया र दाङमा भारी वर्षा मापन भएको छ। कैलालीको बलियामा 100.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै गरी बर्दियाको दौलतपुरमा 68.2 र दाङको जलकुण्डीमा 70.6 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाले आज बिहान 8 बजे जारी गरेको आगामी 3 दिनको पूर्वानुमान अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशैभर साधारणतया बदली भई पहाड़ी भूभागका केही स्थान तथा तराईका भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको पूर्वानुमान गरिएको छ। भोलि पनि देशका केही भूभागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभाग तथा गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धान लगायत बाली भित्राउने बेला पर्ने वर्षाले क्षति पुर्याउने हुँदा मौसमको सूचनालाई ख्याल गरी कार्य गर्न किसानहरूलाई महाशाखाले आग्रह गरेको छ। पश्चिमी वायु, स्थानीय वायु, पूर्वी नेपालमा कायम मनसूनी प्रणालीका साथै बंगालको खाड़ी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकोले वर्षाको गतिविधि बढ़ेको मौसमविदहरूले बताएका छन्।
5: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: कांग्रेस महाधिवेशनमा पेश भएका प्रतिवेदनहरू पारित गरिँदै नयाँ नेतृत्व चयनको लागि आजै उम्मेद्वारी दर्ताको कार्य तालिका।
5: सर्वोच्च अदालतमा रिक्त न्यायाधीश सिफारिशका लागि न्याय परिषद बैठक बस्दै प्रस्तावित राजदूत विरूद्धका उजुरीमाथि छलफल गर्न संसदीय सुनवाई समिति बैठक आज।
4: दशैंको लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खोल्ने तयारी। यातायात व्यवस्था विभागमा सरकारवालाहरूसँग छलफलको आयोजना।
5: एमनिस तेनाहुती समूहको कब्जामा रहेका भूभागमा नियन्त्रण कायम गर्दै साउदी गठबन्धनद्वारा सना र सादामा हुथी लक्षित हवाई आक्रमण तीव्र।
4: र युईएफए नेशन्स लीग फुटबलमा बेल्जियम विरूद्ध फ्रान्सको रोमाञ्चक जीत, इटलीसँग टर्की पराजित।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
10: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेज।
11: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: बडादशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
2: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन

0: सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
1: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
2: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
1: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
2: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
3: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धुलेगौडा, तनहु।
2: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091905630 र 9746680681।
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9056083507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9091145।

0: Pasay Bais. स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिङ्स टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक
4: प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
5: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
6: शैलेशको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
7: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासतिर सुनचादी पसल खोजौला नि
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811160069 राजु विश्वकर्मा 9807162
10: सूचना श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ अनुरोधक श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ
11: सुन न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
12: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
13: कहाँ
12: गण्डकी मेडिकल हल
14: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
12: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
14: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
5: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 065590369 मोबाइल 9840826
15: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
16: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
15: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
16: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
13: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
17: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9846023420।
18: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
19: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
18: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
20: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले सादाले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
19: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
4: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ, साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल। भेहिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9841656999 छ।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जैसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
12: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9805535537 र 9806615899।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9856078302 र 9846078302।
8: जाम न, ढिला भइसक्यो।
4: एकैछिन पख न, के को भिडियो सुनौ।
9: घर बनाउँदै हुनुहुन्छ?
10: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
8: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
4: नबोल न, सुन त,
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
8: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज, प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
15: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
17: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
17: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716
1: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
18: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
18: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
18: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
18: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
18: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
18: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
19: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
20: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460692046
21: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
22: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
21: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
23: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी 2 काछेपानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9811324475
24: 103.8 अन्तर्मनको आवाज
25: सेक्सन 1 स्टुडियो लन्चेट
26: अहिले बिहानको 10 बज्यो
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
27: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
28: धोरबाराही हाइलाइट्स को साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
28: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्वरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम पनि अगाडि बढ़ने भएको हो। मतदाता नामावली प्रकाशन, नामावली उपर दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सम्पन्न भएको छ। आज दिउँसो 4 बजेसम्म मनोनयन दर्तापछि अन्तिम नामावली प्रकाशन गर्ने तारिका रहेको छ। बिहान 9 बजेसम्म उम्मेद्वारहरूको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तारिका रहेको छ। पर्सि 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्ला मंच र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुल्ला मंचलाई मतदान स्थल तोकिएको छ। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिका वरिष्ठ उपसभापति सहितका पदाधिकारीको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुने भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशित गरेको छ। थप छिटफुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने पनि उहाँले बताउनुभयो। प्रकाशित नामावलीमा कुनै दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहु 2 बाट पराजित हुनुभएका सन्तोष घिमिरेले आफू महाधिवेशन प्रतिनिधिमा मनोनित भएको भन्दै सामाजिक सञ्जालमा जानकारी गराउनु भएको थियो। घिमिरेले फेसबुकमा राजनीतिक न्याय प्राप्त भएको उल्लेख गर्दै 15 केन्द्रीय महाधिवेशनमा सहभागी हुन काठमाडौँ स्थित केन्द्रीय कार्यालयमा पुगेको समेत बताउनु भएको थियो। तर कांग्रेसले आज सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिको नामावलीमा भने घिमिरेको नाम समावेश गरिएको छैन। यस विषयमा घिमिरेले बुझेर खबर गराउला भन्ने प्रतिक्रिया क्रिया दिनुभएको छ। न्याय परिषदको बैठक आज बस्ने भएको छ। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गर्ने तयारी सहित परिषदको बैठक बोलाइएको हो। न्यायाधीश मनोज कुमार शर्माले दिउँसो 1 बजेका लागि बैठक आह्वान गर्नुभएको हो। बैठकमा सर्वोच्च अदालतका रिक्त 4 न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिश गर्ने विषयमा छलफल हुने स्रोतले बताएको छ। सर्वोच्च अदालतमा हाल 4 न्यायाधीश पद रिक्त रहेका छन्। ती पदमा नियुक्तिका लागि परिषदले सम्भावित उम्मेद्वारमाथि छलफल गरेर सिफारिश गर्ने तयारी गरेको छ। न्यायाधीश विनोद शर्मा अवकाशमा जाँदै हुनुहुन्छ। न्यायाधीश सदस्य रहने न्याय परिषदमा कानून मन्त्री सुविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहनु भएको छ। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको दावी गरेको छ। विभिन्न जिल्लामा 100 वासी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरेर 5,737 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभयो। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभयो। भूमि समस्या समाधान समिति मार्फत देशैभरिको तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको र अहिलेसम्म प्रणालीमा 13,11,197 निवेदन प्रविष्ट भइसकेका छन्। ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ। सार्वजनिक महत्वको क्षेत्र र जोखिमयुक्त ठाउँमा बसेका भूमिहीनलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अगाडि बढ़ाइएको छ। अर्थमन्त्री डाक्टर सोडी मोहगले र विश्व बैंक समूहका अध्यक्ष अजय वांगका बीचमा द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री वांगले र अध्यक्ष वांगका बीचमा अमेरिकाको वाशिङटन डीसीमा भेटवार्ता भएको हो। भेटघाटका क्रममा अर्थमन्त्री वांगले हालै रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीबाट क्षतिग्रस्त बनेको भौतिक र आर्थिक पूर्वाधारको पुननिर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन बारे घनीभूत छलफल भएको उहाँको सचिवालयले जानकारी दिएको छ। उक्त अवसरमा विश्व बैंकका अध्यक्ष वांगाले नेपालमा बाढ़ीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुननिर्माणको क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै नयाँ सरकारले नीतिगत र संस्थागत सुधारका लागि चालेको कदम अरूको प्रशंसा गर्दै उहाँले पूर्वाधार लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। तनहुको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा 7.2 किलोमिटर सड़क कालोपत्री, 10 किलोमिटर ग्राभेल र 9 किलोमिटर नयाँ सड़कको ट्रैक निर्माण गरेको छ। गाउँपालिकाले सड़क पुल, खानेपानी र सिंचाई, नदी नियन्त्रण, पार्क लगायतका भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। पछिल्लो एक वर्षमा मात्रै गाउँपालिकाभित्र 4 वटा पार्क निर्माण भएको छ भने 7 किलोमिटर ढल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो। यस अवधिमा 1 किलोमिटर नदी नियन्त्रणमा आएको छ, 6 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार भएको छ भने 3 वटा पोखरी निर्माण गरिएको छ। त्यस्तै 1 नयाँ विद्यालय भवन र 4 वटा प्रतीक्षालय निर्माण गरिएको छ। सामुदायिक पूर्वाधारतर्फ 4 वटा सामुदायिक वन सम्बन्धी काम भइरहेको थापाले बताउनुभयो। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि हालसम्म बन्दीपुर गाउँपालिकामा 37.2 किलोमिटर सड़क कालोपत्री भएको छ। त्यस्तै 70 किलोमिटर सड़क ग्राभेल र 79 किलोमिटर नयाँ सड़कको ट्रैक खोलिएको अध्यक्ष थापाले जानकारी दिनुभएको छ। बेनी जुम्सु सड़क अवरूद्ध हुँदा मुस्ताङको स्याउ किसान मर्कामा परेका छन्। बाढ़ी, पहिरो र नदी कटानका कारण एक सातादेखि सड़क अवरूद्ध हुँदा स्याउ बोटमा कुहिन थालेका छन्। मुस्ताङको 5 वटै स्थानीय तहमा स्याउ टिप्ने तथा बजार पठाउने काम चलिरहे पनि सड़क अवरूद्ध भएपछि बाटोमै पाकेको स्याउ झर्न र कुहिन थालेको पीड़ित किसानहरूको गुनासो रहेको छ। हाल 80% भन्दा बढ़ी स्याउ बजार पठाउन बाँकी छ। सड़क अवरूद्ध भएका कारणले स्याउ ढुवानीमा समस्या भए पछाडि सोमबार 5 वटै स्थानीय तहको किसान र व्यापारीहरूको समूहले जिल्ला प्रशासन कार्यालय पुगेर सड़क तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। 3 दर्जन किसान तथा व्यापारीले प्रमुख जिल्ला अधिकारी अजिता शर्मा समक्ष सड़क अवरोधका कारणले स्याउ ढुवानीमा परेको समस्या र किसानले बेहोर्नुपर्ने क्षतिबारे जानकारी गराउनुभयो। थासाङ गाउँपालिका 4 टुकुचे स्थित आईपीएम एप्पल फर्मका संचालक निरज तुलाचनले दशैं अगाडि स्याउ बिक्री हुने मुख्य समयमा सड़क बन्द हुँदा किसानको वर्षाभरिको मेहनत खेर जाने गरेको बताउनुभयो। बागलुङमा बाढ़ी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको छ। विपदका कारणले जिल्लामा 13 जनाको ज्यान गएको छ भने मुख्य सड़कमा मात्रै 50 करोड़ बराबरको क्षति भएको छ। सड़क डिभिजन कार्यालय अन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्ग र पूर्वाधार विकास कार्यालय अन्तर्गत प्रदेश स्तरीय सड़क पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ। ती सड़कलाई दीर्घकालीन रूपमा निर्माण गर्न 1 अर्ब बढ़ी खर्च लाग्ने अनुमान गरिएको छ। विवरण अनुसार सबैभन्दा बढ़ी क्षति मध्य पहाड़ी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ। यस्तै प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर ताराखोला खण्डमा क्षति पुगेको छ। सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार काली गण्डकीको करिडोर मध्य पहाड़ी लोकमार्ग, बेनी जमसुम सड़क लगायतको राजमार्गमा 30 करोड़को क्षति भएको छ। कालीगण्डकी बाढ़ीबाट क्षति पुगेका पुलहरू दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरेर मरमत र पुनर्स्थापनाको काम तीव्र पारिएको छ। तनहुँ दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्री राम नेपानेका अनुसार डडगाउँ स्थित पक्की पुलको नवलपुरतर्फ अस्थायी एप्रोच सड़क निर्माण भइसकेको छ। तनहुँतर्फको क्षतिग्रस्त भाग 48 घण्टे प्रक्रियाबाट दशैं अगाडि नै मरमत सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढ़ाइएको छ। यस्तै मधुवन अत्रौडी करुवाट भन्तार जघौडी पुट्टार र टीका गरेर 7 वटा क्षतिग्रस्त झलुङ्गे पुलको प्राविधिक अनुगमन सम्पन्न भएको छ। ती पुलमा आवश्यक मर्मत सम्हार केही दिन भित्र नै शुरू गर्ने गरेर पूर्व तयारी भइरहेको न्यौपानेले जानकारी दिनुभयो। आवत जावतको समस्या र स्थानीयवासीका गुनासोलाई प्राथमिकतामा राखेर पालिका जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन सड़क विभाग र मन्त्रालय तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको उहाँले बताउनु भएको छ। दशैं अगाडि आवत जावत सहज बनाउने लक्ष्यका साथमा सबै पक्षको साथ सहयोग र सहकार्य आवश्यक रहेको न्यौपानेले बताउनुभयो। पोखरा क्षेत्रका 15 वटा स्टक ब्रोकर हाउसबाट दैनिक जसो करिब 1 अर्ब रूपियाँ बराबरको शेयर कारोबार हुने गरेको पाइएको छ। काठमाडौँ पछाडिको ठूलो पूँजी बजारका रूपमा स्थापित पोखरामा हाल करिब 3 लाख ग्राहकले प्रत्यक्ष रूपमा शेयर कारोबार गरिरहेका छन्। यसै सन्दर्भमा शेयर बजारका लगानीकर्ताहरूलाई सुरक्षित र जिम्मेवार लगानीका लागि सचेत गराउने उद्देश्यले सोमबार पोखरामा प्रभात फेरी र्याली निकालिएको थियो। विश्व लगानीकर्ता सप्ताह 2026 अन्तर्गत पोखरामा पहिलो पटक यस्तो प्रभात फेरी आयोजना गरिएको हो। नेपाल धितोपत्र बोर्डको संयोजन तथा स्टक ब्रोकर एसोसिएशन अफ नेपालको आयोजनामा मानवाधिकार चोकबाट शुरू भएको प्रभात फेरी चिवलीडुङ्गा न्यू रोड हुँदै सभागृह पुगेर समापन समारोहमा परिणत भएको थियो। कार्यक्रममा पूँजी बजारसँग सम्बन्धित सरकारवाला ब्रोकर प्रतिनिधि लगानीकर्ता र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका व्यक्तिहरूको सहभागिता रहेको थियो। जेएनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका रिसिङ गाउँपालिका 5 का 28 वर्षका सुशील नेपालीलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो। तनहुँ जिल्ला अदालतको लगत अनुसार चोरी मुद्दामा कैद भएका नेपाली गत 2082 साल भदौको 24 गते जेएनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका थिए। प्रहरी चौकी टिसिङ रानी पोखरीबाट खटिएको प्रहरी टोलीले खोज तलासका क्रममा उनलाई आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नियन्त्रणमा लिएका नेपालीलाई आवश्यक कार्यवाहीका लागि कारागार कार्यालय तनहुँमा पठाइएको प्रहरी नायब परीक्षक तथा सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरै जसो ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कैलालीमा 100 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गरी जाजरकोटमा 900 मिलिमिटर, दाङमा 90 मिलिमिटर, बर्दियामा 68 मिलिमिटर वर्षा भएको छ। आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमालको थोरै ठाउँमा र कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना पनि रहेको छ। साथै पहाड़ी भागका केही ठाउँमा र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पनि पानी पर्नेछ, तर लगातार झरी नपर्ने मौसमविद विनु महर्जनले बताउनुभयो। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागको पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी मधेश र बागमती प्रदेशका सबै भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। गैराती ठूलो पानी परेको क्षेत्रमा ससाना नदीमा जल सतह बढ़न सक्ने भएकोले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मनसून बाहिरिँदै गर्दा काठमाडौँ लगायतका देशका धेरै ठाउँमा हिजो दिउँसोदेखि पानी परेको हो। बिहान 10 बजेको ढोरबारही हाइलाइट्स आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त।
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061136 र 9811166136।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9956602।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
4: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तेदी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइँदो रहेछ क्या।
8: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701556996।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेको। गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर

0: स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फैमिली एंड लॉज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9896023420 9901544674 र 9864023420।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
4: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
4: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
2: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
4: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
4: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
3: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले सादाले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468385022।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत

0: निर्भर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403505।
5: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
6: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 AM टु 12 PM।
7: इट्स टाइम फर कॉलिंग टाइम
6: ओन्ली ऑन रेडियो ढोरबाराही

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चायममा र सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुत आउनु मन रहन्छ अबको 12 बजेको समयसम्म फरक बाह्र फरक श्रृङ्खलाको साथमा यहाँमा चाउँदै गर्दा आज मंगलबार चाहिँ हामी टपिकमा कुराकानी गर्ने हो सो साथीहरूलाई चाहिँ हामी सहभागी गराउँछौ केही छिनमा 0625-4140 बाटो भएर आजको विषयवस्तुको साथमा आज उपस्थित हुन्छौ नि तिजुल भन्ने हामीलाई रेडियो टुन अन गरेर सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा स्वागत गर्दै सन्चै आरामा हुनुहुन्छ होला है पक्कै पनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अबको यो 1.5 घण्टाको समय हामी तपाईँको साथमा रहन्छौँ साथमा मिठा मिठा आधुनिक गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिन्छौँ भने अहिलेको लागि भने हाम्रो श्रोता साथीहरूको लागि पनि माया नै माया छ हजुरहरूको नाउँमा है यो समुद्र गीतबाट नै माया स्वरूप यो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु माया नै माया छ तिम्रो नाउँमा छिट्टै भेट्न आउँदैछु तिम्रो गाउँमा यो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु स्वीकार्नु होला है त

0: प्रीति छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा उदित नारायण झाका आवाजमा सजिएको सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 65,424 बाटो भएर आज साथीहरूलाई सहभागी गराउँदै साथीहरूको विचार चाहिँ सुन्ने दिन पनि रहेको छ. सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि स्वागत छ भन्दै आजको लागि अब टपिकतर्फ पनि लागौं हामी. अब असोज महिना शुरू भए सँगसँगै वातावरणमा पनि एक खालको छुट्टै रौनक चाहिँ देखिन थाल्छ अनि अब वर्षायामको मौसम पनि बिस्तारै सकिँदै जाने होइन, मौसममा पनि परिवर्तन आउने र विशेष त चाडपर्वको माहौल पनि शुरू भएको हुने भएको कारणले गर्दा चाहिँ अब असोज धेरैको लागि चाहिँ अब विशेष महिना पनि हो. अनि असोज भन्न साथ कसैलाई चाहिँ अब दसैँको सम्झनाहरू आउँछ होला, कसैलाई चाहिँ अब गाउँघर फर्किएको सम्झना आउँछ होला, कसैलाई परिवारसँग बिताएको समय याद आउँछ भने कसैलाई चाहिँ बाल्यकालको रमाइलो दिनहरू पनि सम्झना चाहिँ आउन सक्छ. सो आज हामी यस्तै विषयवस्तुमा आज कुराकानी गर्दैछौँ कि तपाईँलाई असोजको महिना चाहिँ कस्तो लाग्छ र किन, यदि तपाईँलाई चाहिँ अब असोज महिना मनपर्छ भन्नुहुन्छ भने किन, र यदि मन पर्दैन भन्यो भने चाहिँ किन मन पर्दैन त नि है. यसै विषयवस्तुमा चाहिँ आज हामी कुराकानी गर्छौँ, साथीहरूको कुराहरू चाहिँ लिन्छौँ, साथीहरूको अनुभवहरू सुन्छौँ. विशेष त आज पण्डाल गर्न सक्नुहुन्छ 65,424 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ. अहिले भनेको साथी हुनुहुन्छ है लाइनमा. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई. अनि रिताजी सन्चारेमा हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ त अहिलेको समय? कार्यक्रम सुन्दै बस्दै. अनि गाउँ डाँडातिरको हालखबर के छ सुनाइदिनुहोस् न त. ठिक ठाकै छ. अनि खाना खानु भयो त?
1: हजुर खाना खाएको छैन.
0: खाना चाहिँ खानु भएको छैन, किन ढिलो भएन र? खाना खाने समय त भइसक्यो त. ए ल ठिकै छ, अब यसो समय मिलाएर खाना चाहिँ खानु होला समयमा है. र आज टपिक थाहा छ कि छैन हाम्रो रिताजीलाई, हामी के विषयवस्तुमा कुराकानी थाहा छैन है. आज चाहिँ हाम्रो रिताजीलाई चाहिँ असोजको महिना हुन्छ नि, असोजको महिना चाहिँ कस्तो लाग्छ, राम्रो लाग्छ कि मनपर्छ कि के लाग्छ होइन, मन पर्दैन कि के लाग्छ र किन भनेर चाहिँ यहाँले आफ्नो अनुभवहरू सुनाइदिनु पर्यो कि आज.
1: असोजको महिना
0: हजुर कस्तो लाग्छ हाम्रो रिताजीलाई असोजको महिना? ठिकै लाग्छ किन होला, ठिकै मात्र लागेको त्यो पनि साथीहरूलाई भनिदिनु पर्यो कि आज. भनेपछि हाम्रो रिताजीलाई चाहिँ असोज महिना भन्ने बित्तिकै ठिक ठाकको महिना हो मात्रै भनेर चाहिँ आउँछ है. ल अब असोज महिनाको पनि अब विशेषताहरू छ कि छैन भनेर आज हामी यो प्रोग्राममा चाहिँ कतिसम्म छलफल गर्न सकिएला त भनेर अब यो टपिक लिएर चाहिँ आएका छौँ. साथीहरूले चाहिँ के भन्नुहुन्छ त केही सिनमा चाहिँ अब समय दिवस सुनेर पनि साथ दिनु होला रिताजी. अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि छुटिनु पर्छ है त. ल साथीभाइ सम्झनुहोस् रिताजी. थ्याङ्क यू सो मच.
1: मेरो घर परिवारलाई
0: नमस्ते. बाई बाई रिता आचार्यजी हुनुहुन्थ्यो गाउँ डाँडादेखि. अनि सुरुवातीमा नै असोजको महिना उहाँलाई चाहिँ ठिक ठाकै लाग्छ भनेर सुनाइसक्नु भएको छ है. र यो समय दिवर चाहिँ हामी रहन्छौँ अबको 12 बजेको समयसम्म. यहाँले सुनेर साथ दिन सक्नुहुन्छ प्रोग्राम कलिङ टाइम र कुनै पनि विषयवस्तुमा चाहिँ हामी कतिसम्म कुराकानी गर्न सकिएला त नि. अनि त्यसमा पनि साथीहरूले चाहिँ हामीले लिएर आएको टपिकमा चाहिँ आफ्नो विचार कसरी राख्नुहुन्छ भनेर एक दिन हप्ताको एक दिन जुन चाहिँ मंगलबार आज रहेको छ साथीहरूको विचारलाई चाहिँ हामी कार्यक्रममा स्थान दिनको लागि यहाँहरूमा छँदैछौँ भने आजको लागि टपिक तपाईँलाई असोजको महिना कस्तो लाग्छ र किन भन्ने चाहिँ छ. यो विषयमा चाहिँ आफ्नो विचार गर्न सक्नु राख्न सक्नुहुन्छ, आफ्नो अनुभवहरू हामीसँग बाँड्न सक्नुहुन्छ. र यो सँगसँगै अहिलेको लागि भने असोज महिना भन्ने बित्तिकै साथीहरूलाई चाहिँ के लाग्छ अब हातमा क्यालेन्डर पढ्ने बित्तिकै असोजको महिनामा चाहिँ अब आफ्नो ध्यान जान्छ कि किनकि अब बडा दसैँ पनि नजिकिँदैछ अनि दसैँ पर्छ अनि त्यसमा पनि छुट्टी चाहिँ के कतिको हुन्छ त भनेर सबैभन्दा सुरुमा चाहिँ हामी पात्र पल्टाउँदा पनि असोजको महिनामा चाहिँ पल्टाउने गर्छौँ कि सो अहिलेको लागि भने एउटा दसैँको गीत पनि सुनौ अनि त्यसपछि साथीहरूलाई चाहिँ अब के लाग्छ भनेर साथीहरूको विचार त हामी सुन्छौँ नि यो सुमधुर गीतमा चाहिँ अब एकदमै मजाले छर्लङ्ग मजाले शब्द सङ्गीत पनि मिठो छ है दसैँको कुराहरूलाई पनि समेटिएको छ सुनिल गिरीको आवाजमा सजिएको दसैँ तिहार आयो यो गीत स्वीकार्नु होला है त

हजुर खुसी हुँदै हाँसे कि आमा गनीको ढिल्लैमा बसेर सुमधुर गीत रहेको थियो। अब गीतले पनि भनिरहेको थियो अब लाउरेहरू कहिले फर्कन्छ भनेर कुरिरहेको होइन। अनि त्यस्तै गरी अब लह लह झुलेको धानहरू सँगसँगै निलो निलो खुलेको आकाश चिसो चिसो हावा चल्यो। यस्तै अब दसैँ तिहारको मङ्ग चाहिँ छाउँछ भन्दै थियो। यसरी नै यस्तै मिठा मिठा गीत संगीतको साथमा आज भने हामी मंगलबारको एपिसोडमा रहेर चाहिँ टपिकमा कुराकानी गर्छौं, जहाँ चाहिँ तपाईँलाई असोज महिना चाहिँ कस्तो लाग्छ र किन भनेर अब धेरै थोरै अनुभवहरू पनि यहाँले चाहिँ राख्न सक्नुहुन्छ। र अहिलेको लागि भने अब असोजको महिना भन्ने बित्तिकै अब धेरैलाई चाहिँ परदेशीहरूलाई चाहिँ चाडबाडको याद आउँछ अनि घर फर्किनु मन लाग्छ। सो अहिलेको लागि चाहिँ परदेशीलाई चाडबाड रमेश राज भट्टराईको आवाजमा सजिएको केही दिन अगाडि पनि हामीले चाहिँ यो गीत सुनेका थियौँ र चाडपर्वको मालमा खालको गीतहरू सुन्दा चाहिँ एकदमै मन पनि छुन्छ है। अहिलेको लागि यो गीत फेरि पनि सुनाउँदै हामी जान्छौँ कार्यक्रमको पहिलो व्यवसायिक विश्राममा। अनि विश्राममा गर्दा 11 बजेको टाइम चेक पश्चात हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
8: ए सबिना, यस्तो हतारमा कता हो? ए प्रदीप, हेर न बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार सेवाहरू,
12: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
11: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
11: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
12: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
11: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
13: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
13: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
15: Station 1. Studio Talchit.
16: Aile, piano ko 11 bajyo.
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ, कल लिङ टाइम र सहभागिता जनाउन सक्नुहुन्छ 0965-4142-00 बाटो भएर, अनि यहाँले सहभागिता जनाउँदै आफ्नो विचार अनुभवहरू आज चाहिँ राख्न सक्नुहुन्छ कि तपाईँलाई असोज महिना चाहिँ कस्तो लाग्छ र किन भनेर चाहिँ आफ्नो कुराहरू राख्न सक्नुहुन्छ 0965-4142-00 बाटो भएर। अनि यसरी नै साथमा चाहिँ हामीले मिठा मिठा गीत संगीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेका छौँ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनसादी पसल दिलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार, अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सार्टफेयर गर्नु परेमा पुराना गरगनाहरू पनि सार्टफेयर मर्मत खरिद बिक्री गरिनुका साथै गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ भने प्रोग्रामको अर्को पनि स्पोन्सर छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ योरसँग पनि फेन्सी एन्ड ज्वेलरी सपले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेस अनि त्यस्तै गरी परम्परागत जातीय गरगना चाहिएमा पनि गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ, सम्झन सक्नुहुन्छ योरसँग पनि फेन्सी एन्ड ज्वेलरी सपलाई भन्ने। अहिलेको लागि भने एउटा गीत सुनिहालौँ है, तपाईँहरूमा चाहिँ राख्दैछु, कुनै पनि कुराहरूबाट चाहिँ हामीले केही कुरा चाहिँ सिक्नुपर्छ अरे कि, सो यो गीतमा पनि अब तिमीलाई धन्यवाद मायालु भन्न पाएको छु भन्ने खालको गीत चाहिँ रहेको छ, कसैले अब मायामा बिछोड त हुन्छ तर तिमीसँग बिछोड भएको थियो र त म यसरी बाँच्न पाएको छु अनि तिमीलाई धन्यवाद भन्न पाएको छु भनेर चाहिँ भनिएको शब्द सङ्गीतमा लेखिएको सुमधुर गीत रहेको छ महेश काफलेका आवाजमा सोधेको यो गीत स्वीकार्नुहोला है त।
19: आन्टी नमस्कार।
20: नमस्ते बाबु, आइपुग्नु भयो?
19: हजुर, कंग्रेचुलेसन।
20: धन्यवाद।
19: अनि खै त रोनिका
20: माथि रेडी हुँदैछ?
19: ए हजुर।

0: हजुर, तिमीलाई धन्यवाद मायालु भन्न पाएको छु। सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। प्रोग्राम कलिङ टाइममा रहेर आज हामी चाहिँ मंगलबारको एपिसोडमा छौँ अनि टपिकमा कुराकानी सँगसँगै यस्तै मिठा मिठा गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु कि असोजको महिना चाहिँ तपाईँलाई के कस्तो लाग्छ र किन भनेर टपिक राखिरहेको छु भने कोही साथी हुनुहुन्छ है लाइनमा अहिले भने। हेलो, नमस्ते हजुर।
1: हेलो हजुर, दर्शन नमस्ते, नमस्कार हजुर।
0: दर्शन नमस्ते, नमस्कार
1: जोडले हजुर, भाग्यमानी हजुरलाई
0: कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो खगीमायाजीलाई। अनि के छ त आज नयाँ नौलो हाल्छ बर पिरुङतिरको सुनाइदिनुहोस् न त।
1: हजुर, पिरुङतिरको नयाँ नौलो हाल खबर भन्नु पर्दाखेरि घाम पनि घाम त लागेको छैन, एकदम चिसो पनि छैन, तातो पनि एकदम एकदम शीतल मन्द गतिमा छ है भन्नु पर्छ है त।
0: हो, भनेपछि एकदमै ठिक ठाक 50-50 भन्छौ नि हामी कुनै कुरालाई चाहिँ कि हो पनि होइन पनि भन्छ नि, त्यस्तो नै हो।
1: हजुर,
0: अनि खाना खानु भएको छ कि छैन? बाँकी नै छ किन होला आज सहभागी? हजुर, मेरो चाहिँ भइसक्यो कि, सहभागिता जनाउने साथीहरूले चाहिँ सबैले भएको छैन भन्नुभएको छ कि, आज सल्लाह गरेर आज चाहिँ हामी पहिला ल थ्याङ्क यू सो मच तपाईँको यो इन्भिटेसनको लागि है। अनि रेडियो प्रोग्राम आज सुन्नु भएको छ कि छैन?
1: रेडियो प्रोग्राम भन्दा नि भर्खर भर्खरै हो सुनेको मैले है, भर्खरै अब तान्तेपछि सुनेको। अब त्यस्तो कार्यक्रम अब आजको कार्यक्रम चाहिँ नि विशेष गरेर त अब तपाईँले भनेर मात्र सुने, अब यही असोजको महिना किन मनपर्छ, कसरी मनपर्छ, के कारण मनपर्छ भन्ने कुरो होइन।
0: हजुर, आज चाहिँ अब मनै पर्छ भन्दा पनि तपाईँलाई असोजको महिना चाहिँ के कस्तो लाग्छ र किन भनेर आफ्नो अनुभवहरू सँगसँगै आफूलाई लागेको कुराहरू चाहिँ सुनाउनु पर्यो कि। यो भन्दा अगाडि चाहिँ अघि हाम्रो रिताजी जोडिनु भएको थियो है, अनि त्यसपछि अरू साथीहरूसँग चाहिँ ठ्याक्कै कुराकानी चाहिँ हुन पाएको छैन है।
1: मेरो विचारमा भन्न पर्दा किन यो कसरी मन पर्दैन पर्ने भन्ने कुरो हो, यो त बाध्यको अब खराब छुट्याउने हो।
0: हजुर हजुर,
1: यसमा चाहिँ मलाई चाहिँ नि अब यो किनकि यो असोज महिना भनेको एउटा सुखगत समय पनि टाइम पनि सुख मौसम भएको कारण पनि हुन सक्छ भएर पनि हो अन्त।
0: हजुर,
1: एउटा चाहिँ नि अब किनकि न तातो न चिसो, गर्मी एकदम न गर्मी न तातो भएको कारण पनि, एउटा मध्यम खालको समय मौसम पनि भएको कारण पनि जस्तो लाग्छ जहाँसम्म।
0: हजुर हजुर,
1: अनि अरू के अरे तपाईँले
0: आजको क्वेसन चाहिँ यति छ कि तपाईँलाई असोजको महिना चाहिँ कस्तो लाग्छ र किन?
1: एकदम राम्रो लाग्छ किनकि मेरो बर्थडे पनि असोजको महिनामा भएको कारणले पनि होला।
0: हजुर, तपाईँको विचार सुन्नुभन्दा पहिला चाहिँ सोधिहालौँ, तपाईँको जन्मदिन चाहिँ कहिले रहेछ?
1: मेरो त गइसकेन, असोजको 9 गते परेको
0: थियो। ए ल, ढिलै भए पनि
1: मैले जन्मदिनको उस्तो टिपाउनु भने त्यति भयो, पानी झरी परेको कारण पनि केही गर्न सकिन नभएको कारणले।
0: हजुर,
1: त्यसमा चाहिँ एकदम दुःख लागेको छ। अब आज भोलिको समय भन्नु पर्दाखेरि अब त्यस्तै अब असोज कार्तिकमा पनि झरी पर्ने मौसम पनि साथ नदिएको होला जस्तो पनि लाग्छ जहाँसम्म।
0: हजुर हजुर,
1: त्यही कारणले मौसम ठ्याक्कै मौसम भन्नु पर्दाखेरि अब सुखको समय भयो, कामको पनि अलिकति कम भएको कारण पनि होला, अलिकति हतार गर्नु नपरेको कारण पनि रमाइलो केही भएको पनि रमाइलो पनि लाग्छ, जस त्यस्तो सोचिक महिना जस्तो लाग्छ है। यो महिना एकदम मलाई मनपर्छ है। यो
0: भनेपछि काम कार्य पनि अलिकति कम हुने, हतारो पनि नहुने है, त्यसमा पनि तपाईँको जन्मदिन मौसम पनि मिलेको है, यति धेरै कुरा गर्मी पनि नहुने हसन छ। अब ढिलै भए पनि यहाँलाई चाहिँ यहाँको जन्मदिनको धेरै धेरै शुभकामना पनि छ है।
1: अनि
0: यो कुराकानी सँगसँगै अब साथीहरूलाई चाहिँ कस्तो लाग्दो रहेछ त असोजको महिना भनेर हामी चाहिँ अन्तिमसम्म कुराकानीको साथमै जोडिन्छौँ, सुन्दै पनि गर्नु होला। रिता बहिनीलाई चाहिँ ठिक्क लाग्छ अरे कि उहाँलाई चाहिँ असल महिना भन्ने बित्तिकै उहाँलाई चाहिँ ठिक्क लाग्छ अरे, त्यसैले चाहिँ उहाँलाई चाहिँ धेरै कुरा थ्याङ्क यू सो मच यो रमाइलो कुराकानी सँगसँगै आफ्नो विचार राखिदिनु भयो अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि
1: सम्झना सन्देश राख्नु पर्दा त सर्वप्रथम हजुरको लागि
0: थ्याङ्क यू सो मच
1: अनि मेरो यो जति पनि घर परिवार फ्यामिलीहरूको लागि पनि सुनाउँछ है अनि सुनाउँदा अब उहाँहरूले सुन्नुहुन्छ अब आज भोलिको टेक्निकलको जमानामा अब सबै आधुनिक जमाना आयो कार्यक्रम सुनेर बस्ने सबै साथीहरूको लागि मेरो सिङ्गाबाट आउनुहुने हाम्रो खराब दाईदेखि धेरै धेरै सम्झना नि मिठो माया नरेन्द्र रिमाल दाई हिमा शर्मा दाई अमृत लगन दाई अनि हाम्रो यता हुनुहुन्छ बलराम दाई अनि हुन्छ के भन्छ अरे सोबिसी दाई तारा दाई ऋषिराम दाई अनि हाम्रो चन्द्र भाइ अनि हाम्रो यता हुन्छ रिता आचार्य बहिनीको लागि पनि अनि हाम्रो रसिका लम्साल चेतना मगनी दिदी अनि हाम्रो टेगु छेत्री दाई एकराज राम्रो मगर लगायत सम्पूर्ण मानसिक साथीहरू धेरै धेरै हुनुहुन्छ
0: नमस्ते भाइ भाइ शुभ दिन। उहाँ हुनुहुन्थ्यो खगीमाया थापाजी र उहाँले आफ्नो विचार राखेर गइसक्नु भएको छ। विशेष त अब मौसमी अनुकूल के भन्छ मौसम चाहिँ एकदम अनुकूल पनि हुन्छ होइन, यो समयमा धेरै जाडो पनि हुँदैन गर्मी पनि हुँदैन, सो असोजको महिना आफै पनि राम्रो लाग्छ। त्यसमा पनि विशेष उहाँको चाहिँ अब जन्म उत्सव महिना पनि रहेछ है, अनि अब कृषि साथी गर्ने साथीहरूलाई पनि अब यस्तै चाहिँ हुन्छ होला हाम्रो खगीमायाजीलाई जस्तै नै, अब काम कार्यको चाहिँ हतारो हुँदैन किनकि गीत संगीतमा सुन्छौ नि त, अब कोदो चाहिँ भर्खरै फुलेको हुन्छ, गुडमिलको काम सकिसकेको हुन्छ, अब धान पनि लह लह झुलेको हुन्छ अनि अहिले काटिसक्नु पर्ने चाहिँ हुँदैन, अब धान बाली खेत बाली चाहिँ अब स्याहारिसक्नु पर्ने समय चाहिँ हुँदैन, त्यही भएर चाहिँ काम कार्यको हतारो चाहिँ अलिकति कम हुन्छ त्यही भएर चाहिँ भन्दै हुनुहुन्थ्यो। तर अब अहिले त कृषि प्रणाली पनि अलिकति फेरबदल चाहिँ भएको छ, अब बिउ बिजन चाहिँ हामीले कस्तो लगायो त्यस्तै नै अब चाहिँ अब अलिक छिटो पाक्ने खालको छिटो स्याहार्नु पर्ने खालको छ भने त अहिले पनि धेरै साथीहरू अब खेतीबालीमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला, तर ठ्याक्कै भन्नुपर्दा अब पहिलाको समय अनुसार चाहिँ खेतीबाली स्याहारिसक्ने समय त भएको छैन नि त है, सो अलिकति हतारो नहुने समय भएको कारणले गर्दा पनि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि सम्झन सक्नुहुन्छ है। यसरी नै हामी रहन्छौँ, फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।
2: हजुर आशीर्वाद
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिजुलाई।
2: हजुर धन्यवाद।
0: अनि के छ नयाँ नौला हालखबर सन्चारैमा हुनुहुन्छ?
2: केही छैन, आज घाम पनि बेसरी लागेन पानी पनि आएन
0: भनेपछि गजबको छ है,
2: शीतलो दिन छ,
0: शीतलो दिनमा चाहिँ शीतलो मौसममा के गर्दै हुनुहुन्छ? रेडियो सुन्ने, रेडियो भनेको चाहिँ अब घाम लागे नि सुन्नु मिल्ने, पानी परे पनि सुन्नु मिल्ने कि, त्यही त। अनि अब घाम लागे पनि पानी परे पनि सुन्नु मिल्ने रेडियो प्रोग्राम सुनिरहँदा चाहिँ हाम्रो दलमाया दिजुलाई चाहिँ असोजको महिना कस्तो लाग्दो रहेछ र किन भनेर हाम्रो साथीहरूलाई सुनाइदिनुहोस् न त।
2: महिना रमाइलो लाग्छ, धान लहला धान झुलेको हुन्छ, कोदो फुलेको हुन्छ, दसैँ आउने बेलामा पाती फुल्छ,
0: हजुर हजुर,
2: अब काम काममा ल यता जानु पर्यो उता जानु पर्यो भन्न नि पर्दैन, अब कामको त्यति हतारो पनि हुन्न, रमाइलो दिन हुन्छ त्यही लाग्छ,
0: त्यही भएर चाहिँ रमाइलो लाग्छ हो। ल यहाँको अनुभव हामीलाई सुनाइदिइसक्नु भएको छ, असोज महिना रमाइलो लाग्छ भन्दा चाहिँ हामी अहिलेको लागि एउटा जिन्दगी रमाइलो छ अरे कि, सो सबै महिनालाई चाहिँ हामी रमाइलो रूपमा चाहिँ मनाउँदै जाउँ के अरे सकेसम्म है, र यो समयलाई रमाइलो बनाउँदै यो गीत हामी सुनाउँदैछौँ, फोकसलाई सुनाउन चाहनुहुन्छ
2: हजुरको लागि।
0: थ्याङ्क यू सो मच।
2: अनि धनुबाट सुनिरहने सम्पूर्णको लागि भन्दै छुटिन्छु. नमस्ते शुभ दिन.
0: नमस्ते शुभ दिन. उहाँ हुनुहुन्थ्यो धर्माजीजू, हामीलाई पुलचोकदेखि सम्झनु भएको थियो, आफ्नो विचार सुनाएर गइसक्नु भएको छ. अहिलेको लागि मेलिना राईको आवाजमा सोचिएको यो सुमधुर गीतमा सानवी यादवको पनि आवाज रहेको छ. जिन्दगी साँच्चीकै रमाइलो छ, हामी हाँसी खुसी जिउनु पर्छ है भन्दै यो गीत हामी सुन्दैछौ. यो गीत पश्चात विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नि, हामी सँगै रहनु होला है.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 98171656
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
0: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
6: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै
7: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
7: त्यसो भए कहाँ जाने त कान्छा
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
7: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
8: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत
6: पनि राम्रो पनि
7: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
8: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर

0: उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइन बोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइन बोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेकौडा तनहु। सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
3: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
2: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल,
4: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहुँ सेवा हस्पिटल दुलेगौडा, फोन 0564143777, मोबाइल 9856043343।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको,
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासी र सुनचादी पसल खोजौला नि,
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
9: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811176069, राजु विश्वकर्मा 9807162।
10: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
11: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
10: हस् मम्मी।
12: मैले सुने छोरी, ल जाम हिँड।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्।

0: थेरापी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
0: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
3: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, राज साथीहरूको विचारलाई नै कार्यक्रममा स्थान दिइरहेको छु कि असोजको महिना तपाईँलाई चाहिँ कस्तो लाग्छ र किन भनेर साथीहरूले पनि आफ्नो विचार चाहिँ राखिराख्नु भएको छ। अब वास्तवमै एउटै महिनाले पनि अब सबैको जीवनमा चाहिँ फरक फरक अर्थहरू चाहिँ बोकिरहेको हुन्छ। अब कसैको लागि असोज महिनाकै कुराकानी गर्नुपर्दा पनि यो महिना चाहिँ अब उत्सव होला, कसैको लागि चाहिँ परिवारसँगको मिलन पनि हुन सक्छ र कसैको लागि चाहिँ बाल्यकालको मिठो सम्झना पनि हुन सक्छ र धेरै कुराहरू कसैको लागि चाहिँ असोजको महिना भनेको अब पर्खाईको समय पनि हुन सक्छ, दुःखको समय पनि हुन सक्छ भने अब चाडपर्वको माहौल छ, कसैलाई चाहिँ यो खुसीको समय पनि हुन सक्छ भने नयाँ आस र खुसीको शुरूआत पनि हुन सक्छ भनिराख्दा, यदि असोज महिनालाई चाहिँ एउटै शब्दमा वर्णन गर्नु पर्यो भने तपाईँले चाहिँ कुन शब्द रोज्नुहुन्छ र किन तपाईँलाई चाहिँ असोज महिना कस्तो लाग्छ भनेर कुराकानी गरिरहेका छौँ। साथमा साथीहरूले अनुभवहरू पनि राखिराख्नु भएको छ, कसैलाई राम्रै लाग्छ, कसैलाई ठिकै लाग्छ, रमाइलो लाग्छ है, काम कार्यको तनाव चाहिँ अलिकति कम हुन्छ, विशेष गरी कृषि क्षेत्रमा चाहिँ झटपट अब काम कार्यमा व्यस्त चाहिँ हुनु पर्दैन है, अनि त्यस्तै गरी चाहिँ अब जताततै फुलेको फूलहरूदेखि लिएर चाहिँ अब लहलह झुलेको धानदेखि लिएर चाहिँ अब चाडबाडको माहौल हुन्छ, फुलेको पातीको कुरो पनि आएको थियो होइन, काम उता जानुपर्नेछ भन्ने चाहिँ अलिकति कम हुन्छ भनेर पनि सुनाइराख्नु भएको छ। अब सुख दुःखको कुराहरू पनि थियो, यसरी नै आउन सक्नुहुन्छ अनि यसरी नै हामी धेरै कुराहरू गरिराख्दा चाहिँ अब चाडपर्व चाहिँ अब यस्तो र उस्तो अब यो पनि हुनसक्छ अथवा पनि हुनसक्छ भनिराख्दा गीत पनि अब त्यस्तै नै सुनौ। अब भन्छन् कोही हाम्रो यो जिन्दगी यो है, कसैले के भन्छ के भन्छ है, अहिलेको लागि कुन्ती मुक्तानका आवाजमा सजिएको यो गीत सुनौ अनि त्यसपछि अब कुराकानी सँगसँगै हामी जोडिन्छौँ, हामीसँगै रहनु होला।

0: हजुर वाचन जेलो गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो समुद्र गीत अभिमास कार्यक्रम स्थान दिइसकेको छु कुन्ती मुक्तानको आवाजमा सजिएको योग्य सँगसँगै पालो तपाईँको हो 9745142000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। असोजको महिना हाम्रो श्रोता साथीलाई चाहिँ के कस्तो लाग्छ र किन अब थोरै कुराकानी पनि जोडौँ। अब कसैलाई चाहिँ अब मौसम यो समय चाहिँ एकदमै राम्रो पनि हुन्छ खुलेको पनि हुन्छ होइन, अब मौसम खुलेको देखिन्छ चाडपर्वको वातावरण अझ रमाइलो चाहिँ बनाउँछ त्यही भएर पनि मन पर्न सक्छ। अब परिवार र गाउँघर तर्फ चाहिँ अब छुट्टै रौनक चाहिँ ठाउँ छ कि किनकि असोज महिना भन्ने बित्तिकै अब दसैँ तिहार चाडपर्वको समयले पनि छोएको हुन्छ छुट्टै। अब एक त अब सुन्दरता नै अर्कै चाहिँ हुन्छ, त्यसमा पनि परदेशीको दाजुभाइ दिदी बहिनीहरू चाहिँ फर्कनुहुन्छ, आमा बुबाहरू घर फर्कनुहुन्छ, अब त्यसले पनि अब गाउँघर पनि अब रितिएको गाउँघरहरू पनि अलिकति भरि भरौँ हुँदा चाहिँ छुट्टै असोजको महिना चाहिँ अलिकति विशेष नै हुन्छ भने अब काम गर्ने कर्मचारी हुनुहुन्छ अथवा अब विद्यालय जाने विद्यार्थीहरू हुनुहुन्छ भने पनि छुट्टी चाहिँ कहिले आउँछ भनेर त्यो खालको एक खालको रौनक पनि हुन्छ कि। अनि अर्को भनेको चाहिँ अब कति धेरै हाम्रै यही ठाउँमा पनि अब व्यवसायी साथीहरू हुनुहुन्छ उहाँहरूले पनि सुन्दै हुनुहुन्छ होला, अब किनमेलको समय भनेको चाहिँ मुख्य त चाडबाडको समयमा पनि हुन्छ अनि यो समयमा चाहिँ ठ्याक्कै गर्मी सकिएर अब बिस्तारै जाडो महिनाको सिजनहरू पनि हुन्छ, यो समयमा चाहिँ अलिकति फरक किनमेलहरू पनि गर्नुपर्ने हुन्छ भने अब व्यवसायी साथीहरूको लागि पनि यो महिना चाहिँ एकदमै राम्रो पनि हुन सक्छ। त्यस्तै अब मौसमको कुराकानी जोडिरहँदा चाहिँ अब यो समय अब छुट्टी पनि अलिकति धेरै हुन्छ, अब घुम्न जानुपर्ने समय पनि छ भने बिताउनु छ भने पनि अब यो समयमा चाहिँ घुम्न जान चाहिँ अझै रमाइलो अझै गजब हुन्छ नि त। यो समयमा चाहिँ अब उही भर्खरै जोडे अब व्यवसायी साथीहरूलाई पनि अब कति साथीहरू चाहिँ अब होटल व्यवसाय गरेर बस्नु भएको छ, अब त्यस्तै गरी अब यातायातको साथीहरू पनि हुनुहुन्छ, अब यो समयमा चाहिँ अब राम्रो हामी आमदानीको रूपसँग पनि यो असोजको महिनालाई चाहिँ विशेष त जोड्न पनि सकिन्छ कि। अनि अब यति धेरै कुराकानीहरू त आउँछ त्यसमा पनि हाम्रो साथीहरूलाई चाहिँ अब कस्तो लाग्छ र किन भनेर पनि हामीले चाहिँ टपिक राखेका छौँ र कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर दर्शन नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई। अनि सन्चै आरामै हुनुहुन्छ नरेन्द्रजी? म पनि एकदमै आराम कुशले छु भन्नुपर्छ है। अनि स्याङ्जातिरको पनि के छ पछिल्लो समयको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त।
1: हजुर
0: हजुर ठिकै ठिकै छ है। अनि यो ठिकठाकै समयमा चाहिँ आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? छैन है, ल ठिकै छ, हामी कुराकानी गर्दै थियौँ त्यही त किन होला त हाम्रो स्याङ्जातिर पनि हाम्रो आवाज पुर्याउनु पर्ने भनेको, त्यही भएर पछिल्लो समय साथीहरूसँग जोडिन पनि एकदमै गाह्रो परिरहेको छ है। हजुर अरू ठाउँ हामी पनि अब यसरी नै प्रतिक्रिया बुझिरहँदा चाहिँ साथीहरूलाई चाहिँ अलिकति गाह्रै परेको छ भन्नुहुन्छ कि। शनिबारको दिनमा अब अरू क्षेत्रबाट पनि अरू ठाउँबाट पनि साथीहरू विशेष त अलिक धेरै जोडिनुहुन्छ अनि अलिकति गाह्रो परेको छ भन्नुहुन्छ साथीहरूले पनि। ठिकै छ, अब त्यसको बावजुद पनि हामी यसरी कुराकानी गर्न सफल भएका छौँ अनि हामीसँग जोडिनु भएकोमा हाम्रो नरेन्द्रजीलाई सुरुवातीमै धेरै धेरै धन्यवाद भन्दै आज चाहिँ हामी यहाँको विचार सुन्छौँ, यहाँको आज टपिकमा आफ्नो कुरा राख्ने हो, विशेष त अनुभव सुन्छौँ हाम्रो नरेन्द्रजीलाई चाहिँ असोजको महिना कस्तो लाग्छ र किन है, यदि अब असोज महिनालाई चाहिँ एउटा शब्दमा ठ्याक्कै वर्णन गर्नु पर्यो भने चाहिँ कुन शब्द रोज्नुहुन्छ र किन भन्ने टपिक छ कि। हजुर असोजको महिना अब धेरै साथीलाई सोद्धा के भन्छ, अब असोजको महिना चाहिँ राम्रो लाग्छ भनेको पनि सुनिरहेको थियौँ, अब हाम्रो नरेन्द्रजीलाई चाहिँ अब कस्तो लाग्छ, राम्रो लाग्छ अथवा के लाग्छ, आफ्नो सुझाव राख्न सक्नुहुन्छ।
1: अब तपाईँको असल महिना भनेको अब जस्तै वैशाख जेठ असार साउन भनौँ, यो बढी मात्रामा चाहिँ अलिकति वर्षाको टाइम खेतीपातीको काम हुन्छ
0: हजुर हजुर,
1: असलमा अलिकति चाहिँ थोरै मात्रामा कम हुन्छ भन्नाले पनि काम अलिकति धेरै सकिसकेको हुन्छ, धान काट्ने बेला अलि भएको हुँदैन
0: हजुर हजुर,
1: त्यसैले पनि असोजको महिना अत्यन्तै राम्रो लाग्छ, मौसमहरू पनि अलिक खुल्छ हो नि त, अस्ति झरी पनि हाल्छ हल्लता पनि समय होइन, तर पनि मलाई के लाग्छ भने यो शरद ऋतु पनि हो शरद ऋतुमा चाहिँ अलिकति आकाश खुल्ने अब दसैँ आउने टाइम भएको समय हुन्छ असोजमा होइन त्यसैले पनि अलि खुला हुन्छ तर अब मौसम त कहिले काहीँ अब बादलिएको पनि हुन्छ तर पनि कहिले काहीँ छर्लङ्गमा चाहिँ घाम लाग्दा ठ्याक्कै दसैँ आए जस्तो लाग्छ क्या त्यही भएर असोजको महिना अत्यन्तै राम्रो लाग्छ कि
0: हसन सर धेरै धेरै धन्यवाद यहाँको विचारको लागि हामीलाई आफ्नो अनुभव पनि सेयर गरिदिनु भयो अनि अहिलेको लागि भने हामी छुट्टिनु पनि पर्ने हुन्छ सो साथीहरूलाई मजाले सम्झना सन्देश राखिदिनुहोस् अनि छुट्टिन्छौँ है थ्याङ्क यू सो मच छुट्टिन्छौँ नमस्कार उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी र उहाँको विचार सँगसँगै अहिले भने हामी जान्छौँ विश्राममा विश्राम लगत्तै आजको विषयवस्तुको चाहिँ हामी विजय साथी अनि निष्कर्ष सँगसँगै मिलेसम्म साथीहरूको विचार लिएर पनि उपस्थित हुन्छौँ हामी सँगै रहनु होला है त
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
4: मिति यही असोज 12 गते देखि 22 गते सम्म
3: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
4: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तरी खेल मैदान
3: महोत्सवका मुख्य आकर्षणहरू
4: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
3: बालुद्यान एवं रमाइलो मेला
4: दशैं तिहार सस्तो बजार
3: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
4: स्थानीय कला संस्कृतिको प्रदर्शनी
3: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
4: साथमा लाइभ कन्सर्ट
3: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
4: एपी स्टोर दुलेगौंडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
3: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
4: फोन नम्बर 0564143121
3: मोबाइल 9805678634 र 9781105090 स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
5: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
6: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9956031053
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
2: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856324775 र 9801132475।
8: ल किन हो आन्दी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेकको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
11: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, र आज प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ विशेष त हामी असोज महिनाको माहौलमा नै छौं, अनि सो आजको लागि टपिक चाहिँ थियो कि अब चाहिँ थियो नै भन्नुपर्छ है, असोज चाहिँ रहेको थियो कि अब टपिक असोज महिना चाहिँ हाम्रो श्रोता साथीहरूलाई के कस्तो लाग्छ र किन भनिरहँदा अब चाहिँ समय पनि निर्धारित समय चाहिँ सकिन पनि लागिसकेको छ। सो आजको लागि चाहिँ यति नै गर्नुपर्ने हुन्छ। आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो रिता आचार्यजी हुनुहुन्थ्यो, काउँडाँडादेखि खगीमाया थापाजी हुनुहुन्थ्यो, पेरुङदेखि दलमाजीजी हुनुहुन्थ्यो, पुलचोकदेखि र नरेन्द्र रिमालजी हुनुहुन्थ्यो च्याङ्जादेखि। सम्पूर्ण सहभागी साथीलाई धेरै धेरै धन्यवाद। अनि त्यसमा पनि अन्तिममा एकजना साथीलाई चाहिँ हामी विजय पनि गराउँछौ भने आजको विजय साथी चाहिँ हुनुहुन्छ हाम्रो दोस्रो सहभागी साथी खगीमाया थापाजी पेरुङदेखि। शुरूआती चाहिँ अलिकति धेरै कुराकानी सेयर गरेर उहाँले चाहिँ शुरूआत गर्नुभएको थियो कि अब काम कार्य पनि अलिकति ठिकठाकै हुने, मौसम पनि खुलेको, हतारो पनि अलिकति कम हुने भनेर शुरूआत गर्नुभएको थियो। उहाँ सँगसँगै तिनजनसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद। अब असोज भनेको चाहिँ केवल पात्रको एउटा महिना मात्र होइन, यो समय चाहिँ अब विशेष त चाडपर्वको समय भएको कारणले गर्दा चाहिँ अब धेरैको लागि सम्झना, भेटघाट, खुसी र चाडपर्वसँग जोडिएको विशेष समय पनि हो। तपाईँको जीवनमा पनि असोजले चाहिँ कुनै मिठास सम्झना दिएको छ भने त्यो सम्झना चाहिँ ताजा नै रहोस्। आजको लागि चाहिँ सहभागी हुने सम्पूर्ण श्रोता साथीलाई थ्याङ्क यू सो मच भन्दै फेरि अर्को रोचक विषयको साथमा चाहिँ अर्को मंगलबारको एपिसोडमा चाहिँ हाम्रो पुनः भेट हुन्छ नै, र भोलि बुधबार चाहिँ हामी ड्रामाको साथमा पनि जोडिन्छौ। जाँदा जाँदै भने एउटा पुरानो गीत पनि सुनौ, सुशेलीले बसन्तलाई डाकु डाकु जस्तो। यो माइलो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत गर्नु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Twist to speed up. Twist to slow down.
1: This is Radio Dhor Barahi, 103.8 MHz.
2: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
3: सूचना श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो तालचेर,
11: अहिले मध्याह्नको 12 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक, आफ्नै भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
10: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
12: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
10: कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुरू, 12:30 चार बजेसम्म मनोनयन दर्ताको कार्यतालिका।
12: दशैंका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खोल्ने तयारी, बाढ़ी पहिरोले क्षति पुर्याएको बेनी जोमसम करोला सड़क खण्ड धमाधम मर्मत हुँदै।
10: राज्यका गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याउने गृहमन्त्रीको चेतावनी। जान्जानियामा रहेका सभामुख रियाल र अस्ट्रेलियाली समकक्षी डिक बीच भेटवार्ता।
12: यमनी सेना हुती समूहको कब्जामा रहेको भूभागमा नियन्त्रण कायम गर्दै साउदी गठबन्धनद्वारा सना र सादामा हुती लक्षित हवाई आक्रमण तीव्र।
10: र युईएफएन नेशन्स लीग फुटबलमा बेल्जियम विरूद्ध फ्रान्सको रोमाञ्चक जीत, इटलीसँग टर्की पराजित।
13: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
14: अनि
13: घर सर बेच्नु छोडेर यतातिर कता नि?
14: यो त साइड जब दाइ, यो चाहिँ मेन।
13: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
14: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
13: थाहा छ, त्यसैले त यही लिन आएको।
15: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
13: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
14: मार्बल।
15: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
13: सुरक्षा घरको
14: जीवन।
16: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ कार्य समितिका लागि उम्मेद्वारी दर्ता प्रक्रिया शुरू भएको छ। निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा कार्यालय स्थापना गरी उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता प्रक्रिया शुरू गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो। अहिले 12:30 बजेपछि 4 बजेसम्म उम्मेद्वारीका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ। कंग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्यीय बनाएको छ। हिजो संशोधित विधान पारित गरी पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याइएको छ। यस महाधिवेशनमा कुल 7,114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। बन्द सत्रको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि छलफल गरी पारित पनि गरिँदैछ। हिजो शुरू भएको बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापाले पेश गरेको राजनैतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक, महामन्त्री गुरूराज घिमिरेको सांगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि आज थप छलफल गरी पारित गरिनेछ। विधान भने हिजो नै पारित भएको थियो। यसैबीच सभापति पदमा किशोर सिंह राठौरले उम्मेद्वारी घोषणा गर्नुभएको छ। आज पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो। कंग्रेसलाई एकताबद्ध बनाउने एजेण्डाका साथ आफूले सभापतिमा उम्मेद्वारी घोषणा गरेको उहाँको भनाइ छ। यसअघि श्यामकृष्ण खड्गीले पनि सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको थियो। यी घोषणासँगै सभापतिमा गगन थापा निर्विरोध हुने सम्भावना कम हुँदै गएको छ।
10: न्याय परिषदको बैठक आज बस्दैछ। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिश गर्ने तयारी सहित परिषदको बैठक बोलाइएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्माले दिउँसो 1 बजेको लागि बैठक बोलाउनु भएको छ। सर्वोच्च अदालतमा रिक्त 4 न्यायाधीश पदमा नियुक्तिको लागि नाम सिफारिश गर्ने विषयमा छलफल हुने बताइएको छ। सर्वोच्च अदालतमा हाल 4 न्यायाधीश पद रिक्त छन्। ती पदमा नियुक्तिको लागि परिषदले सम्भावित उम्मेद्वारमाथि छलफल गरी सिफारिश गर्ने तयारी गरेको हो। न्यायाधीश विनोद शर्मा अबको केही समयपछि अवकाशमा जाँदै हुनुहुन्छ। प्रधान न्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा कानून मन्त्री सविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहनु भएको छ।
12: यातायात व्यवस्था विभागले दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न आज सरकारवालाहरूको बैठक बोलाएको छ। यातायात व्यवसायी मजदूर संगठन ट्राफिक परिषदका सरकारवालाको बैठक बोलाइएको हो। बाढ़ी पहिरोका कारण सड़कहरूको अवस्था सुधार हुन समय लागेको तथा यातायात व्यवसायीहरू पनि भुटेको सिबाड़ीबाट मजदूरका साथै यात्रुवाहक लगायत गाड़ीमा ठूलो क्षति बिहोर्नु परेका कारण समस्यामा पर्दा यो वर्ष अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ। विगतका वर्षहरूमा कम्तीमा पनि घटस्थापना भन्दा 15 दिन अगाडि टिकट खोल्ने गरेकोमा यो वर्ष चाडबाड़ नजिकै पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखुल्दा काठमाडौँ उपत्यकाबाट घर फर्किने तयारीमा रहेका यात्रु अन्यलमा परेका छन्। आजको बैठकले सड़कको अवस्था, सवारी साधनको उपलब्धता लगायतको विश्लेषण गरी 1-2 दिनभित्रै टिकट खुलाउने निर्णय गर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। कतिपय यात्रु टिकट खोल्नु अगाडि नै काठमाडौँ उपत्यकाबाट बाहिरिन शुरू गरिसकेका छन्। यस वर्ष 10 लाखभन्दा बढ़ीले उपत्यका छाड्ने आकलन गरिएको छ।
10: पछिल्लो मनसून जन्य विपदपछि बाढ़ी पहिरोका कारण क्षेत्र विक्षेत बनेको चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोरको बेनी जमसम करोला अन्तर्गत म्याग्दी खण्डको मरमत धमाधम भइरहेको छ। पर्वतको कोसमा नगरपालिका एक पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमानामा रहेको करोला नाका जोड्ने 200 किलोमिटर दूरीको बेनी जमसम करोला सड़क असोज दोस्रो साताको वर्षात पछिको बाढ़ी पहिरोले 50 भन्दा बढ़ी ठाउँमा अवरूद्ध बनेको थियो। बेनी जमसम करोला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारी साधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रगोगंगा गाउँपालिका 2 कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगर खण्डको करिब 12 किलोमिटर दूरीमा मरमत कार्य भइरहेको जानकारी दिनुभयो। सड़क विभाग र निर्माण व्यवसायीका 15 वटा स्काभेटर 12 वटा टिपर र 15 वटा लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेशन आयोजना पोखराका प्रमुख नरेन्द्र सुविदेले बताउनुभयो।
12: सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन डिक बीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिक बीच आज भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायतका विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अस्ट्रेलिया बीच सन् 1960 कूटनैतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ़ हुँदै आएको बताउनुभयो। उहाँले भोटेकोशी क्षेत्रमा आएको बाढ़ीपछि अस्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। जलवायु परिवर्तनका कारण नेपाल लगायत हिमाली मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बहस तथा पहलमा अस्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्नुभयो। भेटका क्रममा अस्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ गर्न अस्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
10: गृहमन्त्री सुदन गुरूङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ। मन्त्री गुरूङले आज सामाजिक सञ्जाल मार्फत राज्यले सुम्पिएको गोपनीयतामाथि जान जान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो। राज्यले सुम्पिएको गोपनीयतामाथि जान जान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस् कुनै अनुमति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ उहाँले उल्लेख गर्नुभएको छ। गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको गुरूङले बताउनु भएको छ। पदले सूचनामा पहुँच दिए पनि दुरूपयोग गर्ने अधिकार नदिएको उहाँले स्पष्ट पार्नुभएको छ। राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। गृह मन्त्रालयले हिजो संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको थियो।
12: डोटीको जोरायलमा आज ट्र्याक्टर दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। जोरायल गाउँपालिका गैरा बजार स्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर आज बिहान पाउने 9 बजे दुर्घटना हुँदा 9 जना घाइते भएका हुन्। गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01002 49-10 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सड़कबाट करिब 120 मिटर तल खस्रे दुर्घटना भएको हो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढ़ी पठाइएको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
16: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
10: अब बाँकी समाचार अन्नपूर्ण पदमार्गको हिउँ पन्छाइएको छ। मुक्तिनाथ होटल एसोसिएशनको पहलमा मनाङ मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको पदमार्ग थोरङला पासको हिउँ पन्छाएपछि खुलेको हो। लमजुङको बेसी शहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरू थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ पुग्छन्। मुक्तिनाथ होटल एसोसिएशनका अध्यक्ष सुरज गुरूङले मनाङ मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छाएर पदयात्रालाई सहज पारिएको बताउनुभयो। असोज 8 देखि 11 गतिसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्णरूपमा अवरूद्ध हुँदा पर्यटक आगमन बन्द भएको थियो। अब मनाङबाट थोरङला पासको यात्रा गर्दै मुस्ताङ जाने पदयात्रामा कुनै समस्या नहुने मुक्तिनाथ होटल एसोसिएशनले जनाएको छ।
12: अब अन्तर्राष्ट्रिय समाचार। साउदी नेतृत्वको गठबन्धनको साथ पाएको यमनी सेनाले वर्षौंदेखि हुथी विद्रोहीको नियन्त्रणमा रहेका भूभाग फिर्ता लिन थालेको छ। हुथी विरूद्ध शक्तिशाली कार्यवाही गर्दै यमनको सरकारी सेनाले रणनीतिक बाब अल मन्देब जलमार्ग नजिकका धुबाव र मोखा क्षेत्र पुनः नियन्त्रणमा लिएको दावी गरेको छ। सरकारी सेनाले लाल सागरको महत्वपूर्ण समुद्री मार्ग नजिकका सैन्य स्थानहरू पनि नियन्त्रणमा लिइएको दावी गरेको छ। अल जजिराका अनुसार सरकारी पक्षले राजधानी सनातर्फ पनि रणनैतिक सैन्य अभियान शुरू गरेको घोषणा गरेको छ। यसैबीच साउदी नेतृत्वको गठबन्धनले साना र उत्तरी सादा प्रान्तमा हुथीका ब्यालिस्टिक क्षेपणास्त्रसँग सम्बन्धित संरचनामाथि हवाई आक्रमण गरेको जनाएको छ। गठबन्धनका अनुसार सादामा रहेको एउटा भण्डारण केन्द्रमा करिब 20 ब्यालिस्टिक क्षेपणास्त्र थिए। गठबन्धनले लाल सागरको बोडेरा क्षेत्रमा हतियार भण्डारण विस्फोटक पदार्थ बोकेको डुंगा र समुद्री बारूदका संरचना पनि नष्ट गरेको दावी गरेको छ। यमनमा पछिल्लो सैन्य गतिविधिले सन् 2022 तुलनात्मक रूपमा सुस्त रहेको युद्ध फेरि तीव्र बनेको संकेत गरेको छ। संयुक्त राष्ट्रसंघका यमन सम्बन्धी विशेष दूतले पनि पछिल्लो अवस्थालाई युद्धको नयाँ र थप जोखिमपूर्ण चरणका रूपमा वर्णन गरेका छन्।
10: युईएफए नेशन्स लीग फुटबलमा फ्रान्सले बेल्जियम विरूद्ध शानदार जित हासिल गरेको छ। गैराती सम्पन्न खेलमा 1-0 गोलले पछि परेको अवस्थामा फ्रान्सले अन्तिम 13 मिनटमा 4 गोल गर्दै 4-1 गोल अन्तरको रोमाञ्चक जित निकालेको हो। खेलको 35 मिनटमा डोडी लुके बाकियो को गोलबाट बेल्जियमले अग्रता बनाएको थियो। 75 मिनटसम्म 1-0 पछि परेको अवस्थामा डीजे रे डुयालले गोल गर्दै फ्रान्सलाई 1-1 बराबरीमा ल्याए। त्यसको 4 मिनटमा रायन चेर्कीले गोल गर्दै घरेलु टोली फ्रान्सलाई 2-1 अग्रता दिलाए। 88 मिनटमा मिचेल ओलिसेले गोल थप्दा सहज जितको अवस्थामा पुगिसकेको फ्रान्सका लागि उनैले इन्जुरी समयको पहिलो मिनटमा अर्को गोल थपे। यो जितसँगै फ्रान्स 4 खेलबाट 10 अंक जोड्दै समूह ए एकको शीर्ष स्थानमा छ। बेल्जियम भने 4 खेलबाट 6 अंकसहित तेस्रो स्थानमा छ। समूहको अर्को खेलमा इटलीले घरेलु मैदानमा टर्कीलाई 3-1 गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ। इटलीका लागि जियानलुका स्कामाकोले शुरूआती गोल गरे। टर्कीका अराल सिमसिरले बराबरी गोल फकाए पनि रिकार्डो कालाफिरियोले हेड मार्फत इटलीलाई पुनः अग्रता दिलाए। पियो स्पोसिटोले तेस्रो गोल थप्दै इटलीको जित सुनिश्चित गरे।
12: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुरू। 12:30-4 बजेसम्म मनोनयन दर्ताको कार्यतालिका।
12: दशैंका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खोल्ने तयारी। बाढ़ी पहिरोले क्षति पुर्याएको बेनी जोमसम कोरोला सड़क खण्ड धमाधम मर्मत हुँदै।
10: राज्यका गोप्य सूचना दुरूपयोग गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने गृहमन्त्रीको चेतावनी। तान्जानियामा रहेका सभामुख अरियाल र अस्ट्रेलियाली समकक्षी डिक बीच भेटवार्ता।
12: यमनी सेना हुती समूहको कब्जामा रहेका भूभागमा नियन्त्रण कायम गर्दै साउदी गठबन्धनद्वारा सना र सादामा हुथी लक्षित हवाई आक्रमण तीव्र।
10: र युईएफए नेशन्स लीग फुटबलमा बेल्जियम विरूद्ध फ्रान्सको रोमाञ्चक जित। इटलीसँग टर्किए पराजित।
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
17: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
19: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: उफ, आज पनि पार्टीमा जानु छ, तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
23: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
22: दीक्षा ब्युटी पार्लर रे?
23: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
22: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
23: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर, अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
22: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
23: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
22: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
23: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
22: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
23: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु, प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
24: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
25: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
24: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
22: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तरी खेल मैदान
24: महोत्सवका मुख्य आकर्षणहरू
22: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
24: बालुद्यान एवं रमाइलो मेला
22: दशैं तिहार सस्तो बजार
24: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
22: स्थानीय कला संस्कृतिको प्रदर्शनी
24: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
22: साथमा लाइभ कन्सर्ट
24: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: जाम न ढिला भइसक्यो
24: एकैछिन पख न केको भिडियो सुनौ
2: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
1: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
24: नबोल न सुन त
2: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
1: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
24: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846862 र 9801412888
1: टिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
1: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
24: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
24: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
1: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
24: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
1: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
24: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
1: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891950630 र 9746780681
24: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
1: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
24: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने
3: 250630 र 9746780681
24: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको

0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटनापछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के आवाज।
3: खाना खाना खाना

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171 56606
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिबी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
6: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
7: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रे हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
6: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603773310 र 98261553507
8: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
4: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
8: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
9: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारा थिए अर्जुनको दाहिना भएर भगवान रहनुभयो जब
4: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फिची बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9008535537 र 9806615899।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846068302।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के हवा।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगोडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9805678634 र 97081107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, दुन प्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहु।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: सूचना, उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहु।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891। This is Radio Dhor Barahi, 103.8 MHz. Studio Talchit.
6: Aile, diuso ko ek bajyo.
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पो स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
8: Gandalf, stand by. Reload music.
9: नेपाली चलचित्रका गीत संगीतहरू।

0: मुखलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने गएर वार गर्छ, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो, गुड आफ्टरनून दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्म संसारमा सम्पूर्ण श्रोता साथीहरूलाई पनि म प्रोग्राम कार्यक्रम प्रस्तुता रहेको छु श्रिया गुरुङ यहाँसँग अब ठिक 2 बजेको टाइम चेकसम्म साथमा भन्दछु। र हामी आउने गर्दछौ हप्ताको 6 दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा आज उपस्थित हुने गर्दछौ। रमाइलो रमाइलो श्रृंखलाको साथमा कार्यक्रममा जोडिनेछौ भने श्रोता साथी, आजको एपिसोडमा रहेर हामीहरू न्यू मुभी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रममा स्थान दिइनेछौ। नेपाली मुभी सम्बन्धी भने जुन चाहिँ हालसालै मात्र बजारमा प्रकाशित हुन लागेका नयाँ नयाँ मुभी सम्बन्धी जे हुनेछन् र प्रोग्रामको ओपनिङमा यहाँहरूको लागि एउटा मिठो सङ्ग राख्नतर्फतिर लागिरहेको छु। उनको स्विटर मुभीबाट रहेको मखमली टाइटलमा रहेको सुमधुर भाका रहेको छ यहाँहरूको लागि, राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, गएपछि छुटसुकी मखमली टाइटलमा रहेको मधुर सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको सुनको सिजो मुई बाजा रहेको भने यो गीतमा आवाज रहेको छ सुजन सभा गाई अनि सुनिता थेगिमको भने मिठ भाका रहेको छ। त्यसै गरी श्रोता साथीहरूको लागि भन्यो चाहिँ निकै नै ट्रेनिङ सङ राख्नतर्फतिर लागिरहेको छ, निकै नै भाइरल सङ पनि रहेको छ हाल अहिलेको समयमा भने। श्रोता साथी, पेन्सन पट्टा मुई बाजा रहेको ऐना हेरेर कपाल कोरेर टाइटलमा रहेको सङ रहेको छ। सिगार होला हाइका।

0: हजुर श्रोता साथी, मेरो मायालाई देख्छु झलल अनि किन सुमधुभाकामा टाइटलमा रहेको सङ रहेको छ। पेन्सन पट्टा मुईबाट रहेको ऐना हेरेर कपाल कोरेर टाइटलमा रहेको यो गीतमा आवाज रहेको छ शान्ति श्री परियार अनि सुरज तमुको, भने म्युजिक लिरिक्स अनि म्युजिक रहेको छ सुरज तमुकोमा नै। र श्रोता साथीहरूको लागि भने प्रोग्रामको हामी विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्रामपूर्व जानु अघि कार्यक्रममा बाटुलो जुन टाइटलमा रहेको ट्रिजर चाहिँ राख्नतर्फतिर लागिरहेको छु, स्वीकार्नुहोला भन्दै हामी केही छिनपछि फेरि पनि यहाँहरूसँग पुनः भेट हुने नै छौँ। है त
1: वर्षौं बितिसक्यो तर किन उनको सम्झना मलाई आज पनि

0: मौसुली, अब हाम्रो भेट कहिले हुन्छ?
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले।
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460 61268 र 98560 60268।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एकपटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्,
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9852324475 र 9801132475।
11: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
13: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417007087।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
1: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
10: सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक।

हजुर श्रोता साथी, केही छिनको विश्राम लगाउँदै यहाँहरू माझ फेरि पनि उपस्थित भइसकेकी छु। र श्रोता साथी, अहिलेको लागि भने यहाँहरूको लागि फेरि पनि आउँछ अर्को सुमधुर संग्रहमा तर्फतिर लागिरहेको छु। श्रोता साथी, सुमधुर सङ रहेको छ, झालकी मुहीबाट रहेको कौडा सङ पनि रहेको छ, जाले रुमाल मायालाई टाइटलमा रहेको भने स्वीकार होला है त।

हजुर श्रोता साथी, जालेर रुमाल मायालाई टाइटलमा रहेको गौरा सङ पनि स्थान दिइसकेको प्रोग्राममा जालाकी मुहीबाट रहेको छ भने गीतमा आवाज रहेको छ यस्तै योगी अनि रेशमा पुनको भन्ने लिरिक्स रहेको छ सुरेन्द्र राणाको र म्युजिक रहेको छ यस्तै योगीको माने र श्रोता साथीहरूको लागि भने फेरि पनि यहाँको लागि एउटा अर्को इट्टो सङ राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ अङ्गारी फुल जुन चाहिँ जारी टु मुबाट रहेको छ भने श्रीदान होला यो सुमधुर सङ है त

न्याउलीमा चरी कठै बरे मन्दिरी माथि सुने गजल कठैमा बरे लोङाज ए तानैको धागो केलाउ भन्दा नौतु नै माया खेलाउ भन्दा सम्बन्ध साइनो पर्ने हो कि सिरेमा चट्याङ झर्ने हो कि।

0: हजुर श्रोता साथी अम्लाले फुल टाइटलमा रहेको मधुर संघलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र अहिलेको लागि भने श्रोता साथी हामी विज्ञापनतर्फ जानुपर्ने बेला पनि भइसकेको छ हाम्रो र विज्ञापन पूर्व जानु अघि कार्यक्रममा कबड्डी पाँच मूलबाट रहेको ट्विजर रहेको छ छोटो मिठो यहाँको लागि राख्दैछु र यो छोटो मिठो ट्विजरलाई राख्दै केही दिनपछि हामी विज्ञापन पछि फेरि पनि यहाँसँग भेट हुने नै छ त्यति बेलासम्म पनि हामीलाई सुन्दै गर्नुहोला है त
1: प्रेमको पहिलो अध्याय हो यो रात तपाईँहरूको दाम्पत्य जीवनका लागि निकै महत्वपूर्ण छ त्यसैले आफ्नो मनलाई शान्त राख्नुहोस् र जीवन सङ्गीतको चाहना र भावनाको सम्मान गर्दै बिस्तारै रोमाञ्चित बन्नुहोस् अनि नर्भस हुनुहोस् आज हिरो बन्ने होइन जेन्टलम्यान बन्ने
2: राख्नु राम्रो सुझाव दिन्छ नि
3: भित्तनाङ्गो देख्यो र राम्रो सिन भएको फोटो खोजेर ले त
2: अनि यो फोटो ठिक छ किन हटाउनु पर्यो त्यही
3: है घर भन्ने कुरो गर्छ
2: इतिहास तिमीले मेटेर मेटिन्छ हेलो

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: लड्नु होस् छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: सूचना श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ अनुरोधक श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862342493 र 9862338073।
2: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 9715506555 र 9715606665। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिस्टर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9852631053।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
11: This is Radio Dhorbarahi 103.8 MHz।

0: हजुर श्रोता साथी केही ठिक्क विश्राम लगाउँदै यहाँहरूमा फेरि पनि प्रोग्राममा उपस्थित भइसकेकी छु भन्दै श्रोता साथी आजको एपिसोडमा हामीहरू मुभी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रम स्थान दिइरहेका छौँ। आशा रहेको छ यहाँहरूले कार्यक्रमलाई पनि सुनिराख्नु भएको छ र अहिलेको लागि भने यहाँहरूको लागि एउटा छोटो मिठो कार्यक्रम सम्बन्धी जानकारी दिनतर्फतिर लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा र फरक फरक एपिसोड कार्यक्रममा लिएर आउँदै गर्दाखेरि चाहिँ सन्डेको एपिसोडमा रहेर फिल्म इन्फर्मेशन अनि सङहरूलाई प्रोग्राम स्थान दिन्छौ। मन्डे भने हिट आइटम नेपाली मुभी सङ अनि सँगसँगै मोस्ट भ्यू सङलाई कार्यक्रम स्थान दिन्छौ भने ट्युसडेको एपिसोडमा रहेर न्यू मुभी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रम स्थान दिन्छौ र आज हामी दिइरहेका पनि छौ। र त्यसै गरी वेनेसडेको एपिसोडमा रहेर न्यू नेपाली मुभी सङलाई प्रोग्राम स्थान दिन्छौ जुन चाहिँ हासले मत बजार प्रकाशित भएका नयाँ नयाँ सङहरू हुनेछन्। र त्यसै गरी श्रोता साथी थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी सङलाई स्थान दिन्छौ भने फ्राइडेको एपिसोडमा रहेर फिल्म क्वेसन अनि सम इन्फर्मेसन एबाउट मुभी सम्बन्धी चाहिँ हामी प्रोग्राम स्थान दिनेछौँ। र हामी यसै गरी आउने गर्दछौँ हप्ताको छ दिन यहाँहरू माझ उपस्थित हुने गर्दछौँ 1 बजीदेखि 2 बजेको टाइम चेकसम्म भने यति बेलासम्म भने यहाँहरूले हामीलाई सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भन्ने श्रृङ्खला बद्ध रहेर नै मुभीमा रहेको केही छोटो मिठो झलकहरू चाहिँ यहाँको लागि हामी राख्नेछौँ, यहाँले सुन्न सक्नुहुनेछ। र टनल 26 मुभीबाट रहेको ट्रेलर चाहिँ रहेको छ यहाँको लागि राखिरहेको छु, स्वीकार्नु होला है त।
1: पानीको लेभल हिजोभन्दा धेरै माथि छ,
2: आज रेकर्ड भएको बोलौँ लगभग 50 क्युबिक मिटर।
1: रेकर्डहरू राम्रोसँग मेन्टेन गर, सिला भनेर डिवाटेन गर्नु पर्ला।
3: एक्सप्रेसहरू हिजै पालोमा ल्यान्ड भइसक्यो। देखि हामीले सक्ने जति गरेका छौँ, तिमीलाई जति गाह्रो छ हामीलाई पनि त्यति नै गाह्रो छ।
4: How long are the rest of team resist here?
1: I'm so confused. मलाई नि थाहा छैन के भइरहेको छ।
5: तिमीहरू लोभी मानिसहरू, तिमीहरूले यो सारा पर्वतलाई तहस नहस पारिदियो। जुन दिन तिमीहरूको छाला र हड्डीबाट तप रगतको थोपा चुहिन्छ त्यो दिन तिमीहरूले बुझ्नेछौ।
0: साथी 2026 सम्बन्धी छोटो मिठो ट्रेलर पनि यहाँको लागि कार्यक्रम स्थान दिइसकेको छु। र त्यसै गरी श्रोता साथी यो मुभी रिलिज भएपछि यहाँले चाहिँ सिनेमा हलमा गएर पनि मुभी देख्न सक्नुहुनेछ। र त्यसै गरी अहिलेको लागि भने हामी प्रोग्रामको एन्डतिर पनि आइसकेका छौँ, प्रोग्रामको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदै जाँदै कार्यक्रममा यहाँको लागि मिठो सङ्ग राख्नतर्फतिर लागिरहेको छु। थकखोला टाइटलमा रहेको कबड्डी 5 मुभीबाट रहेको सङ्ग रहेको छ। यो मिठो सङ्ग राख्दै आजको एपिसोडबाट म प्रोग्राम प्रस्तोता श्रीया गुरुङ कार्यक्रमबाट बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेभ अ गुड डे। हाई त
6: काम छ मेरो, तेरो काम दाम जहाँ जानु परे पनि नारीको घडी हेर्ने अनि ट्याक्क टाइममा घर आउने।
7: घर आएपछि टाइम हेर्नुलाई।

0: This is Radio Dhor Barahi, 103.8 MHz. मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ Samsung Redmi Poco Oppo Vivo Realme Narzo ITL Color Tecno Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नु होला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ खिम नारायण श्रेष्ठ मोबाइल 9849656999 छ
4: जाम न ढिला भइसक्यो
5: एकैछिन पख न केको भिडियो सुनौ
6: घर बनाउँदै हुनुहुन्छ
7: पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नु है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है
8: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
5: नबोल न सुन त
6: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ
4: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
5: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9801412888
9: साइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
12: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
9: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
9: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
5: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
9: अनि बन्छ त दाई
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्
15: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
14: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062629
16: 103.8 अन्तर्मनको आवाज
17: स्टुडियो लाइट अहिले दिउँसोको 2 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
17: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
0: ढोरबाराही हाइलाइट्स को साथ में
1: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841349404

0: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ कार्य समितिका लागि उम्मेद्वारी दर्ता हुँदैछ। 7114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेर उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता गर्ने भएका छन्। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान 10 बजे पछाडि उम्मेद्वारका लागि मनोनयन दर्ता फारम वितरण हुँदैछ। महाधिवेशन प्रतिनिधि अरूको नामावली राष्ट्रिय सभागृह को भित्री प्रकारमा टाँसिएको छ। उम्मेदवारी दिनेलाई सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिएर उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ। त्यस्तै दिउँसो 12.5 बजेबाट अपरान्ह 4 बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ। कांग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्यीय बनाएको छ। सोमबार संशोधित विधान पारित गरेर पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याएको छ। नयाँ व्यवस्था अनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन्। उपसभापतिको संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याइएको छ। एक महिला र महामन्त्री अनिवार्य गरिएको छ। दुई खुल्ला सह महामन्त्री थपिएका छन्। यससँगै सह महामन्त्रीको संख्या 11 पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सह प्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ। यस अगाडि 14 महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्य समिति 167 सदस्यीय रहेको थियो। पदाधिकारीको संख्या 14 रहेको थियो। यसपटक भने प्रतिनिधिको संख्या र समावेशी सहभागिता बढ़ेसँगै केन्द्रीय कार्य समितिको आकार र पदाधिकारीको संख्या पनि बढ़ाउने कांग्रेसले तयारी गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँदैबाट पराजित हुनुभएका सन्तोष घिमिरे आफू महाधिवेशन प्रतिनिधिमा मनोनित भनिएको भन्दै सामाजिक सञ्जालमा जानकारी गराउनु भएको थियो। घिमिरेले फेसबुकमा राजनीतिक न्याय प्राप्त भएको उल्लेख गर्दै 15 केन्द्रीय महाधिवेशनमा सहभागी हुन काठमाडौँस्थित केन्द्रीय पार्टी कार्यालयमा पुगेको बताउनु भएको थियो। तर कांग्रेसले आज सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिको नामावलीमा भने घिमिरेको नाम समावेश गरिएको छैन। यस विषयमा घिमिरेले बुझेर खबर गरौंला भन्ने प्रतिक्रिया दिएको समाचारमा उल्लेख गरिएको छ। पछिल्लो पटक गएको असोजको 9 गतिबाट 11 गतिसम्म परेको ठूलो वर्षाले छेत विच्छेद बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोङ कोरला अन्तर्गत मेग्दी खण्डको मर्मत थालिएको छ। पर्वतको कुस्मा नगरपालिका एक पाङदेखि मेग्दीको बेनी हुँदै चीनको सीमानामा रहेको कोरला नाका जोड्ने 2 किलोमिटर दूरीको बेनी जोमसोङ कोरला सड़क बाढ़ी पहिरोले 50 भन्दा धेरै ठाउँमा अवरूद्ध भएको थियो। विभिन्न ठाउँमा कालीगण्डकीको सड़क कटान गरेर बगाएको र भत्किएको छ। बेनी जोमसोङ कोरला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले आउँदो सोमबारसम्म गाड़ी सञ्चालन गर्न सकिने गरेर मेग्दीको रघुगंगा गाउँपालिका 2 कुटौनादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरी बगर खण्डको झण्डै 12 किलोमिटर दूरीमा अहिले मरमत कार्य भइरहेको जानकारी दिनुभयो। मालढुङ्गा तर्फबाट बेनी बैसरी हुँदै कुनौटासम्म झण्डै 25 किलोमिटर सड़क हिजो बेलुकासम्म मर्मत सकिएको छ। कुनौटामा कालीगण्डकी नदीको बाढ़ीले झण्डै 250 मिटर सड़क कटान गरेको छ। अन्नपूर्णको पोखरी बगर रातो पानीमा सड़कको नयाँ ट्र्याक खोलेर महावीर र भीर काटे खण्डमा पनि काम भइरहेको छ। सड़क विभाग र निर्माण व्यवसायको 15 एक्सकाभेटर 12 टिप्पर र 15 लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई दशैं अगाडि नै सम्पन्न गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले असोजको 26, 27 र 28 गतिको समय तालिका तय गर्दै सुनवाई प्रक्रिया अगाडि बढ़ाउने निष्कर्ष निकालेको हो। बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समय तालिकाबारे सांसदहरू बीचको लामो छलफल भएको थियो। केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राखेर सुनवाई दशैं पछाडि गर्नुपर्ने धारणा राखेका थिए। यद्यपि कूटनीतिक नियोगहरूमा राजदूतहरूको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनवाई छिटो टुंग्याउनु पर्नेमा समिति सहमत भएको हो। छलफलका क्रममा सांसदहरूले सुनवाई प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराख्ने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित राजदूतहरू संघको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको औल्याउँदै समितिले सुनवाईलाई रचनात्मक बनाउने निर्णय गरेको छ। कतिपय उजुरीहरू सामान्य प्रकृतिको रहेकाले त्यसलाई छिटो किनारा लगाउने र जटिल प्रकृतिको उजुरीको हकमा आवश्यक परि छुट्टै उपसमिति गठन गरेर छानबिन गरिने सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। नेकपा एमाले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न गरेको आफ्नो तेस्रो केन्द्रीय कमिटिको बैठकका निर्णयहरू समेटेर अन्तर्पार्टी निर्देशन जारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको राजनैतिक प्रतिवेदनलाई पारित गर्दै जारी गरिएको अपनीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरियताको वरिष्ठ नेतामा मनोनित गर्नेदेखि पार्टीभित्र गुटबन्दी र नेतृत्वको सार्वजनिक आलोचनामा पूर्ण रोक लगाउने सम्मको निर्णयहरू समावेश गरिएको छ। एमाले विगतको निर्वाचनमा भोगेको हारको समीक्षा गर्दै पार्टीलाई डिजिटल युग सुहाउँदो र युवा मैत्री बनाउने घोषणा पनि गरेको छ। बैठकले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरियतामा रहने गरेर वरिष्ठ नेतामा मनोनित गरेको छ। यसका लागि एमाले पार्टी विधानको धारा 105 बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरेर विधान संशोधन गरेको हो। बैठकले पार्टीको विधान अनुसार विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका र पार्टीमा योगदान गरेका 20 जनालाई केन्द्रीय कमिटिको सदस्यमा र 7 जनालाई स्थायी कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ। यसैबीच एमाले पार्टीभित्र अनुशासनहीनता गुटबन्दी र नेतृत्वप्रतिको सार्वजनिक आलोचना बढ़दै गएको भन्दै यसलाई कड़ाईका साथ रोक्ने निर्णय गरेको छ। अपानीमा चुनावमा भोगेको हारको मुख्य कारण बाह्य घेराबन्दी मात्र नभई पार्टीको आन्तरिक कमजोरी भएको अध्यक्ष ओलीले स्वीकार गर्नुभएको छ। यस्तै एमाले पार्टीलाई नयाँ जीवन दिन रूपान्तरण हस्तान्तरण र पुस्तान्तरणको नीति अगाडि सारेको छ। नेतृत्व हस्तान्तरण भावनात्मक रूपमा बा अटाउ छोरी ल्याऊ भन्ने नाराको आधारमा नभई विधि संघर्ष र योग्यताको आधारमा हुने स्पष्ट पारिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ी प्रभावितलाई दशैं अगाडि नै सुरक्षित ठाउँमा पुनर्स्थापित गर्ने गरेर काम भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय र भुटेकोशी त्रिशुली विपदसँग सम्बन्धित संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले बाढ़ी प्रभावित नागरिकहरूलाई सकेसम्म दशैं अगाडि नै सुरक्षित ठाउँमा पुनर्स्थापित गरेर चाडपर्वको माहौल बनाउने लक्ष्यका साथ स्थानीय तहसँग समन्वय गरेर जग्गा पहिचानको काम भइरहेको स्थानीय तह विपद व्यवस्थापन प्राधिकरण र सरकार मार्फत दिइने राहत र क्षतिपूर्तिको समीक्षा गरेर समयमै उपलब्ध गराउने लम्सालले बताउनु भएको छ। मन्त्री लम्सालले बेली ब्रिजहरू स्ट्रकमा उपलब्ध रहे पनि त्रिशुली नदीमा हाल्नका लागि कम्तीमा 100 देखि 122 मिटरसम्म लामो बेली ब्रिज आवश्यक पर्ने तर त्यो लम्बाईको ब्रिज उपलब्ध नभएको बताउनु भएको छ। विश्वभरका बेली ब्रिज उत्पादन गर्ने कम्पनीसँग सहकार्य गर्दा पनि हवाई मार्गबाट तुरन्त ल्याउन सकिने गरी स्टक नभएकाले पछि अर्डर दिएको उहाँले बताउनु भएको छ। यसपटकको दशैं घमाइलो हुने सम्भावना रहेको मौसमविदहरूले पूर्वानुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलका अनुसार अहिलेको पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकाले यसपटकको दशैं घमाइलो हुने सम्भावना धेरै रहेको छ। अर्को प्रणाली तत्काल नआइएसम्म दशैंमा पानी नपर्ने उहाँले जानकारी दिनुभएको छ। तर यसपटकको मौसमी प्रणाली अनिश्चित र परिवर्तित देखिएकाले दशैंसम्मको पूर्वानुमान अहिले नै गर्न कठिन भएको पनि उहाँले बताउनुभयो। यसपटकको दशैं आउँदा आइतबार घट स्थापनादेखि शुरू हुँदैछ। केही दिन यता देशको पूर्वी र मध्य भेगमा मनसूनी वायु र पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय रहेको छ। पश्चिमी भेगबाट मनसून बाहिरिसकिएको छ भने मध्य र पूर्वी भेगबाट पनि केही दिनमा नै मनसून बाहिरिने सम्भावना रहेको छ। तर मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने गर्दछ। अहिलेलाई टाढाको यात्रा गर्दा मौसमको जानकारी लिएर र आफ्नो ठाउँको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद पोखरियालको सुझाव रहेको छ। दशैं तथा तिहारका लागि असोजको 23 गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ। यातायात विभागका यातायात व्यवसायी र सरकारवालाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। अग्रिम टिकट बुकिङ खुल्ला भएसँगै चाडपर्वको अवधिभरि देशैभरिको सवारी साधनका लागि रूट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। दशैं नजिकै गर्दा अग्रिम टिकट बुकिङ नखुलेको कारणले अन्यलमा रहेका यात्रुलाई यसले राहत दिएको छ। चाडपर्वका बेला काठमाडौँ उपत्यका भित्र र बाहिरिने सड़कमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधनहरू बाहेक अन्य ठूला सवारी साधनलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय गरिएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेको गाड़ीलाई भने यो रोक लागू नहुने जनाइएको छ। दशैं लक्षित मुस्ताङबाट बाहिरिन थालेका भेडा र च्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण शुरू गरिएको छ। जिल्लाबाट बाहिरिने भेडा च्याङ्ग्रा बिरामी वा अन्य रोग भएमा उपचार गर्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले खोरमै पुगेर परीक्षण गरेर निरोगिताको प्रमाणपत्र दिएर मात्रै जिल्लाभन्दा बाहिर पठाउने गरिएको जनाएको छ। डोल्पा जिल्लाको बुद्ध गाउँपालिकाबाट आएको र मुस्ताङका कृषकहरूले बिक्री गरेका गरी 2000 भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजारमा पठाइएको कार्यालयका प्रमुख डाक्टर लाल मडी अरियालले बताउनुभयो। निरोगिताको प्रमाणपत्र नभएका भेडा च्याङ्ग्रालाई नाकामै रोकिन्छ। हालसम्म परीक्षण गरेकोमा रोग देखिएको छैन। लामो यात्रामा चोट लागेकाहरूको उपचार र जिल्लाभित्री बध गर्न अनुरोध गरिएको छ। प्रमुख डाक्टर अरियालले भन्नुभयो, एक तथा सामूहिक खरिद गरेर ल्याइएका भेडा च्याङ्ग्रामा ज्वरो लगायतका शारीरिक परीक्षण गरेपछि मात्रै 72 घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरेर स्वास्थ्य परीक्षण कार्ड दिने गरिएको कार्यालय प्रमुख डाक्टर अरियालले बताउनुभयो। चाडपर्वमा मुस्ताङ बाहेक डोल्पा र चीनको तिब्बत लगायतका क्षेत्रबाट आउने भेडा र च्याङ्ग्रा लुकीछिपी जिल्ला बाहिर लगेको पाइएमा जरिवाना गरेर पुनः परीक्षण गरी व्यापारीलाई दिने गरिएको डाक्टर अरियालले बताउनुभयो। अविरल वर्षाका कारणले क्षतिग्रस्त बनेको कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको डेढ गाउँतर्फको एप्रोच सड़क मरम्मत कार्य सम्पन्न भएको छ। बौद्धी काली गाउँपालिकाका अनुसार पछिल्लो 3 दिनदेखि स्थानीयवासीको उत्साहजनक सहभागिता, श्रम र सहयोगमा बौद्धी कालीतर्फको एप्रोच रोड निर्माण र मरम्मत कार्य सम्पन्न गरिएको हो। सड़कलाई थप व्यवस्थित र मजबूत बनाउन पिल्लर क्षेत्रको काम भने एक्साभेटर मार्फत निरन्तर गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश झाले विपदको कठिन समयमा स्थानीयवासीले देखाएको एकता, सहयोग र सामूहिक भावनाप्रति धन्यवाद व्यक्त गर्नुभयो। विभिन्न स्थानबाट सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराउन नसकिए पनि आवश्यकता अनुसार आगामी दिनमा सहयोग लिइने उहाँले बताउनु भएको छ। यस्तै बौद्धिकारी तर्फको अवरोध अटे पनि तनहुतर्फको एप्रोच सड़क क्षतिग्रस्त भएकाले पुल तत्काल संचालनमा आउन भनिसकेको छैन। तनहुतर्फको क्षति पुननिर्माण गरेर पुल संचालनमा ल्याउन गाउँपालिकाले सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरेको अध्यक्ष ओझाले बताउनु भएको छ। पोखरा क्षेत्रका 15 स्टक ब्रोकर हाउसबाट दैनिक जसो करिब 1 अर्ब रूपियाँ बराबरको शेयर कारोबार हुने गरेको छ। काठमाडौँ पछाडिको ठूलो पूँजी बजारका रूपमा स्थापित पोखरामा हालसम्म 3 लाख ग्राहकले प्रत्यक्ष रूपमा शेयर कारोबार गरिरहेका छन्। यसै सन्दर्भमा शेयर बजारका लगानीकर्तालाई सुरक्षित र जिम्मेवार लगानीका लागि सचेत गराउने उद्देश्यले सोमबार पोखरामा प्रभात फेरी र्याली निकालिएको छ। विश्व लगानीकर्ता सप्ताह 2026 अन्तर्गत पोखरामा पहिलो पटक यस्तो प्रभात फेरी आयोजना गरिएको हो। नेपाल धितोपत्र बोर्डको संयोजन तथा स्टक ब्रोकर्स एसोसिएशन अफ नेपालको आयोजनामा मानव अधिकार चौकबाट शुरू भएको प्रभात फेरी सिप्ले ढुङ्गा न्यू रोड हुँदै सभागृह पुगेर समापन समारोहमा परिणत भएको थियो। कार्यक्रममा पूँजी बजारसँग सम्बन्धित सरकारवाला ब्रोकर प्रतिनिधि लगानीकर्ता र विभिन्न बैंक र वित्तीय संस्थाका व्यक्तिहरूको सहभागिता रहेको छ। गएको असोजको 9, 10 र 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले तनहुँको घिरिङ गाउँपालिका 4 करुवातार मैतीघाट र नवलपुरको बौद्धिगारी गाउँपालिका 1 मचडी जोड्ने झलुङ्गे पुलमा क्षति पुगे पछाडि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवातार बौटौली तार लगायतका क्षेत्रका स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो। झलुङ्गे पुल अवरुद्ध हुँदा कतै सबैबाट धेरै असर विद्यार्थीलाई परेको छ। करुवाटार र बौली बटौली चार क्षेत्रबाट नदी पारी रहेको बौद्धिकाली एक मछेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15-20 जना विद्यार्थी विद्यालय जान पाएका छैनन्। गृहमन्त्री सुधन गुरूङले गृह मन्त्रालय र मातहतको निकायमा कार्यरत रहेका पदाधिकारी र कर्मचारीले पदीय हैसियतको दुरूपयोग गरे गोप्य र संवेदनशील सूचना चुहाइए कार्यवाही हुने चेतावनी दिनुभएको छ। उहाँले राज्यका संवेदनशील सूचना कसले निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएकाले पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरूपयोग गर्ने अधिकार नदिने स्पष्ट पार्नुभयो। हवस् त यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबारही हाइलाइट आजको लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
3: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
3: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
4: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 62220।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन दुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन दुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तनहु। सूचना यस तनहु सेवा हस्पिटल धुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
8: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
9: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 9856443।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनसादी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871176069, राजु विश्वकर्मा 9087179142।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
16: मैडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो, चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
17: ए सबिना, यसको हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए पछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 9460878528 र 9908216142।
20: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
21: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
20: ए हो र ल त ल
19: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल
21: ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
20: ए हो र ल त ल

0: 22 र 98 21 692
1: सधैँ यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
2: र 98678167।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: कति राम्रो देखिए कि, क्रिस्मै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
6: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
1: होइन, धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
11: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
11: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
12: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98176566606।
14: मम्मी भोक लाग्यो खाजा खाम न।
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी ल जाम हिँड।
15: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: पीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला
18: ल। हेर यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
15: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 065414142 98560231128 98462014726।
12: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
19: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253519122 98058 र 98460976246।
20: १०३.८ अन्तर्मनको आवाज।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो तान्छेन अहिले दिउँसोको 3 बज्यो
2: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: दशैंका लागि असोज 23 टिकट बुकिङ खुला, लामो दूरीमा दुई चालक अनिवार्य, 10 लाख भन्दा बढ़ी यात्रुले उपत्यका छाड्ने अनुमान।
3: कंग्रेस नेतृत्वका लागि मनोनयन दर्ताको समय 2 घण्टा थप, महामन्त्री र सहमहामन्त्रीमा धेरैको उम्मेद्वारी।
4: प्रस्तावित राजदूतको संसदीय सुनवाई असोज 26-28 गतेसम्म हुने, पुननिर्माण र जैविक विविधता संरक्षण सहकार्य गर्न नेपाल र विश्व वन्यजन्तु कोषबीच सहमति।
3: अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा।
4: र पहिलो टी20मा आज वेस्ट इण्डिज र भारत भेट्दै।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठक पश्चात महानिर्देशक पोखरेलले दशैंमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज 23 गतेदेखि टिकट बुकिङ खुला गरिने जानकारी दिनुभएको छ। बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णय पनि गरेको छ। निर्णय अनुसार अब लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा 2 जना चालक राख्नुपर्नेछ। टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र, युनिफर्म लगाउनुपर्नेछ भने टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ। दशैंको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ़ने भएकाले अग्रिम टिकट बुकिङ, सवारी साधनको व्यवस्थापन तथा यात्रु सेवा सम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। महानिर्देशक पोखरेलका अनुसार यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइनेछ। यस वर्ष दशैं अवधिमा 10 लाख भन्दा बढ़ी यात्रुले काठमाडौँ उपत्यका छाड्ने आकलन गरिएको छ।
4: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको समय थप गरिएको छ। 4 बजेसम्म समय थपिएकोमा अहिले 2 घण्टा थप गरी 6 बजेसम्म बनाइएको हो। महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रिया शुरू गरिएको हो। सभापतिका लागि गगन थापाको एकल उम्मेद्वारी पर्ने करिब निश्चित छ। यसै गरी वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको नाम पक्का पक्की जस्तै छ। शर्माकै लागि यो पद सिर्जना गरिएको चर्चा छ। अन्य 3 उपसभापतिमा 1 महिलासहित चुनिने गरी नयाँ विधान पारित भएको छ, जसका लागि पुष्पा भूषाल, मिनेन्द्र रिजाल, सुरेन्द्र राज पाण्डे, विनोद चौधरी, जीवन परियार र फर्मुल्ला मनसुरले उम्मेद्वारी दर्ता गर्नुभएको छ। 3 जना महामन्त्री पदका लागि सुनिल शर्मा, नयन सिंह महर, अमर सिंह पुन, महालक्ष्मी उपाध्याय उपाध्याय दिना दिला संग्रोरा रीता खनाल शंकर तिवारी लगायत उम्मेदवारी दर्ता गर्नुभएको छ। 15 जना सहमहामन्त्री पदका लागि पनि धेरैले उम्मेदवारी दिएका छन् जसमा अजय बाबु सेवाकोटी रामहरि खतिवड़ा देवेन्द्र राज कणेल जीवन बहादुर शाही मनोज मणि आचार्य र प्रतिमा गौतम रहेका छन्।
3: संघीय संसदको संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई यही असोज 26, 27 र 28 गते गर्ने भएको छ। समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज 26 र 27 गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनवाई गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजदूतहरूको सुनवाई असोज 28 गते गर्ने तयारी भइरहेको जानकारी दिनुहुँदै उपसमिति बनाउनु पर्ने खालका भए दशैंपछि सुनवाई हुने जानकारी दिनुभयो। उहाँले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही उजुरीका सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताउनुभयो। जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनवाई अघि बढ़ाउन सकिने उहाँको भनाइ छ। सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई विदाको समयमा समेत प्रस्तावित राजदूत सम्बन्धी विषय अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले प्रस्तावित राजदूत विरूद्ध प्राप्त उजुरी र उहाँहरूले पेश गरेको कार्ययोजना सम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूलाई उपलब्ध गराइसकिएको जानकारी दिनुभयो।
4: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधि बीच आज मन्त्रालयमा छलफल भएको छ। मन्त्रालयमा आज भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढ़ी तथा विपद पुननिर्माण जैविक विविधता संरक्षण जलवायु उत्थानशीलता वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। उक्त अवसरमा विश्व वन्यजन्तु कोष अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोराले विपदको समयमा नेपाली जनता तथा सरकारसँग कोषको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय प्रविधि ज्ञान र स्रोत परिचालनमा कोषले सहयोग गर्ने प्रतिबद्धता समेत लोराले छलफलमा व्यक्त गर्नुभएको थियो। मन्त्री चौधरीले विपदको समयमा कोषले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बाढ़ीबाट कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुननिर्माणका चुनौतीबारे जानकारी गराउनु भएको थियो। वहाँले पुननिर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद उत्थानशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सानले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर सम्वाद भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भटेको सीत त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सानले उक्त जानकारी दिनुभएको हो। विपदका कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनर्स्थापनाका लागि काम गरिरहेको बताउनुभयो। उहाँले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिनुभएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आर्थिक वर्ष 2082-83 114924 वैदेशिक अध्ययन अनुमति पत्र एनओसी जारी भएको छ। शिक्षा मन्त्रालयले पछिल्ला वर्षमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या उच्च रहँदै आएको पनि जनाएको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन आर्थिक वर्ष 82-83 चिकित्सा शिक्षाको स्नातक तहमा 498 जना, स्नातकोत्तर तहमा 82 जना, फेलोशिपमा 14 जना, डीएम एमसी एचमा 12 जना र पीएचडीमा 15 जना गरी कुल 621 जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र प्रदान गरिएको उल्लेख छ। नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले शिक्षा तथा खेलकुद मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था छ।
3: काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिलाई थप विकास गर्न महानगर पुस्तकालय सञ्चालन गर्न लागेको छ। महानगरले धर्मपथमा रहेको एदे सांस्कृतिक क्षमा पुस्तकालय सञ्चालन गर्न लागेको हो। महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पठन संस्कार बढ़ाउन सुविधा सम्पन्न पुस्तकालय बनाउने योजना निकट भविष्यमै अघि बढ़ाउन लागेको जानकारी दिनुभयो। पठन संस्कृतिलाई शहरी जीवनशैलीको अभिन्न अंग बनाउन केन्द्रीय पुस्तकालय ओडा र समुदाय स्तरमा पुस्तकालय निर्माण तथा सञ्चालन गर्न लागि जनाउँदै उहाँले महानगरले बुक एटीएम सम्मको योजना बनाउने बताउनुभयो। महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले पुस्तकालय सञ्चालन गर्न हाल पूर्वाधार र व्यवस्थापकीय काम गरिरहेको जानकारी दिनुभयो। महानगरपालिकाले विद्यालयमा आधारित सामुदायिक पुस्तकालयलाई संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।
4: अमेरिकाको न्यूयर्क राज्यमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा गरिएको छ। न्यूयर्कको गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको हो। यस वर्ष न्यूयर्क राज्यमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 संक्रमित भएका हुन्। धेरै जस्तो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा हुन्। न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1004 जनामा दादुरा पुष्टि भएको छ। दादुरासँग सम्बन्धित 5 जनाको मृत्यु भएको जनाइएको छ। न्यूयर्क सरकारले दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाएको छ। साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। घोषणा गरिएको आपतकाल नोभेम्बर 4 लागू हुने बताइएको छ। अमेरिकामा अक्टोबर 1 यस वर्ष 3,887 जनामा दादुरा पुष्टि भएको छ।
3: अब खेल समाचार। टी20 श्रृंखला अन्तर्गत पहिलो खेलमा आज वेस्टइण्डिज र भारत बीच प्रतिस्पर्धा हुँदैछ। 5 खेलको श्रृंखलाको पहिलो खेल आज लखनऊको एकाना स्टेडियममा नेपाली समयअनुसार साँझ 7:15 शुरू हुनेछ। अहिलेसम्म दुई टोली बीच 31 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा भारतले 20 खेल जितेको छ भने वेस्टइण्डिजले 10 बाजी मारेको छ। एक खेल नतिजा विहीन बनेको छ। भारतले एकाना स्टेडियममा एक पनि टी20 खेल हारेको छैन। भारतले यहाँ खेलिएका 3 खेलमा जीत हात पारेको छ। यसअघि एक दिवसीय सिरिजमा भारतले वेस्टइण्डिजलाई 2-1 हराएको थियो। उक्त हारको बदला लिने योजनाका साथ वेस्टइण्डिज मैदानमा उत्रनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दशैंका लागि असोज 27 टिकट बुकिङ खुला। लामो दूरीमा 2 चालक अनिवार्य। 10 लाखभन्दा बढ़ी यात्रुले उपत्यका छार्ने अनुमान।
3: कंग्रेस नेतृत्वका लागि मनोनयन दर्ताको समय 2 घण्टा थप। महामन्त्री र सहमहामन्त्रीमा धेरैको उम्मेद्वारी।
4: प्रस्तावित राजदूतको संसदीय सुनवाई असोज 26-28 हुने। पुननिर्माण र जैविक विविधता संरक्षण सहकारी गर्न नेपाल र विश्व वन्यजन्तु कोषबीच सहमति।
3: अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा।
4: र पहिलो टी20मा आज वेस्टइण्डिज र भारत भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
8: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
11: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
12: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
11: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
12: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
11: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
12: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
11: पार्वती रिमाल दुलेगौडा रु 10,100,
12: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
11: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
12: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
11: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
12: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
11: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
12: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
11: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
14: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
11: सूचना सूचना सूचना, श्री बैरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
15: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
16: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
21: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
22: मोबाइल 9800-58-35537 र 9800-66-15-899।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
19: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
21: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9800-58-35537।
19: आकर्षक सुन चाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न नभुसन लोक सुशीलीको प्रतीक्षा गरिबस्ने तपाईँ सम्पूर्ण साथीहरूमा स्वागत प्रश्रोता श्रिया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि यो अर्को रमाइलो श्रृङ्खलाको साथमा भयो भने त्यसै गरी श्रोता साथी यस कार्यक्रमलाई प्रायोजित गरिएको छ ओम प्रश्न नभुसन सुनले यो पसल बजारमा रहेको छ। सुनसानी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा यहाँले त्यसपछि आज पनि कारोबारहरू गर्न सक्नुहुनेछ। र श्रोता साथी आज हामी यहाँहरूसँग फेरि पनि अझ अर्को रमाइलो श्रृङ्खलाको साथमा जोडिएको छु भन्ने आजको श्रृङ्खलामा रहेर गायन कलालाई कार्यक्रम स्थान दिइनेछौ। र सुन्न बैसिटेक साथी साथी सुने सुनेको टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ। कार्यक्रम आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू यहाँले कार्यक्रममा सुन्न सक्नुहुनेछ। र कार्यक्रमको पहिलो सांगीतिक कोसिली स्वरूप यहाँको लागि एउटा निकै नै रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु। बद्री पङ्गेनी अनि ज्योति मगरको आवाजमा सजिएको झ्यापै गीतको बोलमा रहेको सुमधुर रमाइलो भाका रहेको छ यहाँको लागि राखिरहेको छु। स्वीकार्नुहोला है त।

हजुर साथी झ्यापा गीतको बोललाई पनि कार्यक्रम शान्ति सकेको छु। बद्री कुमार बङ्गिनी अनि ज्योति मगरको आवाजमा सजिएको रमाइलो भाका रहेको थियो यहाँको लागि पनि कार्यक्रम शान्ति सकेको छु। र अब के भने सम्पूर्ण साथीहरूले सुन्नुभयो होला कार्यक्रममा र कार्यक्रमलाई अन्तिमसम्म सुनेर अझै पनि मनोरञ्जन लिएर साथ दिनुहोला भन्दै आजको श्रृङ्खलामा हामीहरू गायन कलालाई कार्यक्रम शान्ति दिनेछौँ भने 0241440044 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ यहाँहरूले भने अहिलेको लागि भने सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। गाईले खायो बारीको बन्दा गीतको बोलमा सजिएको छ। स्वीकार्नुहोला है त।

साथी गाईले खायो बारीको बन्दा गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। विजन केसी अनि निशा केसीको आवाजमा सजिएको रमाइलो सुमधुर भाका रहेको थियो, अहिलेको भयो होला। र अहिलेको लागि पनि जिल्ला नागरिक कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। र श्रोत साथीहरू यहाँले पनि हामीलाई कल गर्न सक्नुहुनेछ, 0 50 40 40 0 0 को टेलिफोन लाइन भएर कार्यक्रममा आफ्नो मिठो आवाज हामीलाई सुनाउन सक्नुहुनेछ भने। अहिलेको लागि भने जुनेली गीतको बोल राखिरहेको छु, शान्तिश्री परियार अनि बाबु कृष्ण परियारको आवाजमा सजिएको छ सिकार।

जुनै दिन फुटबललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने रुमालले बाटो छेकाउ लागि फुटबल राखिरहेको छ यहाँको लागि खेल्छ अनि जानुका तामाङको सुमधु भाका रहेको छ स्वीकार

0: र अहिलेको लागि भनेको नि
1: अघि मामा आउँदा आउँदै बाटोमा साग पर्यो
2: ए ल हिँड्यो भित्र

हजुर श्रोता साथी गण्डकी गीतको बोल्दा पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने हामी छुट्टिनु पर्ने बेला पनि हुन्छ र अहिलेको लागि भने हामी छुट्टिन्छौँ। कार्यक्रमको निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै यहाँहरूको लागि रेलै सलल गीतको बोल्दा राख्दैछु रमाइलो भाका सिक्नुहोला भन्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रीया गुरुङ बिदा हुन्छ।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
8: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
10: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
11: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
10: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
11: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
10: प्रोप्राइटर थान प्रकाश नेउपाने 9556033878 प्रशान्त नेउपाने 9460206925
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
13: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9116095301

0: শ্রোতাবন্ধু, জ্যোতির্নী শিউতান থেপদি রেডিও ঢুরাই তীব্রশ দশমলব প্রেমে ঘাট মাতৃভাষা আওয়াজকে আবশ্যকতা আজকে আদিবাসী জনজাতি পহচান বিবাহ মূল নারা নিপরে চুতুরু আদিবাসী সংসারের হইল মুঙা তুরু ওলে বিবাহ প্রতিভা তমুষ্য শুক্লাগন্ডাকি নগরপালিকা বে মৈলু নিবে আদিবাসী জনজাতি মহাসংঘ শুক্লাগন্ডাকি নগর সমন্বয় পরিষদ বে লুরি মহাসংঘ সচিব বীরসেনা শ্রেষ্ঠ সংযোজক তুরি আদিবাসী সমুদায় বে চুই পেতা লোতা নিবে ছ্যামিয়ালাই রুবে লাগি বন্দিবা চুতুরু কেমে হবদাল বে সবজন সোমবার নাগর বে কুঙিচু বজিসারি চুরান সমথেল খাম বিষয় পুনঃ প্রসারণ পনম নিসর্বে গাঙিচু বজিসারি চুরান সমথেল খামো বিশেষ লাইর আদিবাসী সমুদায় তিনোটি প্রদিবা তমু সমুদায় বে চুই পেতা লুতা নিবে ছ্যামেল বে বারেরি জানকারি পিবা কিবা উদ্দেশ্য কি র বন্দিবা চতুরুল বে মুখ্য প্রয়োজন বিষয় তিয়া পন ক্রিসমিক কলেকশন দুরেগাঁড়াই লবদিমু প্রোভাইডর মনরাজ তমুলা পশল ক্রিসমিক কলেকশনারি রিমে চমে খেবা বেলে ছাব ছাব কুর্তা শাড়ি লুঙ্গি টি শার্ট নি পপরে তোতন ক্রি কুইমে নিয়মু কিল্লা চারিয়াসি শিওলব অবসর প্রেমিদু বিবাহ আগ্রা লম্বে চুতুরু আদিবাসী সঞ্চার কেমে রেডিও ধুরাই ত্রিপ্রসু দশমলব প্রেমে ঘাট নি পপরে ইন্টারনেট অনলাইন www.radiodhurai.com.np লগ ইন লইরা নিবে নিওলা পাত্র মোবাইল এপ মারফত হইন বিস্তৃতি করে তিল্লরিং খেল খামু বিন্দে তারে বিশা জিলু আলালে তিয়াবে কার্যক্রমে বারিদি তানন তালালে তিয়াবে তুরু বিশেষ লইর বীর সহিত বংশু তমু স্মৃতি দিবসে বারিদি কেন্দ্রিত মু সদৈব বর্ষ অসোজ পন্দ্র গতে বংশু তমু স্মৃতি দিবস মাধ্যম দেখাইমু সুসন্দর্ভর বংশোত্তমুলা ইতিহাস বীরতা যোগদান নিবে তিয়াবে পুস্তামাইলায় বংশোত্তম সিয়ারি কিল পরদিবা প্রেরণা বিষয়ের তানন্তা লাভামু চু বিষয়ের জানকারী পিবে লাগি নাই প্রেকরি লাই কি শিখাইমু প্রেমু শিকারী সর্দার বংশগুরুং স্মৃতি প্রতিষ্ঠান ঢোর যশপুরলা সংস্থাপক ক্রথে অধ্যক্ষ ক্যাপ্টেন লালজং তমুচু চোলাই চুতুরু আদিবাসী সংসারের
1: ধন্যবাদ ছাজালো বৈনী প্রতিভা তমুষ রেডিও ধরবরাই 103.8 মেগাহার্জ কো প্রস্তুত লালজং গুরুং ইন্ডিয়ান আর্মি বাট রিটায়ার তব 32 বর্ষ জাগির লগো র রিটায়ার তব ল্যাইলে ভূপু সৈনিক পরিবার পোখরা ক্ষেত্র 28 গোর্খা রাইফল লা অধ্যক্ষ লইনমু র তিন পোখরা ওড়া নম্বর 13 অন্তর্গত কৃপা মার্গর টিমু র চোট টোল লালিগুড়াস টোল বিকাশ সংস্থা ভেঙা অধ্যক্ষ গো র বংশু স্মৃতি প্রতিষ্ঠান কো পনি অধ্যক্ষ কাম লইনমু তিন র 2014 সাল জন্মের তিন 71 লগভগ বর্ষ উমের তলখা বাবস্তমু মানে
0: হাজুর তম দিদাই চলাই বেলে বেলে ধন্যবাদ মু জেলে গিয়াছে যে মু চই চলবে রিটায়ার লাইফ রে না একদম ছালে সমস্যা হলবে কে যোগ লবাদি বা মু বিবাই থে মাই দিন গলাই বলে সাইতই মু তারে ফিরি বিঙ্গল বে তুরু রা চো বংশ তমই বারে রে তানন্তা আলালে বংশ গুরুং তমু খা মোলা বংশ তমুল বে ঐতিহাসিক পরিচয় চিকু দে সর্ত মাইলাই ছালে বিমু সিদি
1: হস বৈনী প্রতিভা বংশ গুরুং राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने मान्छे हो तर उहाँलाई नेपालले उसको योगदानलाई ओझेलमा पारेको स्थिति म हो र वंशु गुरुङ 1824 कार्तिक 15 गते जुन चबेला र इस्ट इन्डिया कम्पनी इन्डिया शासन लबतिर इस्ट इन्डिया कम्पनीले काठमाडौँ राजा जयप्रकाश मल्ललाई सहयोग लब लागि र सिन्धुलीगढी गढी बाटो क्या तैर काठमाडौँ खौतिर च जासुसी पृथ्वीनारायण सहाय थासे सेरे पृथ्वीनारायण सहाय आदेश अनुसार वंशु गुरुङ र अरू चारजना योद्धाहरूलाई पनि पृथ्वीनारायण साय चनाकर याएर रोग दिवा लागि जिम्मेवार पिबा र वंशु गुरुङ सिन्धुलीगढीदेखि दे नोर ढुङ्ग्रे बाँस बिबक्यो मु च ढुङ्ग्रे बाँस रियाएर 500 जना खे सैनिक झोको किर च एम्बुस लैदिएर तिबा अवस्था मुना र च एम्बुस र तलानाङ्गै भिलखाई 1824 कार्तिक 15 गते को दिन र ईस्ट इन्डिया कम्पनी त नहाइले कमलामाई नगरपालिका त्यहाँ भेला र
0: सबैले उकालो क्रेब गरे
1: असोज 15
0: हो असोज 15 गते हजुर
1: असोजको 15 हो र असोजको 15 भन्दाखेरि एउटा कुरा याद आयो
0: र
1: असोज 15 बिमारी तको ताकिरी मलाई याद खै सिन्धुलीगढी र विजय दिवस कार्तिकै 24 गते मादिमु तले हो गोभिस यहाँ दसैँ खम असोज र अनि कार्तिकै वरिपरि तिवार तमु भिरा चमेय पहिला सुरुदेखि नै कार्तिकै 24 गते विजय दिवस मादिउला नमय छतै र कार्तिकै 24 गते विजय दिवस मादिउ लमु छतै र कार्तिकै 24 गते भिरेङ्गोलाई दे कन्फ्युज तमु तर चाहिँ इतिहास र असोजै 15 गते ढुङ्ग्रे भाषै लडाई र पृथ्वीनारायण साई कुलब वंशु गुरुङ इस्ट इन्डिया कम्पनीलाई पराजय लिएर नेपाल खबलाई वापस लिएर नेपाल बचे भयो इतिहास म
0: एकदम ख्याले चाहिँ वंश गुरुङ बारे भिनी त्यहाँदेखि अर्को टाइम लडाइङलाई वंश तमुला मि नेपाललाई इतिहास रि खब महत्वपूर्ण घटना नि प्रे जोड दिबा तो मोदी छैले
1: हो बहिनी चुई विषय झन छ्यावाले भिडङ आई ईस्ट इन्डिया कम्पनी जयप्रकाश मल्ललाई सहयोग लौर काठमाडौँ प्रवेश तौ भेला र चनाकर वंशु गुरुङै चु ईस्ट इन्डिया कम्पनीलाई छाइले खौर बन्द आलौ गो भिस्या ईस्ट इन्डिया कम्पनी सिन्धुलीगढी अहिले होएर काठमाडौँ खमलो काठमाडौँ खैसेरे जयप्रकाश राजा चैन मैजीव मुलो जयप्रकाश मल्ललाई ईस्ट इन्डिया कम्पनी सहयोग योङ्गो भिसनरे नेपाल एकीकरण लौरालाई पृथ्वीनारायण शाहलाई असम्भव तमलो छतै र त्यहाँ बिदिन र नेपाल भिर राष्ट्र आतल पनि खामलो ईस्ट इन्डिया कम्पनी नेपाललाई कब्जा लमलो थाइले काठमाडौँ नेपाल कब्जालाई सिरे तिब्बत चाइना ल्याइ पनि कब्जा लमलो छतै र नेपाल देश भिर तमलो आतमलो यो भिलाहा छतै र असोजै 15 गते बेजो वंशु गुरुङ लब योगदान सकदर लै र वंशु गुरुङलाई लय फियो र योगदान मुभ र चाहिँ मि नयाँ वाइ फेर्ने भयो स्थिति म
0: एकदम छैन अन्त फेरि अर्को तालाले सिन्धुली गरिलबे युद्ध र वंश तमुला भूमिका खैले मल र खैले मन
1: सिन्धुलीगढी त्यहाँ तैर ईस्ट इन्डिया कम्पनी जयप्रकाश मल्ललाई सहायता लौ र खम्रो विवत्ता पृथ्वीनारायण साय थासे सेरे पृथ्वीनारायण साय वंशु गुरुङलाई पहिल्यैदेखि किनी प्रेम क्रियोदिव किनी प्रेम प्रदिव कि मो सेवा र चाहिँ काबिलियतलाई थाहा सेवा मिटाएर पृथ्वीनारायण साय चुके वंशु गुरुङलाई लल हाम भिर वंशुले डाइरेक्ट भित्र लिएर 500 जना सैनिक पिएर ढुङ्ग्रे बाँसीहरू भेवाकीहरू कुलाउ कुलाउ पृथ्वीनारायण साय छतै र पृथ्वीनारायण साय पहिल्यै दिन हो सेवा अनि त्यो जिम्मेवारी वंशी ललखाम भ्यू विचारलाई र तर कुलाव र साँच्चै नै चकघाईदेखि 900 बढी उरालाई आर्टी ईस्ट इन्डिया कम्पनीलाई छतै र वंशु गुरुङै योगदान र झन अर्को चर्को झन छावा र उसलाई सम्मान तब पृथ्वीनारायण साय अझै अर्को जिम्मेवारी पिउरालाई पनि उसलाई सोच लब विषय हो
0: हजुर चबिलर वंश तमै मरुन लब वीरता निवेशासल बारे चिहुदे त्योलाई खु योलाई नबतेमी जिते खैली खैली वीरता जो देखे
1: वंशु गुरुङ पहिल्यैदेखि पृथ्वीनारायण शाह नि प्रे प्रभ र शिखर क्लोम्ब र चनी प्रे थुप्रै अरू पहिला बेर लडाई जोहोर पनि हिस्सा किल खाँब तैर वंशु गुरुङलाई हो सेवा हो र वंशु गुरुङ नै पनि क्रि अझै छ्याब खुबी भिलपरी र वंशी खदौ विचार ताकत मुलो सिप मुलो ढङ्ग मुलो भिसा च बाजी नै पनि अरिङ्गललाई कन्ट्रोल लल खाँब बानी मुन मन्तर तन्त्र मुन र धनुष बाँड र अलि तिल्ल लिसेरे फिल दिब तिरलाई मिज आतब छडु खाले मुन निल्ला परिवा छतै र हो च काबिलियतलाई मरै रहेन पृथ्वी नारायण साहित्य लैदिउ मुन अनि च ढुङ्गरे बाँस भिउक्लोर चाहिँ पहिला मकान पुरे राज झोकै नभ पोलो मि सिस्नु भिमु पोलो घाँ झमुन चर अनि चक्लो र अरिङ्गलै गोल झोको पनि तु तुँ र मुन अनि छतेर अरिङ्गलै गोल झोकोलाई त बङ्सु बाजे कन्ट्रोल खाँबा मुन अनि हो छतेर च्याइले खबक्लो र बङ्सुलाई सबै चिजै ता बिजारलाई र ब्रिफिङलाई र चर त्यो मुन अहिले चाहिँ इस्ट इन्डिया कम्पनी चाहिँ खुवाइ खाउतिर बङ्सु बाजे खे धनुष बाँड अरिङ्गलै गोलालाई च्याट्टा च्याट्टाले लिएर अरिङ्गल फैलिएर मनाइ छाइले खब इस्ट इन्डिया कम्पनी गोरा अङ्ग्रेजहरूलाई छिन अरिङ्गलाई छिन अनि च अरिङ्गल खैमै हाम्रो अब अङ्ग्रेजहरूको चाहिँ तोही छिङलाई भिर यही छटपटलाई र त्यहाँदेखि नुहाइले या मैले त पोलोघारी हुँ र या न अहिले पोलोघारी झन् खुरै चलै पोलो पनि खुरै छ अरिङ्गलै छिउतै र चम्म आचम्म तैर चमी नसो बढ्यो भन्दा खे हतियार बन्धु नो बसै झोको प्यो थिएँ र मनाइले फर्केर याउरालाई चाहिँ बाध्य पर्यो मुन छतेर चु खास सिप चाहिँ बङ्सु गुरुङ चाहिँ न हो इतिहास धरेङ्गे हो मैले बङ्सु गुरुङै लडाएर त ढुङ्गे भाषा लडाएर अङ्ग्रेजी प्रिभिलेजको बिन्दिस्या इन्डिया नेपाल र झारै बैरी किरै बैरी भिन् झार भिब पोलो अनि किर भिब अरिङ्गल अरिङ्गलै बैरी झारै बैरी किरै बैरी मुन नेपाल र भिर चाहिँ इतिहासहरू पनि चुप्यौ नि खास हेमु छतेर चु खास तालमेल मिले भा अरिङ्गललाई खोरिने भा र पोलो घारे भौजी र पोलो खो भा खास चिन तबेला बेलाई टो भा बङ्सुलाई चु खास गरी ठौरे भूमिका म र चु खास कारण म
0: हजुर फेरि अर्को त बङ्सु गुरुङ बारे चु बङ्सु तमुलाई वीर भिसी सम्झिन पर्दी भा मुख्य कारण तो हो जस्तो इतिहासको पर्दी मैले
1: बङ्सु गुरुङलाई वीर भिर घोषा ललपरिम यो सन्तति जो भयो बङ्सु गुरुङलाई राष्ट्रिय विभूति घोषणा ललपरिम भिरा यी कति आवाज पनि लैन म स्थानीय सरकारसम्म पनि प्रदेश सरकारसम्म पनि छुटाङ्गी पुरै म तले भिस्या बाजेलाई राष्ट्रिय विभूति वीर तले घोषणा ललपरिम भिस्या स आसोदै 15 गते छाइले इस्ट इन्डिया कम्पनी च गरी भन्दा पहिले खाएर काठमाडौँ मात्रै प्रवेश त हो भिस्या जयप्रकाश मल्ल नि इस्ट इन्डिया कम्पनी तुहिर नेपाल एकीकरण आतमलो अहिले शासन काठमाडौँ र तमलो अनि काठमाडौँ पुल बनेर चाइना पनि हो यसरी तिमी नेपाल भ्यू राष्ट्र तमल कि आतमलो थाहा तमलो अनि त्यहाँ बे यी 2400 राजालाई कन्ट्रोल लिएर एकीकृत बनाइलो पृथ्वीनारायण साय त सम्भव आतमलो छदौ छाव के लब छदौ राजालाई मदत लब बङ्सु गुरुङलाई राष्ट्र विभूति तले घोषणा लब अनि छदौ बाजेलाई तले वीर योद्धा आविवा त्यो माग हो छतेर राष्ट्र नि यी माग ललपरिम यी सबै आवाज फेरि तलपरिम बङ्सु जस्तो वीरलाई राष्ट्रिय विभूति घोषणा तलपरिम र वीर धेरै माझिल परिम राष्ट्रिय जीवनीलाई आवाज हो ता हो
0: तान हजुर तान देश निभे विषय माझिल परिम सम्झिनु पर्दैन दिउँदा फेरि अर्को विषय ताजुकुण्डले अर्को तानले चु असोज 15 वंश तमुलाई स्मृति दिवस माधिमा मुख्य उद्देश्य त हो चु दिवस युलाई तो सम्झे मुलाई तो उजुपिम सम्झ्यौ
1: हो असोजै 15 गते ढुङ्गे बाँस र लडाई तर तथौ जिम्मेवारी छौ नेपाल बचे नत्र नेपाल आतमलो छदौ दिनलाई चासो चाहिँ 15 गतेलाई विजय दिवस आम अधिसनरे यो इतिहास मयम छदौ इतिहास छदौ केलव दिनलाई यी विजय दिवस आम अधी दिसनरे त्यो इतिहास मयम अनि थौरे थौरे केलव इतिहासहरू पनि छ आम अधी सम्भावनातम छतेर त्यो आसो चाहिँ 15 गते विजय दिवस महादिल परिम भनेर हाम्रो यही आवाज हो अनि चुतारङ्गीलाई अझै क्याही भयौँ सिन्धुलीगढी र सिन्धुलीगढीको पत्रकार महासङ्घ भयो चु बाजेको विजय बाजे विजय दिवस महादिल तुम भनेर 2067 सालबाटदेखि सिन्धुलीगढी ढुङ्ग्रे बाँस भन्दा अलि अगाडि गढी माथि उच्च ठाउँ हो म सक्यो र विजय दिवस मनेको सुरुल हो पत्रकार संघ सिङ्गुली गरिया छाइले 67 साल चौतै छैले 68 69 70 71 72 73 सालसम्म पत्रकार जोगै मात्रै विजय दिवस माने खेमेले बेला र जुन जति बेला स्थानीय सरकार तै स्थानीय सरकार खबर 2074 साल र पहिलो पाली कमलामाई नगरपालिका मेयर खड्गबहादुर खत्री मुलो च मेयरै पहल र राष्ट्र लेभल र तर विजय दिवस माली सिन्धुली गरेर सबैल र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी मूलो राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति प्रमुख अतिथि र तर 250 विजय उत्सव दिवस पहिलो पार्टी चल पहिलो पालेचर महादेव हो छदौ राम छ्याव विजय दिवस महादेव श्री तले विजय दिवस आमा दिव यु नाश्रय पनि महादेव प्रेम भिरा यही भनी 2076 सालदेखि जसपुर स्मृति प्रतिष्ठान खडा लैर बाजे शाली तिर तयार लैमु चसाली गरे 76 सालदेखि पनि असोजे 15 गते विजय दिवस महादेव सुरु लैन म सतेर विजय दिवस महादेव र यो सन्तानै मात्रै महादेव अनि तारे स्थानीय सरकार प्रदेश सरकार राष्ट्र सरकार र अन्तर्राष्ट्रिय सरकारै पनि विजय दिवसलाई मानिल परिम तले विषयमा रे इस्ट इन्डिया कम्पनीलाई बचेर राष्ट्रिय राष्ट्रलाई नै जोगेसी रे अन्तर्राष्ट्रिय लेभलसम्म पनि विजय दिवसले सम्मान लल परिम धेर नै मान्यता माझी
0: तारी फेरि अर्को क्वेसन भ्यौं वंश तमुलाई योगदान यो तमु समुदाय लागि मात्रै नहोगी सम्पूर्ण वंश तमुलाई योगदान यो तमु समुदाय लागि मात्रै न महत्वपूर्ण हो कि समग्र तान नेपाल इतिहासै लागि महत्वपूर्ण क्योलाई खगामुत्री बारे पनि क्योलबे ताथिनु
1: पृथ्वीनारायण साय पालोर्न विजय तब नेपाल एकीकरण तब र पृथ्वीनारायण साय भनाइकी तोमो विषय यो कति फुलबारी हो भिर भिन सबै जात जात जाति भाषा संस्कृतिको एउटा फुलबारी हो भिर पृथ्वीनारायण साय भिन विषय रे यो छु र तमु जातिलाई मात्रै सीमित आलाएर सु वंशु गुरूङलाई सबै जाति सबै धर्म सबै स्थानीय लेभलदेखिबाट प्रदेश र आघि नै मैले भने भिलखाएँ राष्ट्र लेभलसम्मको सबै जातिहरूले पनि उहाँलाई सम्मान गर्नुपर्ने हुन्छ किनभने नेपाल हो तल्ले विषय नेपाल बचे बाजे हो नेपालमा जति पनि हाम्रो जातिहरू छन् त्यो सबैलाई यो मान्यता लल्परि भन्ने मेरो भनाइ छ
0: तारी फेरि अर्को ताक्यो निलाले त्यहाँ पनाबे कोलोमेमै वंश तमिल बे जीवन निवे बालो योगदान स्यारी खैब खैब प्रेरणा किन खाम होला त्यहाँ बे पनाबे कोलो जोगै खैरी खैरी प्रेरणा जो किन यम छु वंश गोर बे जीवनी भएर पढिर छु इन्टरभ्यू जोको थिए स्यारी निन बे पछि जोगै खैरी खाले उजुलो किन यम होला खैरी खाले बुद्धि जोको खम होला खैरी चामेलाई उत्तेजना जगको खमला प्रेरणा जगको खमला जस्तो हामी क्योलाई
1: हो बहिनी भोलि छाब प्रश्न तै छु मै विचार तो म विषय मै वंशी बाजे बाजे विषय र दुई तीन पाली किताब निकालिल खाइमु त्यो किताब जोगो मै के ताते बाइपासलाई स्कुल तर पाठ्यक्रम जोगोर पनि लाइब्रेरी जोगोर पाठ्यक्रममा पनि त्यसलाई सामेल लिएन रे न्यु पासेमे या त्यहाँ जेनेरेसन कोलमे जोगो या चुथातम चुथातम था त नभ्याय त्यो पाठ्यक्रमहरू पनि सामेल लिएन रे तमलो भन्ने नै विचार म र प्रेरणा तोयम भ्यान रे 1824 साल चु वंशु बाजेनी पृथ्वीनारायण शाह सल्लाह र चु सिन्धुली गरी अहिले चुले इस्ट इन्डिया कम्पनी मात्रै खौ भ्या नेपाल आत्मलो भिसा नेपाललाई जन्म ती भएन पृथ्वीनारायण शाह र उसको एसिस्टेन्ट चाहिँ मुनि मुनि के लब वंशु बाजे मुई सेरे चु छदौ खाले प्रेरणा देश बचे क्याम चु नेपाल बङ्गलादेश तल खामलो इन्डिया हिस्सा दार्जिलिङ तल खामलो देहरादुन जस्तो तलै खामलो नेपाल भ्यो नि न आत्मलो नेपाल भ्यो नि थिए भएन च चलनाई जितै मुना चलनाई जित आतो भनेर जो नेपाललाई आत्मन भिर न्युक पासमै जोगु छु थातै भनेरे छदौ खाले समय त्याने राजनीतिक पनि छदौ समय लाई एलाट लम त्याबे युगरबे बच्चा जोगलाई छदैर छु पसे जोगु छु इतिहास खेर थौरे प्रेरणा यो मला भिउनै आशा लैमु अनि छु ओजल परिव इतिहासलाई अझै नि मैर अझै नि आर अब थाहा छ इतिहास होला नि मैले फेरि तिमी अझै अर्को संस्करण किताब निकालेर छ पनि अझै नि पाठ्यक्रम र सामेल अब अनि निज प्रकाशित लै भनेर कोलमे जोग्यो अझै दिसनले खेल खामु छ तर वृहत सुबाजे योगदानलाई नसो बढ़ीम र योगदानलाई उदाहरण कि र यो पछि जोगे छलेन प्रेरणा यो त्यो सदौ नेपाल राष्ट्र बचेर लागि तले नेपाल चिन नेपाल नत्र मेटिया मन भिव थौरे इतिहासलाई तिमी खेर प्रेरणा यौ जीवनमै नाइ
0: मुनानी फेरि क्यों सिकारी सरदार वंश तम स्मृति प्रतिष्ठान ढोर तम समाजला जसको समाजला संस्थापक करथे नि भई संस्था तर्फ स्यारी त्यहाँसम्म तोतो के झोको ल दिमु तर फेरि पन ल्याइले तोतो लभ विचार गर्मु अनि राज्य पक्ष स्यारी तोतो तन यसलाई देश सचिरो तमुलु जस्तो क्यौलाई घा दिमु चुताएन चुर रेडियो ढोर भए मार्फत थिएनन्छ दि
1: हस् नानी प्रतिभालाई फेरि म धन्यवाद दिमु वंशु स्मृति प्रतिष्ठान अध्यक्ष लदिवतेरा सुरु र यो सन्थानै मात्रै बाजे योगदान र यो केलल तुम बाजे छलि केलन तुङ्गी महिलपरिम बाजेको सम्मान लल्तुम भन्ने स्थिति र मुला सल्याइले फेरि आत सिन्धुलीगढी विजय उत्सव पनि यालतुमु सर सामेल तल्तुम यो सन्थान जोगो भनेर भिर हि चरै पनि याब खब लमु अनि 76 सालदेखि जसपुर शालिग्री स्थापनालाई र चरङ्गी सधैँ असोजे 15 गते विजय दिवस मान्यो के लैनमु
0: दाइजु न फेरि गई कृषि पिक्चरै उजुलै जो जसपुर वंश गुरु स्मृति प्रतिष्ठान खाइ पालो खाइ खाउ ओडादेखि ममै सुरु थै
1: चु वंशु गुरु नै अभियान सुरु लौ त्यो दिन मै न संस्थापक अध्यक्ष हो
0: त्यो
1: सुरु लव 2074 सालबाट देखि हो सदेखि दिखि नै अध्यक्ष मै अध्यक्ष न चुके सबै तै न म त्यहाँसम्म ओडा अध्यक्ष भीमैलङ्गलाई तोको याद खै
0: च
1: शालिग बनेबतिर ओडा अध्यक्ष नि मनराज गुरुङ मुलो वडा नम्बर 12 शुक्ल वडा नम्बर 12 अध्यक्ष मनराजै पनि नै मदत झोको लैछ र सल्लाह सुझाव झोको कि र मनराजै सल्लाह र चबेलर किसन गुरुङ शुक्ल गण्डकी नगरपालिकै मेयर मुलो
0: च
1: मेयर र अध्यक्ष मनराज मुबते र शुक्ल गण्डकी नगरपालिकैबाट पनि यो शालिग बनेको थिएर मदत ललोङलाई त्यो बचत पिलो पहिला वर्ष र 10 लाख पैसा पिरङ्गी च्याउने अफिस जस्तो भवन जस्तो बनाइमु अनि च अर्को वर्ष र फेरि किसन गुरुङ मेयर को पालो खाए यसरी अर्को कृष्णराज पण्डितलाई पालो र फेरि 8 लाख पैसा नि बचत यौलो तबेलहरू पनि फेरि त प्रतिष्ठानलाई स्तर उन्नति युमा झोको तिवा अनि अनि किचन झोको बनेवा अनि स्याट बनेवा के भने नि लैमु चुङ्गीलाई त्यहाँ समन्वय बेचट विवाह नगरसम्म मात्रै खैमु यहाँ शुक्ल गण्डकी नगरपालिकाको कार्यालय दुलेगौँडादेखिबाट जसपुर लगभग हवाई क्याङ दिशा 8-10 किलोमिटर मो चुकिलो चु 8-10 किलोमिटरलाई पनि बाटो पक्की लबा र दुलेगौँडादेखि जसपुरसम्म याब क्याङलाई पनि वंशु मार्ग देवा र जसपुर र वंशु स्मृति प्रतिष्ठान मात्रै आतेर थौरे संग्रहालय टेलिभिजन रे वंशु गुरु नै योगदान लब हतियार इतिहास धनुषकाण अनि सोमा त वंशु गुरु नै सन्थानय मुब सामान जोगो हतियार जोगो खोडा खोकुरी धनुष बाण पोषक हुई विचार सजोग पनि सजेर संग्रहालय कृप बने उद्देश्य मुनिला सोच विचार म चैनी परदेशर परदेश र केन्द्र सम्मान पनि चुलाई माग लैनमु त्यहाँ सम्मान चैनीलाई सम्भाव आतैमु तर नि सोचले म र चुनिल उद्देश्य म तर विषयमै लैनमु तर तोतम त्यहाँ युवा संस्कार सरकार यिनीलाई यो मोला र तुम्ही मागलाई पुरा लम होला बिउनी विश्वास नि आशा लैनु
0: तम्बी दाई अब क्युमी लबले प्रयास जोको क्युमी लबले योगदान जोको अझ सोचु भन्दा छौ छौ तैर यादी कि बेछाउ ल यादी कि दिँदै अन्तिम कृषि ताजको लले बंसु तमु स्मृति दिवसला अवसर रे तमु समुदाय निवे बालो धन सोर तमाईलाई चाहिँ तो सन्देश दिने घाई म क्युमी सहयोग दैदेऊ
1: धन्यवाद नानी फेरि वंशु गुरुङ यो जसपुर मात्रै जन्मेवा आतेर यो शुक्ल गण्डकी बाह्रलाई समेटेर अनि शुक्ल गण्डकी नगरपालिका
0: लले वंशु तमु स्मृति दिवसलाई अवसर रे तमु समुदाय निवे बालो धन सोर तमाईलाई चाहिँ तो सन्देश दिने घाइमो सहयोग दैदेऊ

0: शौर्य गौरवको विषयमा त्यो वंशु बाजे न्यो तनौर जन्मे उतैरा त्यो वंशु बाजे न्यो तुर जन्मेर छौ छौरे केलव कथौ वीर केलव तै सिरिङीलाई तु वरिपरि तानलाई नै धेरै गौरव विषय तमु छतैर तु बाजे विषय रङ्ग्य गौरवै विषय रङ्ग्य सरकार सम्मान ता पुरेव र बाजेलाई राष्ट्रिय विभूति घोषणा ललखाव र बाजे योगदानलाई सम्मान लैर चुरुङ्गे क्या बिजुली र अरू थौरे विकास जोगो पनि पलखामी छ बाजे मार्फत क्या त्यहाँबाट बिसेरे यो तनहुँ जिल्लालाई प्रदेशलाई लय उज्यालो लब र झिलिमिली लब र विकास चाहिँ क्या बाजे मार्फत योलखाम बाजेलाई सम्मान तै विषया छतैर स्थानीय सरकारदेखि कि र प्रदेश सरकार केन्द्र सरकार जम्मै न त्यहाँ बिङ्यो इन्ट्रु इन्ट्रु हुने ल्याइले जसपुर र तनहुँ जिल्ला र गण्डकी प्रदेश र छदौ वीर योद्धा मुना चुमिसले के लैन मुना चुलैङ्गी ओजेल परिदिन चुलैङ्गी उकासिल परिम भिर सबै प्रदेशहरूले मिजोकै प्रथेप जोकै चुलै यादलाई दिरे न्यो दिरे छतैर अन्तर्वार्ता मार्फत सबै जम्मैलाई न अनुरोध लम कि वंशु गुरुङ जन्मेवा ढोर जसपुरलाई आएर अबको अवलोकन लिरे जम्मै न परिस्थिति न्यो दिरे र राष्ट्रिय विभूति घोषण लौ र सबैले मदल सम्मै न मदल लिरे विजय उत्सव दिवस तारेचो नोगी असोजे 15 गते यहाँ विजय उत्सव दिवस जसपुर माधिन म सरखै र जम्मै सहभागी तदु र बाजेलाई सम्मान लले भिर नै जम्मलाई आह्वान लम्पोको बोतु अन्तर्वार्ता मार्फत होइन र खबत हेरे पनि छैन अन्तर्वार्ता पिब मौका यो यहाँनिर क्यामेरा पनि अझै छेनले तालब मौका योलाई ढुवा आशा लमु भिदै फेरि कार्तिकै 24 गते फेरि सिन्धुलीगढीहरू पनि विजय उत्सव माध्यम तले कार्तिकै 24 माध्यम बिहान रे जम्मै पहिल्यैदेखि नै न दसैँ तिहारै तर माधिव समय तम भिर कार्तिकै 24 गते लैमु छ तर त्यति पनि कार्तिकै 24 गते सिन्धुलीगढी फेरि तु 259 विजय दिवस माध्यम चरै पनि यो जम्मै या बा र क्यामेरालाई पनि जम्मलाई नै खुब हेर आह्वान लमु बाजे सम्मान लमिनु भिर सबैले आग्रह लम
1: लेखी मुदा है अब क्यों जस्तो समाजसेवी मिजोको तान समाज यौदेखि क्योलाई लिने सम्मान म भिम्दै लालजङ तमुजु त्यहाँ विशेष कार्यक्रमले उपस्थित तमी र वीर सहित वंशु तमुल बे इतिहास वीरता योगदान नि पपडे वंशु तमुला स्मृति देवशाला महत्वपूर्ण बे बारे महत्वपूर्ण जानकारी जोको तिमी चैलागी लेले ग्यासजी मुदाई श्रोतामय इतिहास खाली सुमसुम्बे कथा मात्र आतसी चो त्यहाँ पनबे कोलो पुस्तामै लाए छोला पहिचान साहस निबे बालो योगदान लबे मूल्य बुझ्दी र बुझ्दी बर सहयोग लमु छतसी एउटा ऐतिहासिक मिमैलाई ऐतिहासिक मिमैले योगदानलाई अध्ययन अनुसन्धान लिएर त्यहाँ पनबे पुरोमैसम्म पुरेवा यो तानबे जिम्मेवारीको लौदी श्रोतामै तारी विषय तुरु ओले दिवाङ प्रतिभा तमुसेन रेडियो ढुरुब्राइला तुरु आदिवासी संसार सारी खेमु फेरि खबर तुरुरी नयाँ नयाँ जानकारी किसी थबे नमु छ्याजलु ज्ञासजी जय तामु
2: ख्योइतोको थेबिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
4: यति धेरै सोच्नुपर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
3: दीक्षा ब्युटी पार्लर रे
4: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
3: हो र त्यस्तो के हुन्छ र त्यहाँ
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
3: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
3: त्यसो भए मेरो

0: मा त म त्यही जान्छु है त बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि एहा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
2: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
1: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
2: हो त है सामान लिन टाढा किन जानु पर्यो र
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 9825359122 9508 र 9460692446
6: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाचे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
4: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
5: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
4: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल, फोन नम्बर टिप्नुहोस् त 97155 65 55 र 97155 60 56 66।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकैबाट हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
5: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
5: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैङ्कको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष प्रेस छ। फोन 98560 56 996 र 97051 56 996। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
5: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
5: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिस्टर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560 31053।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि,
12: आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
15: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
16: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
17: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
16: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
18: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटैले सादाले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान साथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
17: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सधैँ झैं यही आउँदो असोझ 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक गुलेगौडामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
1: र 9968168787
6: तिमीले देखो कुर्ता सुरुवात चुरा मिलाए
7: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
8: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यूरो फोन 0160-590-162-590-163।
13: हेलो बा
14: कति बन्यो घर अनि ढलान भयो त
15: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
13: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
15: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
16: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
17: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
16: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
18: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
19: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
18: अनि बन्छ त दाई?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
21: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
23: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
25: धोरबाराही हाइलाइट्सको साथमा
26: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
27: नमस्कार, रेडियो ढोरपाराही 10.8 मेगाहर्जको साँझ 5 बजेको ढोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार मनोनयन दर्ता प्रक्रिया शुरू भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुनिराज पाण्डेले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। काठमाडौँमा जारी महाधिवेशनको चुनावी कार्यतालिका अनुसार वहाँले उपसभापति पदमा मनोनयन पत्र दाखिल गर्नुभएको हो। पार्टीलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउन आफूले सभापतिमा उपसभापतिमा दावी पेश गरेको पाण्डेले बताउनु भएको छ। 45 वर्षभन्दा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका वहाँ तीन पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित भइसक्नु भएको छ। पार्टी संगठन तथा सरकार सञ्चालनका क्रममा हासिल भएको अनुभवलाई कांग्रेसको हितमा उपयोग गर्ने वहाँको प्रतिबद्धता रहेको छ। सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र सांगठनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने वहाँले बताउनु भएको हो। सबै तह र पुस्ताका नेता कार्यकर्ता बीच संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा अघि बढ़ने उहाँको योजना रहेको छ। गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेका पाण्डे स्वच्छ छवि र स्पष्ट वक्ताका रूपमा चिनिनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा जैमिनी नगरपालिकाको सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत चयन हुनुभएको छ। सोमबार कुस्मेसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो। अधिवेशनबाट जैमिनी उपसभापतिमा टंक प्रसाद शर्मा, सचिवमा मातृका शर्मा, सहसचिवमा सृष्टा शर्मा, सदस्यहरूमा होमनाथ पौडेल, चिना मल्ल छेत्री, दल बहादुर नेपाली खगेन्द्र रेग्मी, पवन शर्मा, ओम बहादुर थापा, तुलसी शर्मा र शान्ति विकट चयन हुनुभएको छ। शहीद परिवार द्वन्द पीड़ित परिवारको सदस्यको रूपमा बागलुङको गलकोट नगरपालिका पाँचका मन्जेस बम मल्लले काठमाडौँमा जारी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। उहाँ 2007 का शहीद धीर बम मल्लको परिवारका सदस्य हुन्। सशस्त्र द्वन्द्वको समयमा वहाँका पिता माधव बम मल्लालाई माओवादीले गोली हानेर हत्या गरेका थिए। उनको निधनपछि मल्ल परिवार विस्थापित भएको थियो। शान्तिक्रियापछि मञ्जेस पुनः गाउँ फर्केर ऐतिहासिक गरकोट दरबारलाई मरमत गरेर बसेका छन्। यो दरबारलाई उनले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै कांग्रेसको राजनीतिमा पनि निरन्तर सक्रिय रहेका छन्। उनका जिजुबुबा भरत बम मल्लले 24 राज्य अन्तर्गत गरकोट राज्यबाट राजगद्दी त्यागेर कांग्रेसमा प्रवेश गरी 2015 निर्वाचन जित्नु भएको थियो। मेग्दिगो बेनी नगरपालिका 4 सिंगा स्थित प्रसिद्ध प्राकृतिक चिकित्सालय तातो पानी कुण्डमा बाढ़ी पहिरोले थुपारेको ढुंगा माटो गेगर बालुवा र लेदो पछ्याएर सरसफाई गर्ने काम तीव्र पारिएको छ। कुण्ड व्यवस्थापन समितिको पहलमा स्थानीयवासी नेपाली सेना सशस्त्र प्रहरी बल तथा विभिन्न संघ संस्थामा आबद्ध युवाहरू श्रमदानमा जुटेर सरसफाई तथा जेती व्यवस्थापनको काम गरिरहेका छन्। असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण कुण्ड भन्दा माथि रहेको बेनी दरबाङ सड़कको डेल फत्किएर खसेको पहिरो तथा म्याग्दे खोलामा आएको बाढ़ीले कुण्ड परिसरमा क्षति पुर्याएपछि स्थानीयवासी 8 दिनदेखि श्रमदानमा जुटेर सरसफाई गरिरहेका छन्। बाढ़ी पहिरोले थुपारेको ढुंगा माटो गेगर बालुवा र लेदो पछ्याएर कुण्ड परिसर सफा गर्ने काम भइरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार तातोपानी कुण्ड व्यवस्थापन समितिको पहलमा स्थानीयवासी विभिन्न संघ संस्था जिल्ला स्थित नेपाली सेना सशस्त्र प्रहरी बल तथा साबिक सिंगा गाविस अन्तर्गतका विभिन्न वडाबाट श्रमदानका लागि आएका स्थानीयवासीले दैनिक रूपमा कुण्ड परिसरमा सरसफाई गरिरहेका छन्। सरसफाईको काम सकेर दशै अघि कुण्ड सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनु भएको छ। तातोपानी कुण्ड भन्दा माथि रहेको बेनी दरबाङ सड़कबाट खसेको पहिरो कुण्ड परिसरमा पुगेको थियो भने म्याग्दे खोलामा आएको बाढ़ीले मुख्य कुण्ड बाहिर रहेका कुण्ड तथा अन्य संरचनामा क्षति पुर्याएको थियो। पहिरो र बाढ़ीका कारण कुण्ड परिसरमा ढुंगा माटो गेगर बालुवा र लेदो पसेर कपड़ा फेर्ने ठाउँ नुहाउने धारा बाहिरका दुईवटा कुण्ड नुहाउने पानीका ड्रम लगायतका संरचनामा क्षति पुगेको समितिका सचिव केसीले जानकारी दिनुभएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म परेको लगातारको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले म्याग्देमा व्यापक जनथनको क्षति पुर्याएको छ। बाढ़ी पहिरोमा परि हालसम्म 7 जनाको मृत्यु भएको छ भने 2 जना अझै बेपत्ता रहेका छन्। मालिका गाउँपालिकाका 2 जनाको बागलुङमा मृत्यु भएको छ। बाढ़ी पहिरोको कारण जिल्लाभर अर्बौं रूपियाँ बराबरको भौतिक पूर्वाधार तथा निजी सम्पत्तिमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्देमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको उपस्थितिमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्षतिको विवरण सार्वजनिक गरिएको हो। प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्लाभर हालसम्म 111 घर पूर्ण रूपमा क्षति भई परिवार विस्थापित भएका छन्। यसैगरी 93 घरमा आंशिक क्षति पुगेको छ भने 342 घर पहिरोको उच्च जोखिममा रहेका छन्। पहिरो प्रभावित क्षेत्रको जोखिम अध्ययनका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा भौगर्भिक टोलीले अध्ययन सम्पन्न गरिसकेको छ। दशैं लक्षित मुस्ताङबाट बाहिरिन थालेका भेडा च्याङ्राको अनिवार्य स्वास्थ्य परीक्षण शुरू गरिएको छ। जिल्लाबाट बाहिरिने भेडा च्याङ्रा बिरामी वा अन्य रोग भएका उपचार गर्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले खोरमै पुगेर परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर मात्रै जिल्ला बाहिर पठाउने गरिएको छ। डोल्पा जिल्लाको बुद्ध गाउँपालिकाबाट आएको र मुस्ताङका कृषकले बिक्री गरेका गरी 2000 भेडा च्याङ्राको स्वास्थ्य परीक्षण गरी बजारमा पठाएको कार्यालयका प्रमुख डाक्टर लालमणि आर्यले बताउनु भएको छ। निरोगिताको प्रमाणपत्र नभएका भेडा च्याङ्रालाई नाकामै रोकिन्छ। हालसम्म परीक्षण गरेकामा रोग देखिएको छैन। लामो यात्रामा चोट लागेकाको उपचार र जिल्लाभित्रै बध गर्न अनुरोध गरिएको छ प्रमुख डाक्टर आर्यले बताउनु भएको हो। चाडपर्वमा उपभोक्तालाई स्वास्थ्यकर मासु प्रयोग गर्ने गरी परीक्षणका क्रममा रोगी पहिचान भएमा कार्यालयको निरोगिता निरकरमा राखेर उपचार गरेपछि मात्रै व्यापारीलाई जिम्मा लगाइने कार्यालयकी सूचना अधिकारी बबिता विकले बताउनु भएको हो। नियमित खोप नलगाएका तथा बिरामी अवस्थामा भेटिएका सिंहमा रातो रंगको स्टिकर लगाइन्छ। असोसार गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट बागलुङमा सड़क पूर्वाधारमा 50 करोड़ भन्दा बढ़ीको क्षति भएको छ। सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुनः निर्माणका लागि झण्डै 1 अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सड़क डिभिजन कार्यालय अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास कार्यालय अन्तर्गत 20 करोड़ गरी 50 करोड़को क्षति भएको हो। बाढ़ी पहिरोबाट राष्ट्रिय राजमार्ग सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सड़कमा ठूलो क्षति पुगेको छ। मध्य पहाड़ी लोकमार्गको निशीखोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचोर ताराखोला सड़कमा बढ़ी क्षति भएको छ। सड़क डिभिजन कार्यालय बागलोङका प्रमुख हरि सुवेदीका अनुसार कार्यालय अन्तर्गतका कालीगण्डकी करिडोर मध्य पहाड़ी लोकमार्ग बागलोङ बेनी लगायत सड़कमा करिब 30 करोड़को क्षति भएको छ। मध्य पहाड़ी लोकमार्गको निशीखोला स्थित काना बगर र छिवाखोला क्षेत्रमा करिब 400 मिटर सड़कको ट्र्याक नै बाढ़ीले बगाएको छ। घोडाबारीदेखि हटियासम्मको सड़कमा पनि 1 दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको र सड़क भाँसिएको छ। कालीगण्डकी करिडोरको कालाखोला बगर बेलबगर र जैमिनी घाट क्षेत्रमा पनि बाढ़ी पहिरोले सड़कमा क्षति पुर्याएको छ। कालीगण्डकी बारीबाट क्षति पुगेका पुलहरू दशैं अघि सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनस्थापनाको काम तीव्र पारिएको छ। तनहुँ दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानीका अनुसार डेढगाउ स्थित पक्की पुलको नवलपुरतर्फ अस्थायी एप्रोच सड़क निर्माण भइसकेको छ। तनहुँतर्फको क्षतिग्रस्त भाग 48 घण्टे प्रक्रियाबाट दशैं अघि मर्मत सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढ़ाएको छ। यस्तै मधुवन अल्त्रौली करुवाचार भन्चार झगौली पुच्चार र बेडीबाट बेडीका गरी 7 वटा क्षतिग्रस्त झोलुङ्गे पुलको प्रारम्भिक प्राविधिक अनुमान सम्पन्न भएको छ। टिपुलमा आवश्यक मर्मत सम्भार केही दिनभित्रै शुरू गर्ने गरी पूर्व तयारी भइरहेको न्यौपानीले जानकारी दिनुभएको हो। आवतजावतको समस्या र स्थानीयवासीका गुनासोलाई प्राथमिकतामा राख्दै पालिका जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन सड़क विभाग मन्त्रालय तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको वहाँले बताउनु भएको हो। जेएनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार एक बन्दीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटी गएको प्रहरी टोलीले आइतबार 45 वर्षीय उत्तम मगरलाई पक्राउ गरी कार्यवाहीका लागि सोमबार कारागार कार्यालय कास्कीमा बुझाएको हो। जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा महालक्ष्मी नगरपालिका वडा नम्बर 4 सानो गाउँबाट मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 29 पटनेरी बस्ने मगर 2082 भदौ 24 गतेको जेएनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले कारागारले खाली गराउँदा फरार भएपछि सम्पर्कमा आएका थिएनन्। सहकारी ठगी सम्बन्धी कसुरमा पूर्व थुनामा रहेका उनलाई कास्की प्रहरीले कारागारमा बुझाएको कारागार प्रशासक सम्राट थापा मगरले जानकारी दिनुभएको हो। शेयर बजार दुई कारोबार दिन पछि बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 11.96 अंकले बढ़ेर 2578.7 तीन बिन्दुमा पुगेको छ। आज माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 169 वटा कम्पनीको शेयर बढ़ेकोमा 95 वटाको घटेको छ। 15 वटा कम्पनीको शेयर भने खटबड़ भएको छैन। आज त्रिशुली जलविद्युतको शेयर 5.11% बढ़ेको छ। संरकममा बजार उकालो लागेको दिन सर्वोत्तम पोइन्टेन्सको शेयर 6.5% घटेको छ। आज नेप्सेभरि पनि कारोबार रकम भने घटेको छ। हिजो 3.27 अर्ब कारोबार भएकोमा आज 359 वटा कम्पनीको 89,55,000 किता शेयर 3.13 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साझ 5 बजेको ढोरबडा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9808216142।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
3: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
3: गण्डकी मेडिकल हल
5: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्ले बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0635903669 मोबाइल 9840826926
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
8: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइलसँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
9: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: पनि खान्छ। त्यही भएर त म त्यही पसलतिर हिँडेको।
1: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
3: होइन रमिला, जति बेला पनि तल घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्ची के मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3 to 4 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0065414377, मोबाइल 9956044343।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
7: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
0: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
9: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
0: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
9: फोन नम्बर 0625414321,
0: मोबाइल 9805678634 र 9701107090।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचार

0: सूचना सूचना सूचना श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9861-53-507।
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा तनहु।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
9: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ, जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
9: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
11: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
12: छैन आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: घटस्थापनादेखि पूर्णिमासम्म देशभरि रूट परमिट खुला। नारायणगढ़ काठमाण्डु सड़क खण्डमा ठूला मालवाहक सवारी चलाउन नपाइने।
0: सर्वोच्च अदालतमा रिक्त न्यायाधीशका लागि चारजनाको नाम सिफारिश। दुर्गा प्रसाईलाई धरोटीमा रिहा गर्न अदालतको आदेश।
1: भोटे कोशी बाढ़ीले नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण।
0: निर्वाचन प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा विपक्षी दल आन्दोलित। सत्ताधारी भाजपाको प्रभावमा काम गरेको आरोप।
1: र साहिबजादा फरहानलाई पाकिस्तान टी20 टोलीमा कप्तानको जिम्मेवारी।
2: निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला गरिएको छ। आज यातायात व्यवस्था विभागले सरकारवालाहरूको बैठक बोलाएर असोज 25 गते घटस्थापनाको दिनदेखि कार्तिक 9 गतेको पूर्णिमासम्म देशभर जहाँसुकै यात्रुवाहक सवारी चलाउन पाइने निर्णय गरेको हो। रूट परमिट खुला गरेको समयमा नारायणगढ़ काठमाण्डु सड़क खण्डमा ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन चलाउन पाइने छैन, तर खाद्य सामग्री, औषधि, फलफूल र अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध रूपमा गुड्न पाउनेछन्। विभागले अन्य कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्ने निश्चित गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई बन्देज कायम रहने जनाएको छ। बैठकले असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ समेत खुला गर्ने निर्णय गरेको छ।
1: न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशका लागि चारजनालाई सिफारिश गरेको छ। परिषदको आज बसेको बैठकले रत्नबहादुर बागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई न्यायाधीशमा सिफारिश गरेको हो। बागचन उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्छ। सारू, पाण्डे र डाँगी पनि उच्च अदालतकै न्यायाधीश हुनुहुन्छ।
0: राज्यवादी अभियन्ता दुर्गा प्रसाईलाई धरोटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेश प्रसाद मैनालीको इजलासले प्रसाईलाई 2,00,000 रूपियाँ धरोटीमा रिहा गर्ने आदेश दिएको हो। प्रसाईलाई असोज 12 गते साइबर ब्यूरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद रचना खतिवड़ाको जुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध एन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो। सहितता लिएर प्रसाईले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको अभियोग लगाइएको थियो।
1: भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 83-84 सुस्त भई 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माण मा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार पुनर्निर्माण तथा पुनर्स्थापना गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष 84-85 नेपालको आर्थिक वृद्धि दर 5.2% उक्लने अपेक्षा गरिएको छ। बाढ़ीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने विश्व बैंकको आकलन छ। त्यस्तै व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्र समेत प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको विश्व बैंकले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। मालदिव्स र नेपाल र श्रीलंका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिसलेनले रसुवा बाढ़ीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याइएको बताउँदै यसलाई नेपालको पूर्वाधार र आधारभूत सेवालाई पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ।
0: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज दोस्रो दिनको बन्द सत्रको छलफल सकेर धमाधम उम्मेद्वारी दर्ताको क्रम चलिरहेको छ। अहिले साँझ 6 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ। केही बेर अघि मात्रै सभापतिमा गगन थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। सभापतिमा श्यामकृष्ण खड्गीले पनि उम्मेद्वारी दिनुभएको छ। यो समाचार तयार पार्दासम्म वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्माको एकल उम्मेद्वारी परेको छ। उपसभापतिमा चर्चित अनुहारहरू कंग्रेस प्रवक्ता देवराज चालिसे, चन्द्र भण्डारी, गोविन्द भट्टराई लगायतको उम्मेद्वारी परेको छ। महामन्त्री र सहमहामन्त्रीमा यसअघि सोपदमा बसेकाहरू दोहोरिने चाहना गरेको देखिएको छ। निर्वाचन अन्तर्गत पर्सि मतदान हुनेछ। बन्द सत्रको थप छलफल भोलि पुनः शुरू हुनेछ। बन्द सत्रमा सहभागी माधवसिंह प्रतिनिधिले सभापति थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राष्ट्रिय राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको छेर युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरू घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन्। छलफलमा 7 प्रदेशका अतिरिक्त भ्राती तथा शुभेच्छक संस्थाका प्रतिनिधि सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको संयोजक आचार्यले बताउनुभयो। थाहा संचार नेटवर्कमा किसानलाई परिचय पत्र दिने तयारी लगायतका समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाण्डुबाट वितरण गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका डाक्टर संजीव पण्डितले जानकारी दिनुभयो। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा, अनुदान राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रिकीकरण, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवा प्रदान गरिने जनाइएको छ। किसानले कति जमीनमा के कस्तो बाली लगाउँछन्, कति पशुपक्षी पाल्छन्, सिंचाईको अवस्था कस्तो छ, उत्पादन तथा कृषि व्यवसायको अवस्थालाई तथ्याङ्कमा आधारित बनाउन वितरण गरिने परिचय पत्र महत्वपूर्ण हुनै उहाँको भनाई थियो। सरकारले किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि 2077 तथा किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका 2081 मार्फत यसको संस्थागत तथा प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याएको थियो।
0: शेयर बजारमा निफ्टी परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। आज परिसूचक 11.96 अंकले बढ़ेर 2578 बिन्दुमा कायम भएको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार भने केही घट्यो। आज विभिन्न कम्पनीको शेयर खरिद बिक्री हुँदा 3 अर्ब 13 करोड़ रूपियाँको मात्रै कारोबार भयो। आज 169 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 95 कम्पनीको शेयर मूल्य घट्यो। 15 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भारतीय कंग्रेस सहित विपक्षी दलहरू आन्दोलित बनेका छन्। उनीहरूले आज संसद भवनबाट निर्वाचन आयोगको मुख्यालयसम्म र्याली निकालेका हुन्। प्रदर्शनका क्रममा विपक्षी नेता राहुल गान्धी सहित केही सांसदहरूलाई प्रहरीले हिरासतमा लिएको छ। विपक्षी दलहरूले संसदबाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा शुरू गरेपछि प्रहरीले ब्यारिकेड लगाएको थियो। कंग्रेस नेता गान्धी ब्यारिकेड नजिकै भारतीय झण्डा फहराउँदै उभिनु भएको थियो। त्यसपछि उहाँ सहित अन्य सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको हो। निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि भारतमा प्रदर्शन भइरहेको छ। विपक्षी दलहरूले आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको प्रभावमा काम गरेको आरोप लगाएका छन्। आयोगले भने मतदाता सूचीको शुद्धता र अखण्डता सुनिश्चित गर्न संशोधन गरिएको भन्दै आरोप अस्वीकार गरेको छ। कुमारले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन। विपक्षी नेताहरूले मतदाता सूची संशोधनमा थप पारदर्शिता आवश्यक रहेको बताउँदै परिवर्तनका कारण योग्य मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने प्रति चिन्ता व्यक्त गरेका छन्।
0: अब खेल समाचार। श्रीलंका विरूद्धको टी20 अन्तर्राष्ट्रिय श्रृंखलाका लागि पाकिस्तानले कप्तान परिवर्तन गरेको छ। पाकिस्तान क्रिकेट बोर्डले साहिब जादा फरहानलाई नयाँ कप्तान नियुक्त गरेको। उनले सलमान अली आगाको स्थान लिनेछन्। फरहानले हालै एसियाली खेलकुदमा पाकिस्तानको कप्तानी गरेका थिए। टोली फाइनलमा भारतसँग पराजित हुँदा रजत पदकमै सीमित बनेको थियो। 3 खेलको श्रृंखला पाकिस्तानमै अक्टोबर 9-13 हुनेछ। पाकिस्तानले एकदिवसीय टोलीको कप्तानीमा कुनै परिवर्तन गरेको छैन। शाहिन शाह अफ्रिदी नै एकदिवसीय टोलीको कप्तान रहनेछन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट पर्मिट खुला। नारायणगढ़ काठमाडौँ सड़क खण्डमा ठूला मालवाहक सवारी चलाउन नपाइने।
0: सर्वोच्च अदालतमा रिक्त न्यायाधीशका लागि 4 जनाको नाम सिफारिश। दुर्गा प्रसाईलाई धरोटीमा रिहा गर्न अदालतको आदेश।
1: भोटेको सिबाढ़ीले नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। किसानलाई परिचय पत्र वितरण गर्ने सरकारको तयारी।
0: प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा विपक्षी दल आन्दोलित। सत्ताधारी भाजपाको प्रभावमा काम गरेको आरोप।
1: र साहिबजादा फरहानलाई पाकिस्तान टी20 टोलीमा कप्तानको जिम्मेवारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौं। नमस्कार।
8: एक सय 103.8 अन्तर्मनको आवाज।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
2: बौद्ध पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल,
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855616692।
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
10: प्रोपाइटर थान प्रकाश नेउपाने 9855633878, प्रशान्त नेउपाने 9860026925।
12: 103.8 अन्तर्मनको आवाज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
5: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
2: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
6: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
1: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
3: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाऊ हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।

0: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
1: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
2: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
2: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ छ। फोन 9856569096 र 9701569096।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई, म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोपाइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
14: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
17: हेलो बा,
18: कति बन्यो घर? अनि ढलान भयो त?
19: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
18: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
19: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891-50630 र 97476-80681।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
22: X-ray 3 8 अन्तर्मनको आवाज।

0: भाट डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरू हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलैगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलैगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलैगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
4: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि दाउराको सेकुवा छँदै छ त बन्केवा चोक पारिपट्टि छ नि
5: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा
4: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको
5: ल फोन नम्बर टिप्नुहोस् त 9715506555 र 9715606566
6: 103.8 अन्तर्मनको आवाज
7: स्टुडियो अहिले रातको 7 बज्यो
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
9: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
10: धोरबाराही हाइलाइट्सको साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
12: नमस्कार साँझ 7 बजेको ढोरवाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मा सँगै म सृष्टि खत्रीको स्वागत छ ढोरवाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट
13: कांग्रेस महाधिवेशनमा गगन थापा सहित महामन्त्री प्रदीप पौडेल गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे तनहुँ सभापति आर्य लगायतको उम्मेदवारी दर्ता बन्द सत्रको थप छलफल भोलि पनि हुने
12: नेतृत्व विरूद्ध बोल्न नपाइने गरी एमालेमा अन्तर पार्टी निर्देशन पार्टी विरूद्ध भएका चौतर्फी हमलाको प्रतिकार गर्न नसक्दा निर्वाचनमा पराजित हुनु परेको निष्कर्ष
13: यस वर्षको दशैंलाई क्षेत्र सार्वजनिक गाडीको अग्रिम टिकट असोजको 23 गतिदेखि खुल्ला गर्ने निर्णय तातो पानी नाका सञ्चारमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको मन्त्री लम्सालको दावी
12: किसानलाई परिचय पत्र वितरण गर्ने सरकारको तयारी नेपालको आर्थिक वृद्धि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण
13: अमेरिकाको न्यूयर्कमा धादुराको प्रकोप बढ़ेपछि राज्यभरि आपतकाल घोषणा विश्व प्रसिद्ध फुटबलर मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै आफ्नो देशका लागि भोलि बिहान अन्तिम खेल खेल्ने
12: समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल बुधबार भोलि पुनः हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव, उपसभापति विष्णु प्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षेत्र, युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्द सत्रको तेस्रो दिनको छलफल भोलि बिहान 10:30 बजे पुनः हुनेछ। भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक आचार्यले बताउनु भएको छ।
13: नेपाली कांग्रेसको भावी सभापतिका लागि गगन थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस अगाडि विशेष महाधिवेशनबाट सभापति बन्नुभएका थापाले फेरि सो पदमा दावेदारी प्रस्तुत गर्नुभएको हो। थापासँगै अहिलेसम्म सभापति पदमा दुईजनाले उम्मेद्वारी दिएका छन्। पहिलो उम्मेद्वारी श्यामकृष्ण खड्गीले दर्ता गराउनु भएको छ। सभापतिका अर्का आकांक्षी किशोर सिंह रावठौर रहनु भएको छ। उहाँको मनोनयन दर्ता भइसकेको छैन। थापाको उम्मेद्वारीमा कृष्ण बानिया, देवकुमार थेबी र करूणा कटुवाल प्रस्तावक रहनु भएको छ। यस्तै समर्थकमा शोषण वैद्य, गोमा राई र मनोज भट्ट रहनु भएको छ। यस्तै वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्माले वारिस मार्फत उम्मेद्वारी दर्ता गराउनु भएको छ।
12: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार आज मनोनयन दर्ता प्रक्रिया शुरू भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। काठमाडौँमा जारी महाधिवेशनको चुनावी कार्यतालिका अनुसार उहाँले उपसभापति पदमा मनोनयन पत्र दाखिल गर्नुभएको हो। पार्टीलाई एकताबद्ध, सुदृढ र समय अनुकूल बनाउन आफूले उपसभापतिमा दावी पेश गरेको पाण्डेले बताउनु भएको छ। 45 वर्षभन्दा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएको उहाँ 3 पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित भइसक्नु भएको छ। हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्छ। मैले त्यसमा पहल गर्नेछु। कांग्रेस मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बताउनु भएको छ।
13: कांग्रेसको महाधिवेशनमा तनहुँबाट महामन्त्रीमा प्रदीप पौडेल सहित उपसभापतिमा गोविन्द भट्टराई, केन्द्रीय सदस्यमा जिल्ला सभापति जित प्रकाश आले, राष्ट्रिय सभाका पूर्व सदस्य प्रकाश पन्थ लगायतले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसैबीच तनहु निर्वाचन क्षेत्र नम्बर 1 जिल्ला उपसभापति देव कुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ 10 पदका लागि भएको निर्वाचनमा श्रेष्ठले र केशव अधिकारीले 324 मत अर्थात बराबर मत प्राप्त गर्नुभएको थियो। बराबरी मतको विवाद समाधान गर्ने क्रममा नेपाली कांग्रेसले श्रेष्ठ र अधिकारी दुवैलाई महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो।
12: नेकपा एमाले पार्टी विरूद्ध भएका चौतर्फी हमलाको प्रतिकार गर्न नसक्दा निर्वाचनमा पराजित हुनु परेको निष्कर्ष निकालेको छ। यही असोज 5 गतेदेखि 8 गतेसम्म बसेको केन्द्रीय कमिटिको बैठकपछि केन्द्रीय कार्यालयद्वारा आज जारी अन्तर्पार्टी निर्देशन 3 यस्तो उल्लेख गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षको हैसियतले निर्वाचन परिणामप्रतिको नैतिक जिम्मेवारी स्वीकार गर्नुभएको छ। सँगै उहाँले एमाले विरूद्ध चौतर्फी हमला भएको र त्यसलाई प्रतिकार गर्न नसकेको दावी पनि गर्नुभएको छ।
13: यसपटकको दशैं घमाइलो हुने सम्भावना रहेको मौसमविदहरूले पूर्वानुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलका अनुसार अहिलेको पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकाले यसपटकको दशैं घमाइलो हुने सम्भावना धेरै रहेको छ। अर्को प्रणाली तत्काल नआएसम्म दशैंमा पानी नपर्ने उहाँले जानकारी दिनुभएको छ। तर यसपटकको मौसमी प्रणाली अनिश्चित र परिवर्तित देखिएकाले दशैंसम्मको पूर्वानुमान अहिले नै गर्न कठिन भएको पनि उहाँले स्पष्ट पार्नुभयो। यसपटकको दशैं आउँदो आइतबार घटस्थापनादेखि शुरू हुँदैछ। केही दिन यता देशको पूर्वी र मध्य भेगमा मनसूनी वायु तथा पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय रहेको छ। पश्चिमी भेगबाट मनसून बाहिरिसकेको छ भने मध्य र पूर्वी भेगबाट पनि केही दिनमा नै मनसून बाहिरिने सम्भावना रहेको छ। तर मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावका कारणले पानी पर्ने गर्दछ। अहिलेलाई टाढाको यात्रा गर्दा मौसमको जानकारी लिएर वा आफ्नो ठाउँको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद पोखरियलले सुझाव दिनुभएको छ।
12: यस वर्षको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभएको छ। यस वर्षको दशैंमा झण्डै 10,00,000 जनाले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। यस वर्षको दशैंको घटना दशैंको घटस्थापना असोज 25 गते र दशैंको मुख्य दिन विजय दशमी कार्तिक 4 गते परेको छ। बैठकको यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न निर्णय पनि गरेको महासंघका अध्यक्ष सिटौलाले बताउनु भएको हो। अब लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्नेछ। सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याउने निर्णय पनि भएको छ।
13: संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई यस अगाडि नै सम्पन्न गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले असोजको 26, 27 र 28 गतेको समय तालिका तय गर्दै सुनवाई प्रक्रिया अगाडि बढ़ाउने निष्कर्ष निकालेको हो। बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समय तालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो। केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राखेर सुनवाई दशैं पछाडि गर्नुपर्ने धारणा राखेका थिए। यद्यपि कूटनीतिक नियोगहरूमा राजदूतहरूको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर सुनवाई छिटो र टुंग्याउनु पर्नेमा समिति सहमत भएको हो। छलफलका क्रममा सांसदहरूले सुनवाई प्रक्रियालाई केवल औपचारिकतामा मात्र सीमित नराख्ने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित राजदूतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको हुँदै समितिले सुनवाईलाई रचनात्मक बनाउने निर्णय पनि गरेको छ।
12: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर सम्वाद भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आज आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले जानकारी दिनुभएको हो। विपदका कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनर्स्थापनाका लागि काम गरिरहेको बताउनु भएको छ। उहाँले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षसँग अझै अनुमति प्राप्त नभएको जानकारी दिनुभएको हो।
13: न्याय परिषदले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ। मंगलबार बसेको परिषदको बैठकले चारैजना उच्च अदालतका न्यायाधीशहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने सिफारिश गरेको हो। तर सिफारिशमा परेका चार मध्ये तीनजनालाई भने वरियता मेचेर सिफारिश गरिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्न बहादुर बागचन्द सर्वोच्चको न्यायाधीशका लागि पहिलो वरियतामा सिफारिश हुनुभएको छ। उहाँ बाहेक तीनजनालाई भने वरियता मेचेर सर्वोच्चमा नियुक्त गर्न सिफारिश गरिएको हो। नेपाल बार एसोसिएशनका अध्यक्ष विजय प्रकाश मिश्रले न्यायाधीश सिफारिशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
12: सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अनधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभएको छ। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा अनुदान राहत उत्पादन प्रोत्साहन कृषि यन्त्रीकरण प्रविधि हस्तान्तरण सहुलियतपूर्ण कृषि ऊर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ।
13: मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेश प्रसाद मैनालीको इजलासले प्रसाईलाई 2,00,000 रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उहाँलाई असोजको 12 गते पक्राउ गरेको थियो। उहाँ विरूद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रचना खतिवड़ाको उजुरीका आधारमा प्रसाईलाई पक्राउ गरिएको हो। खतिवड़ा जेनजी शहीद रसिक खतिवड़ाकै आमा हुनुहुन्छ। शहीदलाई लिएर प्रसाईले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ। प्रसाई पटक पटक पक्राउ पर्दै आउनु भएको छ।
12: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
14: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ।
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
18: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
19: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
18: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
19: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
18: महोत्सवका मुख्य आकर्षणहरू,
19: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
18: बालुद्यान एवं रमाइलो मेला,
19: दशैं तिहार सस्तो बजार,
18: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
19: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
18: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
19: साथमा लाइभ कन्सर्ट।
18: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
20: जाम न, ढिला भइसक्यो।
21: एकैछिन पख न, के को भिडियो सुनौ।
22: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
20: हो नि, चराले झैं वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
21: नबोल न, सुन त,
22: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त केही बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
20: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
18: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैजनी 4 हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9801412888।
20: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ। यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
23: दीक्षा ब्युटी पार्लर रे?
20: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
23: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
20: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलेसन पनि गरिन्छ।
23: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
20: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
23: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
20: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
23: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
0: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जगी नगरपालिका दुई कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
24: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
24: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
24: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9850523420, 9801454674 र 9840623420।
12: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 स्थानीय तह कार्य सम्पादन मूल्याङ्कनमा तनहुको भानु नगरपालिका जिल्लामै पहिलो भएको छ। म्याग्दी गाउँपालिका दोस्रो स्थानमा परेको छ। आयोगका 17 सूचकका आधारमा गरिएको मूल्याङ्कनमा भानु नगरपालिकाले 66.61 अंक प्राप्त गरेको छ। म्याग्दी गाउँपालिकाले 66.54 अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो। आबुखैरेनी गाउँपालिका 62.10 अंक सहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै रिसिङ गाउँपालिका 56.95 अंक सहित चौथो र बन्दीपुर गाउँपालिका पाँचौं स्थानमा रहेको छ। शुक्ला गण्डकी नगरपालिकाले 54.50, देवघाट गाउँपालिकाले 53.75, घिरिङ गाउँपालिकाले 52.87 र भीमाद नगरपालिकाले 52.34 अंक प्राप्त गरेको छ। जिल्लाका 10 स्थानीय तहमध्ये व्यास नगरपालिका 45.35 अंक सहित अन्तिम स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा बजेट कार्यान्वयन, वित्तीय अनुशासन, सार्वजनिक स्रोत परिचालन तथा सेवा प्रवाह लगायतका विभिन्न पक्षलाई आधार बनाइएको छ।

0: ह्रस्व घटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारणले उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक रहेको उल्लेख गरिएको छ। बाढ़ीका कारणले जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेको विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रमा नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि अगाडि बढ़ेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व बैंकको अनुमान रहेको छ।
1: जिल्ला प्रहरी कार्यालय तनहुले चाडपर्वलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा सवारी सदन तथा यात्रुको चेक जाँचलाई निरन्तरता दिएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले मुख्य सड़क तथा बढ़ी आवत जावत हुने क्षेत्रमा चेक जाँच गरिरहेको हो। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रणका लागि चेक जाँचलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको, सवारी साधनको अवस्था, कागजात तथा ट्राफिक नियमको पालना लगायतका विषयमा समेत निगरानी गरिरहेको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटना तथा जोखिम न्यूनीकरणका लागि सुरक्षा व्यवस्था समेत कड़ाई गरिएको प्रहरीले जनाएको छ।
0: अविरल वर्षाका कारणले क्षतिग्रस्त काली गण्डकी नदीमाथिको मोत्रैबल पुलको डेढ़ गाउँतर्फको एप्रोच सड़क मरमत कार्य सम्पन्न भएको छ। बौद्धिकारी गाउँपालिकाका अनुसार पछिल्लो तीन दिनदेखि स्थानीयवासीको उत्साहजनक सहभागिता, श्रम र सहयोगमा बौद्धिकारीका तर्फको एप्रोच रोड निर्माण तथा मरमत कार्य सम्पन्न भएको हो। सड़कलाई थप व्यवस्थित र मजबूत बनाउन पिलर क्षेत्रको काम भने एक्सभेटर मार्फत निरन्तर गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले विपदको कठिन समयमा स्थानीयवासीले देखाएको एकता, सहयोग र सामूहिक भावनाप्रति धन्यवाद व्यक्त गर्नुभयो। विभिन्न स्थानबाट सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराउन नसकिए पनि आवश्यकता अनुसार आगामी दिनमा सहयोग लिइने उहाँले बताउनु भएको छ। बौद्धिकारी तर्फको अवरोध अटे पनि तनहुको एप्रोच सड़क क्षतिग्रस्त रहेकाले पुल तत्काल संचारणमा आउन सकेको छैन। तनहु तर्फको क्षति पुननिर्माण गरेर पुल संचारणमा ल्याउन गाउँपालिकाले सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरिरहेको अध्यक्ष ओझाले बताउनुभयो। गाउँपालिकाले तनहुतर्फको एप्रोच सड़क तत्काल मरमत गरेर पुल संचारणमा ल्याउन सम्बन्धित निकायसँग आग्रह समेत गरेको छ।
1: कालीगण्डकी बाढ़ीबाट क्षति पुगेका पुलहरू दशैं अघि संचालनमा ल्याउने गरी मरमत तथा पुनर्स्थापनाको काम तीव्र पारिएको छ। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेपानेका अनुसार डेढ़गाउँ स्थित पक्की पुलको नवलपुरतर्फ अस्थायी एप्रोच सड़क निर्माण भइसकेको छ। तनहुतर्फको क्षतिग्रस्त भाग 48 घण्टे प्रक्रियाबाट दशैं अघि मरमत सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढ़ाइएको हो। यस्तै मधुवन, अत्रौली, करुवाटार, भन्टार, जगौली, पुट्टार र बैडीका गरी सातवटा क्षतिग्रस्त झुलुङ्गे पुलको प्राविधिक अनुगमन सम्पन्न भएको छ। ती पुलमा आवश्यक मरमत सम्भार केही दिनभित्रै शुरू गर्ने गरी पूर्व तयारी भइरहेको न्यौपानेले जानकारी दिनुभएको हो। आवत जावतको समस्या र स्थानीयवासीका गुनासोलाई प्राथमिकतामा राख्दै पालिका, जिल्ला प्रशासन कार्यालय, विपद व्यवस्थापन सड़क विभाग, मन्त्रालय तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको उहाँले बताउनु भएको हो। दशैं अघि आवत जावत सहज बनाउने लक्ष्यमा सबै पक्षको साथ सहयोग र सहकार्य आवश्यक रहेको नेउपानेले बताउनु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। ड्रोन आक्रमणबाट बस्न पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको अहंगु शहरका प्रहरीले एउटा अनौठो र कम लागतको उपाय अपनाएका छन्। उनीहरूले ड्रोन आक्रमण रोक्न सुरक्षा चौकीहरूमा माछा मार्ने जालीहरू जडान गरेका छन्। प्रहरीले जाँच चौकीका छाना र बाहिरी पर्खालहरूका बीचमा केही मिटर माथि माछा मार्ने जालीहरू टाँगेर आकाशमा एउटा किसिम एक किसिमको छाना तयार पारेको समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय प्रहरीका अनुसार माछा मार्नेहरूले आफ्नो काममा प्रयोग गर्ने जालीसँग मिल्दोजुल्दो र बनावटमा सरल यो जाली पहिलो पटक दुई महिना अगाडि जडान गरिएको थियो। प्रहरी अधिकारी फैयाज खानका अनुसार त्यस यता हाङ्गु शहरको सर्किपियालामा कुनै पनि ड्रोन आक्रमण भएको छैन। जाँच चौकीमाथि ड्रोन आइपुग्यो भने त्यो जालीमा अझेर निष्क्रिय वा नियन्त्रणमा पर्न सक्ने सम्भावना हुने प्रहरी अधिकारी खानले बताउनुभयो।
1: अमेरिकाको न्यूयोर्कमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्यूयोर्कको गभर्नर क्याथी होपकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्हाबले जनाएको छ। यस वर्ष न्यूयोर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 पछि संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा रहेका छन्। न्यूयोर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1004 जनामा दादुरा पुष्टि भएको छ। दादुरासँग सम्बन्धित 5 जनाको ज्यान गएको खबरमा उल्लेख छ।
0: अवन्तिममा खेल समाचार। विश्व फुटबलका महान हस्ती मध्येका एक लियोनल मेस्सी अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल खेल्दै हुनुहुन्छ। बुधबार भोलि बिहान बेनिन विरूद्ध मैत्रीपूर्ण खेल खेल्दा अर्जेन्टिनाका लागि उहाँको 208 खेल हुनेछ। यो खेल अगाडि मेस्सीले सामाजिक सञ्जालमा केही तस्विर राख्दै स्पेशल मोमेन्ट आई नो आई विल मिस अर्थात मलाई थाहा छ यो विशेष क्षण हो म सम्झिराख्नेछु लेख्नु भएको छ। यो पोस्टमा समर्थकहरूको भावुक सन्देश सहितको कमेन्ट भावुक सन्देशले कमेन्ट सेक्शन भरिएको छ। बेनिन विरूद्धको खेलमा मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल्ने र सर्वाधिक गोल गर्ने खेलाड़ी बन्दै विदायको हात हल्लाउनु हुनेछ जुन निकै भावुक क्षण हुने अपेक्षा गरिएको छ। मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट विदायको हात हल्लाउँदै गर्दा उहाँका लाखौं समर्थक पनि उहाँसँगै भावुक बन्ने भएका छन्। अर्जेन्टिनाका सर्वकालीन महान खेलाड़ीका रूपमा आफूलाई यो विशेष क्षण हो म सम्झिराख्नेछु लेख्नु भएको छ। यो पोस्टमा समर्थकहरूको भावुक सन्देश सहितको भावुक सन्देशले कमेन्ट सेक्सन भरिएको छ। बेनिन विरूद्ध

0: हप्ता पछाडि सन्यास घोषणा गर्दै हुनुहुन्छ। उहाँले गत 31 अगस्तमा अर्जेन्टिनाबाट सन्यास घोषणा गर्दै अब टोलीलाई आफूले दिने थप केही नभएको बताउनु भएको थियो। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि मेस्सीको क्लब करियर भने जारी रहनेछ।
1: यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। ज्यादा जाँदै आजका मुख्य समाचारहरू पुनः एकपटक सुन्नुहोस्।
0: कांग्रेस महाधिवेशनमा गगन थापा सहित महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, तनहुँ सभापति जीत प्रकाश आले लगायतको उम्मेद्वारी दर्ता। बन्द सत्रको थप छलफल भोलि फेरि हुने।
1: नेतृत्व विरूद्ध बोल्न नपाइने गरी एमालेमा अन्तर पार्टी निर्देशन। पार्टी विरूद्ध भएका चौतर्फी हमलाको प्रतिकार गर्न नसक्दा निर्वाचनमा पराजित हुनु परेको निष्कर्ष।
0: यस वर्षको दशैं लक्षित सार्वजनिक गाड़ीको अग्रिम टिकट असोजको 23 गतिदेखि खुल्ला गर्ने निर्णय। तातो पानी नाका संसारमा ल्याउन चीनसँग निरन्तर सम्वाद भइरहेको मन्त्री लम्सालको दावी।
1: किसानलाई परिचय पत्र वितरण गर्ने सरकारको तयारी। नेपालको आर्थिक वृद्धि 3.7% सीमित हुने विश्व ब्याङ्कको प्रक्षेपण।
0: र अमेरिकाको न्यूयर्कमा दादुराको प्रकोप बढेपछि राज्यभरि आपतकाल घोषणा। विश्व प्रसिद्ध फुटबलर मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै आफ्नो देशका लागि भोलि बिहान अन्तिम खेल खेल्ने।
1: हवस्, दैनिक खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
3: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग।

0: अली द्वारा संचालित द विलेज गार्डन शुक्ला गंडकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
1: प्रोपाइटर रबिन थापा, संपर्क 9856033398 र 9845610950।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
6: सधैँ यही आउँदो असोज 24 गते शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
8: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
9: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142033
7: र 9868168087।
1: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
10: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
1: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
11: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटै साधाले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनु हो।
10: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौं।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9800558537 र 9800665589।
4: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
5: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9855332475 र 9800112475।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855228543 र 9847000787।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर
5: प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
16: एक सय 103.8 अन्तर्मनको आवाज।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल
1: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुधीर गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3 to 4 डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल
2: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
3: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865434377 मोबाइल 98560443
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
4: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
7: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
6: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
1: एपी स्टोर दुलेगौडा सिर्जना त बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
8: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
1: फोन नम्बर 0564143121
8: मोबाइल 98065878634 र 97081010790
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
10: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
9: वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
10: वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
9: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053
13: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
15: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
13: ए हो र हस् दाई म आजै जान्छु
4: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: हाइजेनिक रान्च प्राली, शुक्लागण्डकी 8 सफल एकलेटोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
17: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 9816634372।
4: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: स्टुडियो अहिले रातिको 8 बज्यो।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छे यति का पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो सारे चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811566136
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
8: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
10: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
10: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
12: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
13: म्याडम धुम्रपान भनेको के हो
12: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि म्याडम
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा

0: यसै नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: सूचना सूचना सूचना श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
3: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुंगाना यही असोज 24 गते शनिबार एस सडक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
4: माइग्रेन,
3: छरे रोग,
4: पक्षघात, प्यारालाइसिस,
3: पार्किङ सिनिजम,
4: नसा सम्बन्धी समस्या,
3: हात खुट्टा झमझमाउने, निदाउने,
4: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615529493, 552494 र 582778।
2: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
5: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
2: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
5: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तरी खेल मैदान।
2: महोत्सवका मुख्य आकर्षणहरू
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
2: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
2: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
2: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
2: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहु।
6: हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811506630 र 97476680।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा

0: मेडिकल हल दुलेगौड़ालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौड़ा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
7: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
8: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि, प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
9: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335।
10: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
11: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। भन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
12: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
12: हाम्रो मोबाइल पसल दुलेगौंडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569696 र 9701569696।
13: आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम
14: शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन् बीबीसी संवाददाताको भनाई। सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब एक महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हाल्सनलाई दिने घोषणा गरिएको छ। द रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हाल्सनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
13: साझापखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
15: महँगो भाड़ा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाड़ा दरहरू फाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाड़ा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै अघि गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले त्यसरी भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
13: यातायात व्यवसायीहरूले भने टिकट बुकिङ सँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता औल्याए।
16: टिकट दिन ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो, त्यस कारणले सड़कलाई पहिलो प्राथमिकता हामीले छिटो दिनुपर्छ र सुस्थ ढंगबाट सवारी साधन आवत जावत गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
13: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पछाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
17: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा डेनी तातो पानी पाटोमा अहिले समस्या छ, त्यसलाई मरम्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतकै प्रोसेस हुन्छ, यो अलिकति घाम लाग्नुपर्छ नि त त्यो टार्गेट गर्नु हुन्छ, अलिकति बिटुमिनको काम गर्नुलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
13: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौं।
18: के छ भने हाम्रो कानूनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्ता छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानूनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
19: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नुपर्थ्यो भन्ने यहाँलाई लाग्छ?
18: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन, कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
19: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ, यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
18: एकदम कम छ। सबभन्दा ठूलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
19: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
18: त्यो त कानूनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
19: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ,
18: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले।
19: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
18: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन। बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
19: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
18: गर्नुपर्छ, यदि राज्य उत्तरदायी हो भने प्रस्तुत कुरा त ल्याउनु पर्यो।
13: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्ताव बारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासूसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
14: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडी का प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडी का कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासूसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
13: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्। नमस्कार।
20: रातिको 9 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
20: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे, तपाई त आजै जानुस् भो।
21: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
20: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
21: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
20: हजुर, विगत 13 वर्षदेखि तपाईहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
21: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 4 20 98 0 41 54 674 र 98 4 60 23 4 20।
22: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
23: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
22: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
24: कौरव पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
23: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
6: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
7: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
6: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
7: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
6: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
7: र समाया गुरुङ दिलेगौड़ा, रु 55,555,
6: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
6: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल, रु 21,000,
7: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
6: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
7: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
6: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
7: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
6: कृष्णराज घिमिरे दुलेगौड़ा, रु 55,555।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
8: सम्पर्क योर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403505।
11: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
11: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
13: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
11: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
14: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
16: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
15: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
15: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
17: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ, साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को
18: को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
19: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
16: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
20: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
21: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
22: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
21: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
22: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
23: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
24: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
23: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
25: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
26: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
25: हो र, कहाँ छ र त्यस्तो?
26: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
16: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
16: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
25: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
16: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
21: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
21: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
17: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
25: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहु।
27: १०३.८ अन्तर्मनको आवाज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800585537 र 9800665859।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिक्किल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासी र सुनचाँदी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172142।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
16: म्याडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र?

0: धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
4: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू:
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
4: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहु।
6: जाम न, ढिला भइसक्यो।
7: एकैछिन पख न, केको भिडियो सुनौ।
8: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
6: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
7: नबोल न, सुन त,
8: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
6: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
4: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी 4 को हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 98406862 र 98014812888।
2: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपड़ा उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
6: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
1: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त?
10: बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
9: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्स का साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयर का सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
2: प्रोपाइटर राम भुजेल सम्पर्क 9091950630 र 9746780681।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: होइन धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि। तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ। पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
13: X-ray 3.8 अन्तर्मनको आवाज।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 2 61 53 507।
5: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
0: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
5: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
0: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535537 र 9806615899।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पीवीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9946608302।
7: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
7: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
7: फोन नम्बर 0564143221,
1: मोबाइल 9605678634 र 9701105090।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9956324020, 9801454674 र 9960-23420।
10: स्टुडियो
11: अहिले रातिको 10 बज्यो।
2: टाइम चेक को साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
12: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार, बृहस्पतिको पूर्वलाई हाइलाइट्समा समाचार कक्षबाट म श्रुतिको स्वागत छ। यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचारको विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको छलफल भोलि पुनः हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्व प्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको हो। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको महाधिवेशनका व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार बन्द सत्रको तेस्रो दिन भोलि बिहान 10:30 बजे पूर्ण हुनेछ। भोलि बुधबारको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक आचार्यले बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार आज मनोनयन दर्ता प्रक्रिया शुरू भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। काठमाडौँमा जारी महाधिवेशनको चुनावी कार्यतालिका अनुसार उहाँले उपसभापति पदमा मनोनयन पत्र दाखिल गर्नुभएको हो। पार्टीलाई एकताबद्ध, सुदृढ र समय अनुकूल बनाउन आफूले उपसभापतिमा दावी पेश गरेको पाण्डेले बताउनु भएको छ। 45 वर्षभन्दा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका उहाँ 3 पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। कांग्रेस महाधिवेशनमा तनहुँबाट महामन्त्रीमा प्रदीप पौडेल सहित उपसभा सभापतिमा गोविन्द भट्टराई, केन्द्रीय सदस्यमा जिल्ला सभापति जित प्रकाश आले, राष्ट्रिय सभाका पूर्व सदस्य प्रकाश पन्त लगायतले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसैबीच तनहुँ निर्वाचन क्षेत्र नम्बर 1 जिल्ला उपसभापति देव कुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। महाधिवेशन प्रतिनिधिको खुलातर्फ 10 पदका लागि भएको निर्वाचनमा श्रेष्ठले 1 केशव अधिकारीले 324 मत अर्थात बराबर मत प्राप्त गर्नुभएको हो। बराबरी मतको विवाद समाधान गर्ने क्रममा नेपाली कांग्रेसले श्रेष्ठ र अधिकारी दुवैलाई महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा सवारी सदन तथा यात्रुको चेकजाउटलाई निरन्तरता दिएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले मुख्य सड़क तथा बढ़ी आवत जावत हुने क्षेत्रमा चेक जाँच गरिरहेको हो। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रणका लागि चेक जाँचलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको, सवारी सदनको अवस्था, कागजात तथा ट्राफिक नियमको पालना लगायतका विषयमा समेत निगरानी गरिरहेको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटना तथा जोखिम न्यूनीकरणका लागि सुरक्षा व्यवस्था समेत कडाई गरिएको प्रहरीले जनाएको छ। अहिलेको पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकाले यसपालिको दशैं घमाइलो हुने सम्भावना धेरै छ। अर्को प्रणाली तत्काल नआएसम्म दशैंमा पानी नपर्ने उहाँले जानकारी दिनुभयो। तर यसपालिको मौसमी प्रणाली अनिश्चित र परिवर्तित देखिएकाले दशैंसम्मको पूर्वानुमान अहिले नै गर्न कठिन भएको पनि उहाँले बताउनु भएको छ। यसपालिको दशैं आउँदो आइतबार घटनास्थल केही दिन यता देशको पूर्वी र मध्य भेगमा मनसुनी वायु तथा पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय रहेको छ। पश्चिमी भेग पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना छ। तर मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावको कारण पानी पर्ने गर्छ। अहिलेलाई टाढाको यात्रा गर्दा मौसमको जानकारी लिएर र आफ्नो ठाउँको अवस्था बुझेर मात्र यात्रा गर्न मौसमविद पोखरेलको सुझाव छ। यस वर्षको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाड़ीको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। यस वर्षको दशैंमा झण्डै 10 लाख जनाले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। यस वर्षको दशैंको घटस्थापना असोज 25 गते र दशैंको मुख्य दिन विजय दशमी कार्तिक 4 गते परेको छ। बैठकले यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न निर्णय पनि गरेको महासंघका अध्यक्ष सिटौलाले बताउनुभयो। अब लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्नेछ। सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याउने निर्णय पनि भएको छ। पोखराका विभिन्न स्थानमा सर्वसाधारण पर्यटकलाई जबरजस्ती सवारी सदनमा चढ़ाउन खोज्ने, झोला तान्ने र दुःख हैरानी दिने 15 जनालाई प्रहरीले पक्राउ गरेको छ। आउँदै गरेको चाड़पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय कास्की तथा माताहतका प्रहरी टोलीले चलाएको स्वीप अपरेशनका क्रममा उनीहरू नियन्त्रणमा परेका हुन्। पोखरा महानगरपालिका अन्तर्गत पृथ्वी चोक, सभागृह चोक र सृजना चोक क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। पर्यटकहरूलाई जबरजस्ती सवारी सदनमा चढ़ाउन खोज्ने, होटल मिलाइदिन्छु भन्दै झोला तान्ने, करकाप गर्ने तथा विभिन्न वाहनामा दुःख हेरिने दिने कार्यमा संलग्न भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सार्वजनिक सवारी सदनमा जबरजस्ती चढ़ाउन खोज्ने तथा होटल मिलाइदिन्छु भन्दै झोला तान्ने 6 जना रहेका छन्। यसै गरी अफलाइन पठाउ तथा इन्ड्राइभ चलाउने 8 जना चालक र 1 जना बोलेरो जीप चालक समेत पक्राउ परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा तनहुँको भानु नगरपालिका जिल्लामै पहिलो भएको छ। म्याग्दी गाउँपालिका दोस्रो स्थानमा परेको छ। आयोगका 17 वटा सूचकका आधारमा गरिएको मूल्यांकनमा भानु नगरपालिकाले 66.61 अंक प्राप्त गरेको छ। म्याग्दी गाउँपालिकाले 66.54 अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो। आबुखैरिनी गाउँपालिका 65.10 अंक सहित तेस्रो भएको छ। त्यस्तै रिसिङ गाउँपालिका 56.95 अंक सहित चौथो र बन्दीपुर गाउँपालिका 5 स्थानमा रहेका छन्। शुक्ला गण्डकी नगरपालिकाले 54.50, देवघाट गाउँपालिकाले 53.75, खिरिङ गाउँपालिकाले 52.87 र भीमा नगरपालिकाले 52.34 अंक प्राप्त गरेका छन्। अविरल वर्षाका कारण क्षतिग्रस्त कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको डेढगाउँतर्फको एप्रोच सड़क मरमत कार्य सम्पन्न भएको छ। बौद्धी काली गाउँपालिकाका अनुसार पछिल्लो 3 दिनदेखि स्थानीयवासीको उत्साहजनक सहभागिता, श्रम र सहयोगमा बौद्धी कालीतर्फको एप्रोच रोड निर्माण तथा मरमत कार्य सम्पन्न गरिएको हो। सड़कलाई थप व्यवस्थित र मजबूत बनाउन पिलर क्षेत्रको काम भने एक्सावेटर मार्फत निरन्तर गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले विपदको कठिन समयमा स्थानीयवासीले देखाएको एकता, सहयोग र सामूहिक भावनाप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। विभिन्न स्थानबाट सहयोग गर्न इच्छुक व्यक्तिहरू प्रत्यक्ष रूपमा सहभागी गराउन नसकिए पनि आवश्यकता अनुसार आगामी दिनमा सहयोग लिने उहाँले बताउनु भएको हो। बौद्धिक गतितर्फको अवरोध हटे पनि तनहुँतर्फको एप्रोच सड़क क्षतिग्रस्त रहेकाले पुल तत्काल सञ्चालनमा आउन सकेको छैन। तनहुँतर्फको क्षति पुननिर्माण गरी पुल सञ्चालनमा ल्याउन गाउँपालिकाले सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरिरहेको अध्यक्ष ओझाले बताउनु भएको छ। गाउँपालिकाले तनहुँतर्फको एप्रोच सड़क तत्काल मरमत गरी पुल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रह समेत गर्नुभएको छ। कालीगण्डकी बाढ़ीबाट क्षति पुगेका पुलहरू दशैं अघि सञ्चालनमा ल्याउने गरी मरमत तथा पुनर्स्थापनाको काम तीव्र पारिएको छ। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेका अनुसार डेढगाउँस्थित पक्की पुलको नवलपुरतर्फ अस्थायी एप्रोच सड़क निर्माण भइसकेको छ। तनहुतर्फको क्षतिग्रस्त भाग 48 घण्टे प्रक्रियाबाट दशैं अघि मरमत सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढ़ाइएको छ। यस्तै मधुवन, अत्रौली, करुवाटार, भण्टार, जघौली, पुट्टार र बैडीका गरी 7 वटा क्षतिग्रस्त झुरुङ्गे पुलको प्राविधिक अनुगमन सम्पन्न भएको छ। ती पुलमा आवश्यक मर्मत सम्भार केही दिनभित्रै शुरू गर्ने गरी पूर्व तयारी भइरहेको न्यौपानेले जानकारी दिनुभएको हो। आवतजावतको समस्या र स्थानीयवासीका गुनासोलाई प्राथमिकतामा राख्दै पालिका जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन सड़क विभाग मन्त्रालय तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको उहाँले बताउनु भएको हो। दशैं अघि आवत जावत सहज बनाउने लक्ष्यमा सबै पक्षको साथ सहयोग र सहकार्य आवश्यक रहेको न्यौपानेले बताउनु भएको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गतको माथिल्लो खण्ड मालढुङ्गा बेनी जनसुन कोरला सड़क निर्माणको अन्तिम चरणमा पुगेको बेला बाढ़ी पहिरोले ठूलो क्षति पुर्याएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म कविरेल वर्षापछि आएको बाढ़ी र कालीगण्डकी नदीको कटानले 46 स्थानमा क्षति गर्दा 12 किलोमिटर भन्दा बढ़ी सड़क पूर्ण रूपमा भत्किएको हो। क्षतिग्रस्त सड़क पुनर्निर्माण गर्न करिब 3 अर्ब रूपियाँ लाग्ने र पूर्ण रूपमा सहज बनाउन 2-3 वर्ष लाग्ने योजना प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ। मालढुङ्गादेखि कागविनीसम्मको अधिकांश स्थानमा सड़क कालोपत्रे काम सकिएर मुस्ताङ यात्रा सहज हुँदै गएको हो। मालढुङ्गादेखि मुस्ताङको कागविनीसम्मको 102 किलोमिटर दूरीको सड़क मध्ये 90 किलोमिटर सड़क कालोपत्रे गर्ने काम सम्पन्न भएको हो। बाँकी रहेको स्थानको सड़कमा ढलान गर्ने काम अघि बढ़ाइरहेको थियो। आयोजनाले एक दशक लगाएर निर्माण गरेको सड़क मनसुन्दरी विवादले फेरि पुरानै अवस्थामा फर्काइदिएको छ। बाढ़ी पहिरोले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याए पनि मनाङको शान्ति सुरक्षा अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले बताउनु भएको छ। नदी खुलाउन नसकेको अवस्थामा समेत सुरक्षा व्यवस्थामा समस्या नरहेको उहाँले बताउनु भएको हो। चाडपर्वलाई लक्षित गरी सीमा सुरक्षा तथा जिल्लाको आन्तरिक सुरक्षामा समेत सतर्कता बढ़ाइएको उहाँको भनाइ छ। बाढ़ी पहिरोपछि मनाङमा पर्यटक आवागमन भने घटेको छ। प्रमुख जिल्ला अधिकारी खनालको अनुसार विगतका वर्षमा यस सिजनमा दैनिक करिब 250 पर्यटक आउने गरेकोमा अहिले उक्त संख्यामा घटेर 30 जनाको हाराहारीमा पुगेको छ। लगातारको वर्षासँगै बाढ़ीले कालीगण्डकी नदीको ट्रस पुल बगाएसँगै टुटेको स्याङ्जा र गुल्मीको सड़क सम्पर्क वैकल्पिक मार्गबाट सुचारू भएको छ। असोज 11 गतेको बाढ़ीले कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मी चौर जोड्ने पक्की पुल बगाएको थियो भने आवत जावत बन्द भएको थियो। दुई जिल्लाको आवत जावत बन्द भएको 9 दिनमा सम्पर्कमा आएको हो। स्याङ्जा र गुल्मीका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कालीगण्डकी ए जलविद्युत केन्द्रका कर्मचारी तथा स्थानीय बीच भएको सर्वपक्षीय छलफलले बाँध र सुरुङबाट हलुका सवारी सदन सञ्चालन गर्ने निर्णयसँगै यातायात सञ्चालन गरिरहेको छ। खबरहरूसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट्स अलिक लागिसकिएको छ। भोलि बिहान थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैलाई। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602 68।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेन,
8: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
7: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9956031053।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
14: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
15: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: हाइजेनिक रान्च प्राली, शुक्लागण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
16: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
16: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9001479760716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
18: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
18: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
20: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
20: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
19: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
20: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
19: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
20: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
19: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
19: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
21: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
24: हजुर, दान गरौ।
23: शुक्ला गिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: दान गरौं, सकेको गरौं, सबैले गरौं।
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
27: धोरबाराही हाइलाइट्सको साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

रानी रेडियो नेपालसँगै सुपेज नेपाली श्री श्री खत्रीको

कांग्रेस महाधिवेशनमा गगन थापा सहित महामन्त्री पौडेल गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे तनहु सभापति आले लगायत उम्मेद्वारी दर्ता बन्द सत्रको थप छलफल आज फेरि हुने नेतृत्व विरूद्ध बोल्न नपाइने गरी एमालेमा अन्तरपार्टी निर्देशन पार्टी विरूद्ध भएका चौतर्फी हमलाको प्रतिकार गर्न नसक्दा निर्वाचनमा पराजित हुनु परेको निष्कर्ष यस वर्षको दशै लक्षित सार्वजनिक गाड़ीको अग्रिम टिकट असोज 23 गतेदेखि खुला गर्ने निर्णय तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको मन्त्री लम्सालको दावी किसानलाई परिचय पत्र वितरण गर्ने सरकारको तयारी नेपालको आर्थिक वृद्धि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण नेपाल रूस परामर्श यन्त्रको तेस्रो बैठक आज काठमाडौँमा हुँदै बैठकमा द्विपक्षीय सम्बन्ध व्यापार लगायत सहकार्यबारे छलफल हुने पछिल्लो 24 घण्टामा देशभर 17 विपदका घटना ती घटनामा परि 3 जनाको मृत्यु र 14 जना घाइते शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले दुलीगौड़ामा संचालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागेको भन्दै तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको भनाई न्यायाधीश दरबन्दीको पुनरावलोकन गर्न उच्च स्तरीय समिति गठन दुर्गा प्रसाईलाई धरोटीमा छाड्न आदेश जिज्ञान थापामाथि संसदीय समितिमा उजुरी रवि र डिपीलाई छिनेकै भरमा राजदूत सिफारिश

0: आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बढ्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको दावी। सशस्त्रका एआईजी वंशीराज दाहालको घटना छानबिन गर्न अर्का एआईजी अञ्जनीलाई जिम्मा। एआईजी दाहालसँग कनेक्शन देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान। प्रस्तावित राजदूतको सुनवाई 26 देखि 28 असोजसम्म हुने। 13 जना विरूद्ध 7 वटा उजुरी। संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई अध्यक्ष अघि नै सम्पन्न गर्ने निर्णय। पोखरामा पर्यटकलाई हैरानी दिने 15 जना पक्राउ। पाँचतारे होटलका फाइनान्सियल अफेयर सुरेश महर्जनले 30 करोड बढी ठगेको आरोप। लगातारको वर्षसँगै बाढ़ीले काली गण्डकी नदीको ट्रस्ट पुल बगाएसँगै टुटेको स्याङ्जा र गुल्मीको सड़क सम्पर्क वैकल्पिक मार्गबाट सुचारू। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट पाग्लुङमा सड़क पूर्वाधारमा 50 करोड़ भन्दा बढ़ीको क्षति। भारतको उत्तरखण्डलाई केन्द्रबिन्दु बनाएर 5.1 म्याग्निच्युडको भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरियो। अमेरिकाको न्यूयोर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा। विश्व प्रसिद्ध फुटबलर मेस्सी अन्तर्राष्ट्रिय फ्लोरबाट सन्यास लिँदै आफ्नो देशका लागि आज बिहान अन्तिम खेल खेल्ने। अवस्थै नै खबरहरूसँगै आजका लागि ठोरबारै हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचार मूलकको सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 98171656606।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
7: यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
9: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
10: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
11: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
13: र 9868

0: देखि 22 गते सम्म।
1: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
0: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
1: महोत्सवका मुख्य आकर्षणहरू:
0: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
1: बालुद्यान एवं रमाइलो मेला,
0: दशैं तिहार सस्तो बजार,
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
0: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
0: साथमा लाइभ कन्सर्ट,
1: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
0: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
3: जाम न, ढिला भइसक्यो।
1: एकैछिन पख न, केको भिडियो सुनौ।
4: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्गल खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
3: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारी। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
1: नबोल न, सुन त,
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ, मैले त केही बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय, सबैलाई थाहा छ।
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस, प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क 98460-86265 र 98-0141-12888।
5: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98-466-18-817।
1: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
0: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म। स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
1: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
9: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
0: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कति बन्यो घर? अनि ढलान भयो त?
1: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
0: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
1: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746680681।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
3: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
11: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुन्चादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 21 गते बुधबार।